दसैँमा सिजु ब्रान्ड तथा सिजु मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टपलोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जरा, साथै 0% ब्याजमा सजिलो किस्ता। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको एक्सपिरियन्स लाइफ विथ सिजी।

0: wax and gifts.
1: Yes, start for Mama. DCL Ghar Bhi Chauna Ho. Ra Pauna Ho through 1,42,500 Samma Ho Cashback. Ra Upahar Haru. 85 Ra 98 Inch TV Ma DCL Soundbar. Freeze Ma CC Induction Cooktop. Washing Machine Ma 4 Kilo Surface Film Massive. AC Ma Free Installation. Ra 0% EMI Nagrik Na Bhai Pukcha. Shart Haru Lagu Hune Thun. Global Number 1 Google TV Brand. DCL TV Electronics.
2: दसैंको रौनक तिहारको उज्यालो एलजीको उपहारले घर घरमा छायो रमाइलो छुटको बहार खुसी अपार एलजीसँग मनाऊ दसैं तिहार दसैं तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस् सर्फ एक्सेल मिक्सर ग्राइन्डर माइक्रोवेभ ओभन कुकिङ किट डिस वासिङ क्याबिनेट वा फ्री इन्स्टलेसन साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ

0: दसैँमा सेन्सेका सामान किन्दा 1,100 रुपियाँसम्म क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सन निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका। 0% EMI नागरिकता भएको छ। सेन्से 18 बजी उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। यस वर्ष विजया दशमीको साइत कार्तिक 4 गते बुधबार बिहान 10:26 बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। सो दिन बिहान 8:49 बजे देवी विसर्जन गरी बिहान 10:26 बजेको शुभ साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ।
3: नेकपा एमाले सार्वजनिक रूपमा पार्टी नीति निर्णय र नेतृत्वको विरूद्ध तथा गुटबन्दी गर्नेलाई कार्यवाही गर्ने निर्णय गरेको छ। पार्टीभित्र बढ़दै गइरहेको स्वच्छता अराजकता र अनुशासनहीनताको अन्त्यका लागि हालै सम्पन्न केन्द्रीय कमिटिको बैठकलाई कट अफ बैठक मानिएको एमाले जनाएको छ।
2: मिलेनियम च्यालेन्ज अकाउण्ट एमसीसी नेपाल अन्तर्गत निर्माण भइरहेको 400 केभी क्षमताको नेपाल भारत सीमापार प्रसारण लाइन मार्फत आगामी डिसेम्बरदेखि नेपाल र भारतबीच 200 केभी विद्युत आदान प्रदान गर्ने तयारी गरिएको छ।
3: जिल्ला अदालत काठमाण्डुले मेडिकल व्यवसायी दुर्गा प्रसाद प्रसाईलाई 2,00,000 धरोटीमा रिहा गर्न मंगलबार आदेश दिएको छ।
2: बाढ़ी पहिरोले कालीगण्डकी करिडोर ठप्प छ। करिडोर खुलाउन अझ केही दिन लाग्ने सड़क विभागले बताइसकेको छ। यातायात अवरूद्ध हुँदा सवारी चल्न नपाए पनि मुस्ताङका व्यवसायीले दशैंका लागि भनेर हिँडाएरै च्याङ्रा पोखरा झार्न थालिसकेका छन्।
3: ग्लोबल आईएमई बैंकका उच्च कर्मचारीको पदोन्नति भएको छ। नायब प्रमुख कार्यकारी अधिकृत डीसीईओ पदमा दीप चन्द्र रेग्मी र सहायक प्रमुख कार्यकारी अधिकृत ईसीईओ पदमा बुद्धि अकेला बढ़ुवा भएका हुन्।
2: भटेकोशी त्रिशुली नदीमा गत भदौ 10 गते आएको विनाशकारी बाढ़ीका कारण चालू आर्थिक वर्षको आर्थिक वृद्धि दर घट्ने अनुमान विश्व ब्यांकले गरेको छ। विश्व ब्यांकले सो बाढ़ीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले आर्थिक वृद्धि 3.7% झर्ने प्रक्षेपण गरेको हो।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस हो,
1: डिस हो खुशीको कनेक्शन।
2: एमडीएल सर्वसुलभ आवास कर्जा
0: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
0: विशेषताहरू 3 करोडसम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
0: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
0: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: पूर्वमा सुजीका साना घर आयासी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेगौली सेराईको यात्राको मौका पनि। सुजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दर हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। साउदी अरेबियामा सामाजिक सञ्जाल फेसबुकमा गरिएको धार्मिक रूपमा आपत्तिजनक ठगिएको टिप्पणी सम्बन्धी मुद्दामा श्रीलंकाली आप्रवासी श्रमिक शिवराजा अग्नोज लाई पुनरावेदन अदालतले मृत्युदण्डको फैसला सुनाएको छ।
3: अब खेल र खेलाड़ीका प्रसंग। दक्षिण कोरियाली फुटबल टोलीका कप्तान लिगी ह्युटले अनिवार्य सैन्य सेवाबाट उम्किएको भन्दै खुशियाली मनाएकोमा माफी मागेका छन्। जापानमा सम्पन्न 20 एशियाली खेलकुदमा स्वर्ण पदक जितेपछि दक्षिण कोरियाका कप्तान लिगीले सैन्य सेवाबाट उम्किएको प्रतिक्रिया दिँदै खुशी मनाएका थिए। त्यसपछि उनको भनाईप्रति व्यापक आलोचना भएको थियो।
2: अब विचार विश्लेषण। जवाफदेहीको कसीमा बालेन्द्र र रासोपा शीर्षकमा चरण प्रसाईको विचार नागरिक दैनिकमा छापिएको छ। संसदका विधि तथा प्रक्रियालाई प्रधानमन्त्री बालेन्द्र शाहले उल्लंघन गर्दै आएका छन्। हरेक महिना संसदमा प्रश्नोत्तरको सामना गर्नुपर्ने नियमलाई उनले तोडेका छन्। संसदीय मर्यादालाई ख्याल गर्दैनन्। यसका निर्देशन पालना गर्नु प्रधानमन्त्रीको कर्तव्य भए पनि त्यसप्रति उदासीन छन्।
3: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो।
1: जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
2: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
3: कम्पनी एन 2030
2: साहिनो समय सूचक अहिले बिहानको 6 बज्यो 8:06 AM यति बेला बिहानको 6 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: सार्वजनिक हुने 19 पदाधिकारीका लागि 58 जनाको उम्मेद्वारी सभापतिमा गगन थापा सहित 3 जनाको उम्मेद्वारी दर्ता
1: वरिष्ठता मिचेर सर्वोच्चमा 4 न्यायाधीशको सिफारिश गरेको भन्दै आलोचना 13 जना प्रस्तावित राजदूतको संसदीय सुनाई प्रक्रिया शुरू सबै विरूद्ध 2 हुजुरी वीर अस्पतालमा अझै आकस्मिक सेवा प्रभावकारी बनेनन्
0: नेपाल र रूस बीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै मालढुङ्गा बेनी जोमसुङ र कोराला सड़क पुननिर्माणमा 3 अर्ब लाग्ने अनुमान किसानका समस्या समाधानका लागि निशुल्क फोन प्रभावकारी बन्दै
1: यमनमा जारी झडपका क्रममा पछिल्लो 24 घण्टामा 270 भन्दा बढ़ीको मृत्यु पाकिस्तानको उत्तर पश्चिमी क्षेत्रमा सुरक्षा कार्यवाहीमा 5 लड़ाकू मारिए गाजामा स्थायी युद्ध विराम गर्न राष्ट्रसंघको आह्वान
0: र ग्लोबल ओपनमा नेपालका टिटुके र होरा एउटै समूहमा भारत र पाकिस्तान बीचको खेल हेर्न 1,00,000 आवेदन विश्व फुटबलका हस्ती मेसीले आज अन्तिम खेल खेल्दै
2: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: साझा खबरको शुरूमा नेपाली कांग्रेसको 15 महाधिवेशनको प्रसंग
1: इतिहासमै जम्बो केन्द्रीय कार्य समिति बनाएको कांग्रेसको पदाधिकारीका आकांक्षीमा पुरानै अनुहारको बाहुल्यता दोहोरिएको छ नेपाली कांग्रेसमा भने युवाले उल्लेखनीय संख्यामा उम्मेद्वारी दिएका छन् 35 वर्ष मुनिका युवालाई केन्द्रीय कार्य समितिमा ल्याउन 21 सीट आरक्षण नै गरिएको छ सभापतिका लागि गगन थापा किशोर सिंह राठौर र श्याम कृष्ण खड्गीको उम्मेद्वारी परेको छ थापा विशेष महाधिवेशनबाट निर्वाचित सभापति हुनुहुन्छ निर्विरोध सभापति हुनुहुन्छ 14 महाधिवेशनबाट थापा महामन्त्री बन्दा राठौर सहमहामन्त्री बन्नु भएको थियो 2051 राठौर त्रिचन्द्र क्याम्पसको सोभियु सभापति हुँदा थापा सदस्य हुनुहुन्थ्यो राठौर नेभी संघका पूर्व अध्यक्ष समेत हुनुहुन्छ पार्टी सभापति गगन थापा निर्वाध जस्तै देखिएका बेलामा राठौरले एक साता अघि सभापतिमा उम्मेद्वारी दिने घोषणा समेत गर्नुभएको थियो तर जिल्लामा आन्तरिक विवादले महाधिवेशन प्रतिनिधि बन्नेमै सुनिश्चित नभएपछि थापालाई निर्विरोध हुन नदिन काठमाडौँमा खड्गेले उम्मेद्वारी दिनुभएको थियो खड्गे काठमाडौँ 5 क्षेत्रीय कार्य समितिका पूर्व सभापति समेत हुनुहुन्छ राठौरको क्षेत्र बर्दिया 2 आन्तरिक विवादका कारण हिजो महाधिवेशन प्रतिनिधिको चुनाव भएको थियो महाधिवेशन प्रतिनिधि निर्वाचनको मतगणना सकिना साथ राठौर उम्मेद्वारी दिन राष्ट्रिय सभागृह पुग्नु भएको थियो फारम अगाडि नै लगिए पनि बर्दिया 2 प्रतिनिधिको मतगणना सकिन ढिलाइ हुँदा निर्वाचन समितिले तोकेको 7 बजेको समयभन्दा करिब 25 मिनटपछि राठौरले उम्मेद्वारी दर्ता गराएको समेत बताएको छ यसैबीच कांग्रेसको 15 महाधिवेशन विचार र नीति निर्माण भन्दा नेतृत्व चयनमा केन्द्रित भएको देखिएको छ प्रतिनिधिको ध्यान केन्द्रीय नेतृत्वको प्रतिस्पर्धा समूहगत समीकरण र उम्मेद्वारी दर्तातर्फ बढ़ी देखिएको हो तर उम्मेद्वारी दर्ता प्रक्रिया नै व्यवस्थित हुन नसक्दा हिजो राति अबेरसम्म पनि उम्मेद्वारको कुल संख्या टुंगिन सकिरहेको थिएन महाधिवेशनको तेस्रो दिन तथा बन्द सत्रको दोस्रो दिन हिजो बिहान 10 बजेदेखि उम्मेद्वारी दर्ताका लागि फारम वितरण गरिएको थियो साँझ 7 बजेसम्म उम्मेद्वारी दर्ताको समय तोकिएको भए पनि व्यवस्थापनमा देखिएको समस्याका कारण राति 8:30 बजेसम्म दर्ता प्रक्रिया चल्यो तर साँझ 7 बजेसम्म दर्ता भएका उम्मेद्वारको समेत अन्तिम विवरण राति अबेरसम्म तयार हुन सकिरहेको थिएन 20 पदाधिकारी र केन्द्रीय सदस्यका लागि 63 क्लस्टरमा निर्वाचन हुनुपर्ने भएकाले पनि उम्मेद्वार दर्ता प्रक्रिया जटिल बनेको निर्वाचन समितिले जनाएको छ आज प्रचार प्रसारमा रहने र भोलि मतदानको प्रक्रिया अगाडि बढ़ने समेत निर्वाचन समितिले जनाएको छ
0: सभामुख डोलप्रसाद अर्यालले जलवायु परिवर्तनको जोखिम न्यूनीकरण हिमाली उत्थानशीलता र जलवायु वित्तका लागि संसदीय सञ्जाल निर्माण गर्नुपर्ने बताउनु भएको छ तान्जानियामा जारी अन्तर्व्यवस्थापकीय संघको 153 महासभालाई सम्बोधन गर्दै अर्यालले साझा संयन्त्रको प्रस्ताव गर्नुभएको हो उहाँले जलवायु परिवर्तनमा नेपालको योगदान नगण्य रहेको तर अकल्पनीय विपत्तिमा परेको उल्लेख गर्दै जलवायु वित्तमा नेपालको पहुँच न्यून भएको उल्लेख गर्नुभयो हिमाल सुरक्षित भए मात्र मानव सभ्यता जल जैविक विविधता र भविष्य सुरक्षित हुने उहाँको भनाई छ सभामुखले नेपालले विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा 0.1% मात्र न्यून योगदान गरे पनि विपद जोखिमको अग्र भागमा रहेको बताउनु भएको छ। सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तनबाट जोखिममा रहेका तथा विपदबाट प्रभावित देशहरूलाई संसदीय ऐक्यबद्धता सुदृढ गर्न आईपीयूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। हामीले जलवायु संरक्षणका लागि पहल, विपद जोखिम न्यूनीकरण, हिमाली उत्थानशीलता र जलवायु वित्तका लागि बलियो संसदीय सञ्जाल निर्माण गर्नुपर्नेछ उहाँले बताउनु भएको छ। यसैबीच सरकारले भोटेकुसी त्रिशुली हिमबाढ़ीबाट प्रभावितलाई सम्बोधन गर्न एकीकृत प्रयास अगाडि बढ़ाएको छ। बाढ़ीबाट विस्थापित भएकाको पुनर्स्थापना, विपत्ता भएकाको मृतकलाई मृतक घोषणा गर्न कानून संशोधन र क्षतिग्रस्त संरचनाहरूको पुननिर्माणको काम एकैसाथ अगाडि बढ़ाउने तयारी भएको छ। भोटेकोशी त्रिशुली हिमबाढ़ीबाट करिब 5,285 जना व्यक्ति बेपत्ता, 1,455 जनाको ज्यान गएको र मृत्युको पुष्टि हुन नसकेका बेपत्ता भएका व्यक्तिहरूका परिवारजन आफन्तहरू अझै फर्किने आशामा बसेको अवस्था रहेको छ। सरकारले विपदमा बेपत्ता भएका यस्ता व्यक्तिको मृत्यु घोषणा तथा मृत्यु दर्ता सम्बन्धी कानूनी व्यवस्था संशोधनको तयारी गरेको छ। अध्यादेश मार्फत सो कानून संशोधन गर्न लागि कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले जानकारी दिनुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्री गौतमले विपत्ता भएका व्यक्तिको मृत्यु घोषणा तथा मृत्यु दर्ता सम्बन्धी कानूनी व्यवस्थामा संशोधनको तयारी भइरहेको जानकारी दिनुभयो। यसैबीच हिमाल र महासागर बीच अन्तर सम्बन्ध निर्माणको लागि परराष्ट्र मन्त्री शिशिर खनालले प्रयत्न गरेको बताउनु भएको छ। फिजीमा हिजो आयोजित प्री कुप लिडर्स इभेन्ट अन्तर्गतको उच्च स्तरीय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले हिमाल र महासागर बीच गहिरो अन्तर सम्बन्ध रहेको उल्लेख गर्नुभएको हो। उहाँले उच्च हिमाली क्षेत्रमा अवस्थित नेपाल र प्रशान्त क्षेत्रका साना टापु राष्ट्रहरूले जलवायु परिवर्तनका कारण सामना गरिरहेका विभिन्न चुनौतीहरूको संयुक्त रूपमा सम्बोधन हुनुपर्ने बताउनु भएको छ। पछिल्लो समय नेपालमा भएका विनाशकारी हिमताल, हिमनदी तथा चट्टान भत्किने घटनाबाट सिर्जित हिमालयन सुनामीले ठूलो मानवीय क्षति पुर्याएको उल्लेख गर्दै मन्त्री खनालले जलवायु परिवर्तनका प्रभाव हिमालमा मात्र सीमित नरहेको बताउनुभयो।
1: नेपाल र रूस बीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दैछ। नेपाल र रूसले कूटनीतिक सम्बन्ध स्थापना भएको 70 वर्ष मनाइरहेका बेलामा हुन लागेको यो बैठकलाई नेपाली प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्र सचिव अमृत बहादुर राईले र रूसी प्रतिनिधि मण्डलको नेतृत्व नेपाल भ्रमणमा रहनुभएका रूसी उपविदेश मन्त्रीले गर्नुहुनेछ। नेपाल र रूस बीच नियमित परामर्श तथा द्विपक्षीय क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा विचार आदान प्रदान गर्ने उद्देश्यले सन् 1995 परामर्श सम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको थियो। आजको बैठकमा नेपाल रूस सम्बन्धको समग्र अवस्थाको समीक्षा गर्नुका साथै व्यापार, लगानी, पर्यटन, शिक्षा, संस्कृति तथा प्राविधिक सहयोग लगायतका क्षेत्रीय सहकार्यका विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ।
0: अख्तियार दुरूपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयमा सबैभन्दा बढ़ी स्थानीय तह विरूद्ध उजुरी परेको छ। गत आर्थिक वर्ष 2082-83 आयोगको हेटौँडा स्थित कार्यालयमा स्थानीय तहसहित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय विरूद्धको उजुरी दर्ता भएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयले हिजो बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा समक्ष बुझाएको गत आर्थिक वर्षको प्रतिवेदनमा यस्तो कुरो उल्लेख गरिएको छ। आयोगको हेटौँडा कार्यालयका प्रमुख पवन कुमार तिमल सिन्हाले बुझाउनु भएको 36 वार्षिक प्रतिवेदनमा हस्तान्तरण गर्दै कार्यालय प्रमुख तिमल सिन्हाले संघीय मामिला पछि सबैभन्दा बढ़ी उजुरी शिक्षाको क्षेत्रमा परेको देखिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरीब निवारणसँग सम्बन्धित 5.59% मुद्दाहरू परेका छन्। आयोग हेटौँडा कार्यालयमा परेको उजुरी दर्ता र फर्सेउटको आधारमा सबैभन्दा बढ़ी उजुरी परेका स्थानीय तहमा पर्साको विभिन्न स्थानीय तह, ताराको र त्यसको आसपासको क्षेत्रका स्थानीय तह बढ़िरहेका छन्।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा किसानका बाली नालीमा समस्या देखिए फोनबाटै

0: यस्ता दाजुभाइहरूले चाहिँ आफ्नो यो कृषिसँग सम्बन्धित समस्याहरू राख्नुहुन्छ।
1: ऊर्जाको दक्षता कार्यान्वयन हुने सात व्यावसायिक क्षेत्र प्रस्ताव, यस वर्ष 1.5 लाख क्विन्टल धान किन्ने खाद्यको तयारी लगायतका खबर कार्टुन पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
3: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
2: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
3: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
2: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
3: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
2: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउँ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
3: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
2: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
4: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
3: पशु स्वास्थ्य, भागुते, चरचरे, लम्पी स्किन, पटकी लगायतका संक्रामक रोगहरू फैलन सक्नु हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
4: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुन्दै हुनुहुन्छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाका खबर।
2: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा भोटेको सी पीड़ितको अस्थायी आवास निर्माणको जिम्मा एनजीओलाई दिइदैन शीर्षकमा खबर प्रकाशित छ। यसलाई मिलन विश्वकर्माले लेख्नु भएको छ। अस्थायी आवास निर्माणका लागि गैर सरकारी संस्थाहरूलाई आह्वान गर्ने विपद प्राधिकरणको निर्णय एनजीओको सहयोगले नपुगेको ठाउँमा सरकारले नै बनाइदिने शीर्षकको खबर छ। भोटेकोशी बाढ़ीमा घरबार गुमाएका पीड़ितका लागि अस्थायी आवास बनाउने जिम्मा सरकारले राष्ट्रिय तथा गैर सरकारी संस्थाहरूलाई दिने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो नाम लिएका बाढ़ी प्रभावितका अस्थायी आवास निर्माणका लागि एनजीओ आईएनजीओसँग प्रस्ताव माग गर्ने निर्णय समेत गरेको छ। स्रोतका अनुसार सम्भवत आज यस सम्बन्धी सार्वजनिक सूचना प्रकाशित हुने समेत बताइएको छ। त्यस्तै एमाले अध्यक्ष ओलीको आलोचनामै प्रतिबन्ध शीर्षकमा अर्को खबर प्रकाशित छ भने भित्री पृष्ठमा विदेशमा रहेका श्रमिकका लागि प्रभावकारी बन्दै वीरको टेलिमेडिसिन सेवा शीर्षकको खबर प्रकाशित छ। ग्रामीण टेलिमेडिसिनबाट शुरू भएको सेवा विस्तार सरकारको चासोमा परेको छ। त्यस्तै पछिल्लो समय विपन्न वर्गको अस्पतालका रूपमा परिचित वीर अस्पतालको आकस्मिक कक्षमा पुग्ने बिरामीले घण्टौं कुर्दा पनि उपचार नपाएको समेत गुनासो गर्न थालेका छन्। वीर शमशेरले रैतीहरूका लागि निशुल्क उपचार गर्ने उद्देश्यले स्थापित वीर अस्पतालमा पछिल्लो समय भने आकस्मिक कक्षमा उपचार पाउन मुस्किल रहेको बताइँदै आएको छ। त्यस्तै प्रस्तावित राजदूतहरूको सुनाई 26 असोजदेखि शीर्षकको अर्को खबर प्रकाशित छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त संसदीय सुनाई समितिले सरकारद्वारा प्रस्तावित 13 देशका राजदूतहरूको सुनाई 26 असोजदेखि गर्ने तयारी गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको मंगसिर पहिलो साता हुने भारत भ्रमणलाई ध्यानमा

0: लाग्दै भारतका लागि प्रस्तावित राजदूत डाक्टर निश्चल नाथ पाण्डेबाट समितिले सुनाई प्रारम्भ गर्नेछ। समितिको हिजो बसेको बैठकले उजुरी खोल्ने तथा 26 28 असोजसम्म 13 जनाको सुनाई गर्ने निर्णय समेत गरेको छ। राष्ट्रपाको हामी आउँदैछौ अभियान शुरू, 77 जिल्लामा पुग्यो केन्द्रीय टोली शीर्षकको अर्को खबर प्रकाशित छ भने चाडपर्व सुरक्षा, सीमामा सशस्त्रको 146 हेल्प डेस्क र राजमार्गमा 55-20 शीर्षकको खबर प्रकाशित छ। त्यस्तै आजको कान्तिपुरको पहिलो पृष्ठमा नेपालको आर्थिक वृद्धि 3.7% झर्ने विश्व बैंकको प्रक्षेपण शीर्षकमा सजना बरालले लेख्नु भएको खबर प्रकाशित छ। भोटेकुसी बारीको प्रभावका कारण चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर 3.7% सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। बाढ़ीका कारण पूर्वाधार लगायतका उद्योग र सेवा क्षेत्रमा परेको प्रभावका कारण बैंकको यस अघिको 3.9% वृद्धिदरको प्रक्षेपणलाई घटाएको हो। प्रहरी अनुसन्धानमा मोबाइल जपत र निजी सूचनामा पहुँच गोपनीयताको हकमाथि प्रश्न शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको खबर प्रकाशित छ। अनुसन्धानका नाममा नागरिकको मोबाइल नियन्त्रणमा लिने प्रविधि बढ़दैछ, मोबाइल भित्रका सामग्री र निजी सूचनामाथि पहुँच कतिसम्म भन्ने विषय गम्भीर सवाल बन्दै गएको देखिएको छ। त्यस्तै सर्वोच्चमा चार न्यायाधीश सिफारिश शीर्षकको दुर्गा दुलालले लेख्नु भएको खबर प्रकाशित छ। सिफारिश हुनेमा उच्च अदालतका एक मुख्य न्यायाधीश र 3 न्यायाधीश रहनु भएको छ। सर्वोच्च अदालतमा 5 न्यायाधीश सिफारिश गर्न मिल्ने भए पनि एउटा पद खाली राखिएको छ। न्याय परिषद ऐनमा रिक्त हुनुभन्दा 1 महिना अघि सर्वोच्चमा सिफारिश गर्नुपर्ने व्यवस्था छ। सिफारिश भएका न्यायाधीशहरूको अब संसदीय सुनाई हुनेछ। त्यस्तै भित्रपृष्ठमा हिमाल एयरलाइन्सले त्रिभुवन विमानस्थललाई तिर्नुपर्ने बकौदा 63 करोड़ शीर्षकमा सूरज कोहनले लेख्नु भएको खबर छ भने दशैंलाई गाड़ीको अग्रिम टिकट बुकिङ शुक्रबारबाट खुल्दै शीर्षकमा विमल खतिवड़ाले लेख्नु भएको खबर पनि प्रकाशित छ।
1: एसएमएस कारोबार दैनिकको पहिलो पृष्ठमा नवीकरणीय ऊर्जा तथा दक्षता विधेयक दर्ता भएको प्रसंग छ। सरकारले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक 2083 संसदमा दर्ता गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले हिजो विधेयक संसदमा दर्ता गरेको हो। यसैबीच ऊर्जा क्षेत्रको विकासका निम्ति नीतिगत सहजीकरण तथा परियोजना कार्यान्वयन उत्पन्न समस्या समाधानका लागि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले निजी क्षेत्रको समेत सहभागितामा उच्च स्तरीय समिति गठन गरेको छ। कारोबार दैनिकमै कौशला कुवरले लेख्नुहुन्छ, यस वर्ष 1.5 लाख क्विन्टल धान किन्ने खाद्यको तयारी रहेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो वर्ष 1,50,000 क्विन्टल धान खरिद गर्नेछ र कार्तिकको दोस्रो सातादेखि धान खरिद गर्ने योजना बनाएको छ। यसपटक कम्पनीले धान किन्न 66.50 करोड़ रूपियाँ छुट्याइसकेको छ। यसैबीच गोर्खापत्र दैनिकमा लेखिएको छ, जुगल भ्रमण वर्ष 2083 तयारी। सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले जुगल भ्रमण वर्ष 2083 तयारी तीव्र पारेको प्रसंग छ। गोर्खापत्र दैनिककै भित्री पृष्ठमा दशैंभर लिंगेपिङ शीर्षकमा खबर लेखिएको छ। दशैंका अवसरमा मौलिक सांस्कृतिक परम्परा र चाडपर्वलाई पर्यटनसँग जोड्दै नेपाल पर्यटन बोर्डले विभिन्न पर्यटकीय गन्तव्यमा लिंगेपिङ निर्माण सञ्चालन गर्ने भएको छ। नेपाल पर्यटन बोर्डले नेपालीको मौलिक सांस्कृतिक परम्परा र चाडपर्वको संरक्षण तथा प्रवर्धन गर्दै सांस्कृतिक पर्यटनलाई थप प्रवर्धन गर्ने उद्देश्यले दशैंमा लिंगेपिङ निर्माण तथा सञ्चालनको कार्यक्रम अगाडि बढ़ाएको हो। पर्यटन बोर्डको सम्पदा तथा पर्यटन विकास महाशाखाले यो जानकारी दिएको खबर गोर्खापत्र दैनिकमा रहेको छ। त्यसैबीच संसदीय सुनवाई समितिमा 7 उजुरी दर्ता भएको खबर गोर्खापत्र दैनिकमा छ। विभिन्न देशका प्रस्तावित राजदूतको असो 26 गतेदेखि संसदीय सुनवाई हुने भएको छ। संसदीय सुनवाई समितिले राजदूत उपरको उजुरी सार्वजनिक गर्दै सुनवाईको तालिका निर्धारण गरेको हो। गम्भीर उजुरी प्राप्त भएका बाहेक अन्यलाई सिफारिशको क्रममा नै सुनवाईका क्रममा विभिन्न प्रश्नहरू सोधिने भएको छ। सुनवाई अघि समितिले उजुरीकर्तासँग पनि छलफल गरेको छ। र नागरिक दैनिकको पहिलो पृष्ठमा विराटनगरबाट विस्थापित हुँदै उद्योग खबर शीर्षकमा खबर लेखिएको छ। विराटनगरकै पुरानो मध्येको एक चन्द्रशिव राइस एण्ड आयल मिल विराटनगर स्थित ठूलो मिल चोकबाट बुढ़ीगंगा गाउँपालिका स्थित हात्तीमुढ़ामा सरेको छ। यो मिल विराटनगरको माथिल्लो क्षेत्रको पुरानो हो। यसको स्थापना नै त्यो क्षेत्रको क्रमशः सहजीकरण र विस्तृत हुने एउटा कुसेढुङ्गा भएको थियो। विराटनगरमा नेपालकै पहिलो उद्योगका रूपमा विराटनगर जुट मिल सञ्चालनमा आएको थियो। विराटनगरको दक्षिणी क्षेत्रमा स्थापना भएको जुट मिलसँगै मोरङ सुगर मिल, अशोक टेक्सटाइल, म्याच फ्याक्ट्री लगायतका ठूला उद्योग स्थापना भएका थिए।
0: साझा खबरमा अब विदेशका खबर। यमनमा जारी झडपका क्रममा पछिल्लो 24 घण्टामा सरकारी सेनाका जवान र इरान समर्थित हुती विद्रोही गरी 270 भन्दा बढ़ीको मृत्यु भएको छ। यमनी सरकारले गत महिना हुती विद्रोहीले कब्जा गरेका क्षेत्र पुनः आफ्नो नियन्त्रणमा लिन प्रयास शुरू गरेपछि देशमा लड़ाई तीव्र बनेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले गरेको गुप्तचर सूचनामा आधारित कार्यवाहीमा 5 लड़ाकू मारिएका छन् भने 2 घाइते भएका छन्। सुरक्षा स्रोतका अनुसार लड़ाकूको गतिविधिबारे सूचना पाएपछि सुरक्षा बलले उत्तर बजिकिस्तान जिल्लामा रहेको उनीहरूको अखडालाई लक्षित गर्दै कार्यवाही अगाडि बढ़ाएको थियो र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले सन् 2023 अक्टोबर 7 हमासले इजरायलमा गरेको आक्रमणको तेस्रो वर्षगाठ अघि गाजामा थायी युद्ध विराम गर्न आह्वान गर्नुभएको छ। उहाँले युद्ध विरामसँगै गाजामा व्यापक रूपमा मानवीय सहायता पुर्याउन र अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न समेत आग्रह गर्नुभएको हो।
1: नेपालका दुई स्पोर्ट्स टीम होरा स्पोर्ट्स र टीटुके स्पोर्ट्स पब्जी मोबाइल ग्लोबल ओपनमा एकै समूहमा परेका छन्। आगामी 20 अक्टोबरमा पाकिस्तानमा हुने प्रतियोगिताका लागि हिजो राति भएको ड्रमा नेपालका दुई टोली एकै समूहमा परेका हुन्। दुवै टोली काठमाण्डुमा भएको दक्षिण एसियाली फाइनल मार्फत पाकिस्तानमा हुने ग्लोबल ओपनमा छनौट भएका थिए। यसैबीच आईसीसीले विश्वकपलाई रोमाञ्चक बनाउन नयाँ फर्म्याट मा खेलाउँदैछ। आईसीसीका अनुसार विश्वकपको आधिकारिक समूह चरणको खेल शुरू हुनु अघि सुपर सिरिज हुनेछ। आगामी वर्ष नोभेम्बरमा दक्षिण अफ्रिका जिम्बावे र नामिबियामा संयुक्त रूपमा आयोजना हुने एक दिवसीय विश्वकप अन्तर्गत भारत पाकिस्तान बीचको खेलका लागि टिकट बुकिङ निकै बढ़ी बढ़ेको देखिन्छ। अर्जेन्टिनाबाट आज अन्तिम खेल खेल्दैछन् फुटबलका मेसी र मेसी युगको अन्त्य भन्ने शीर्षकमा खबर छ। विश्व फुटबलका आइकन फुटबलर मेसी बुधबार अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट अन्तिम पटक जर्सीमा देखिँदैछन्। मेसीले 21 वर्षको राष्ट्रिय टोलीको यात्राका रूपमा करियरकै अन्तिम खेल खेल्नेछन्। अर्जेन्टिनाले घरेलु मैदानमा बेनिनसँग मैत्रीपूर्ण खेल खेल्दा मेसीले राष्ट्रिय जर्सीमा अन्तिम उपस्थिति जनाउने भएका छन्।
0: किसानका समस्या समाधान गर्ने किसान कल सेन्टरको प्रभावकारिता महत्व र सुधार गर्नुपर्ने पक्ष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: 3 तिर्नुहोस्, 7 चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरमा अब फोनबाटै किसानले समस्या समाधान गर्ने प्रसंग। मौसम फेरिँदै गर्दा किसानका खेतबारीमा पनि विभिन्न समस्याहरू देखिन थालेका छन्। अहिले धानको सिजन भएका कारण पनि अधिकांश खेतमा केही न केही समस्या हुँदा तत्काल के गर्ने? हामीले कृषि मौसमविद मुक्तिनाथ झासँग कुराकानी गरेका छौं।
5: शुक्रबार 11:35 चाहिँ नेपाल कृषि अनुसन्धान परिषदमा चाहिँ यो टोल फ्री पैसा लाग्छ यसमा 4-6 बीचमा चाहिँ किसान दाजुभाइहरूले चाहिँ आफ्नो यो कृषिसँग सम्बन्धित समस्याहरू राख्नुहुन्छ। त्यहाँ सबै विज्ञहरू बस्नुहुन्छ। जस्तो कि म एउटा कृषि इन्जिनियरिङ, मेरो विषय यो मेसिन भयो, सँगसँगै यो सिँचाइका कुराहरू भए। त्यस्तै चाहिँ त्यहाँ अब रोगका किराका साथीहरू बस्नुहुन्छ। त्यस्तै लाइफ स्टकतिरका पशुपालन गर्ने किसान दाजुभाइहरूलाई सम्बोधन हुने गरी त्यसका विज्ञहरू बस्नुहुन्छ। त्यो भएर फरक फरक विज्ञहरू बस्नुहुन्छ। केही समस्या छ भने हजुरहरूले चाहिँ 11:35 यदि सम्पर्क गर्नुभयो भने हरेक शुक्रबार 4-6 पक्कै पनि समस्याका समाधानहरू चाहिँ हल गर्न सजिलो हुन्छ र पक्कै पनि त्यसले चाहिँ किसान दाजुभाइहरू चाहिँ अलिकति बेनिफिटेड हुन सक्नुहुन्छ।
6: त्यहाँनिर चाहिँ लिमिटेड हुन्छ, मतलब निश्चित मात्रामा चाहिँ फोन उठाइन्छ अनि त्यो समय पनि 2 घण्टाको समय भयो अनि हाम्रो फोनै लाग्दैन, हामीले कुरै गर्न पाउँदैनौँ। कति ट्राई गर्दा पनि कोसिस गर्दा पनि कुरा हुँदैन, अनि जम्मा 12 कि कतिवटा मात्रै फोन लिनुहुन्छ, यो चाहिँ समस्याको विषय रहेछ पनि भन्नुभएको थियो कि, यसबारेमा केही छलफल भएको छ हजुरहरूको?
5: यस्तो समस्या नहुनुपर्ने, तैपनि म त्यो टिमसँग यदि यस्तो गुनासो छ भने यो मेसेज म पनि प्रत्यक्ष चाहिँ त्यो टिमसँग पुर्याउँछु। तर मलाई लाग्छ 2 घण्टाको समयमा राम्रै मैले एक दिन अब्जर्भ गर्न पाएको थिएँ, फोनहरू राम्रै आउने गरे हुन्छ त्यो
6: ठाउँमा,
5: रह्यो कुरा अलिकति मैले चाहिँ अर्को पाटो समस्या चाहिँ ठाउँ ठाउँबाट के पाएँ भने कुनै समस्या छ भने शुक्रबारसम्म कुर्नु पर्ने हुन्छ, के खेतीपाती गर्ने किसान दाजुहरूले त के हुन्छ कि तत्काल समाधान चाहिन्छ, त्यो कतिपय पशुपालनमा भयो कहिलेकाहीँ त यो यदि यदि किरा र रोगको एक दिनमै चाहिँ पुरै स्वाहा पार्ने हुने रहेछ कतिपय केस त्यो भएर यसको फ्रिक्वेन्सी बढाउनु पर्यो भनेर ठाउँ ठाउँबाट मैले चाहिँ
6: अर्को पनि यसमा चाहिँ प्लेटफर्म पनि रहेछ कि, त्यो चाहिँ तत्कालैको लागि चाहिँ व्हाट्सएप ग्रुप कि बनाएको रहेछ, व्हाट्सएप ग्रुपमा पनि किसानहरू त्यहाँनेरि एड हुनुभयो भनेदेखि त्यहाँ चाहिँ त्यो बालीको अथवा जे समस्या छ त्यसको चाहिँ फोटो खिचेर यस्तो समस्या भएको छ भनेर हालिदिनु भयो भनेदेखि विज्ञहरूले सुझाव दिनुहुँदो रहेछ कि, त्यो कस्तो राम्रो लाग्यो थियो मलाई चाहिँ।
5: हजुर त्यो पनि हो नि, जस्तो कहिलेकाहीँ के हुन्छ फोनमा समस्या भन्दै गर्दाखेरि उहाँले भन्ने समस्या र हामीले बुझ्ने त्यो समस्या चाहिँ फरक पर्न सक्छ, त्यो भएर यदि फोटो र भिडियोको अवस्थामा कहिलेकाहीँ त यदि सिम्पलै मगाउनु पर्ने अवस्था हुन सक्छ, त्यो अवस्थामा चाहिँ अब यो खासमा हेर्नुभयो भने टु वे कम्युनिकेशन नै हो, किसान र विज्ञ दुवैजना सँगै मिलेर सबै कुराहरू तत्काल पनि सम्भव नहोला तर सँगै गएर चाहिँ समाधान चाहिँ गर्न सकिन्छ पक्कै पनि। त्यो भएर यो एउटा कार्यक्रम राम्रै कार्यक्रम 11:35 मलाई चाहिँ त्यो राम्रो लागेको छ, तथापि जति राम्रो गरे पनि सुधारका बाटोहरू जहिले पनि हुन्छ र त्यसको डोमेन अझै बढाउनु पर्ने पक्कै पनि छ, हप्तामा एक दिन अब 2 घण्टाले पक्कै पनि हाम्रो किसानमै पूरै देश भएको अवस्थामा त्यतिले समाधान गर्ला जस्तो मलाई पनि लाग्दैन। यो गुनासोहरू चाहिँ मैले टिप्छु र हजुरहरूको गुनासोमा सम्बन्धित ठाउँमा चाहिँ पुर्याउने कोसिस गर्छु।
1: कृषि मौसमविद मुक्तिनाथ झासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौ। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज उम्मेद्वारीको अन्तिम नावली सार्वजनिक हुने, 19 पदाधिकारीका लागि 58 जनाको उम्मेद्वारी, सभापतिमा गगन थापा सहित 3 जनाको उम्मेद्वारी दर्ता,
1: वरिष्ठता मिचेर सर्वोच्चमा 4 न्यायाधीशको सिफारिश गरिएको भन्दै आलोचना, 13 जना प्रस्तावित राजदूतको संसदीय सुनवाई प्रक्रिया शुरू, सबै विरूद्ध 2 उजुरी, वीर अस्पतालमा अझै आकस्मिक सेवा प्रभावकारी बनेन,
0: नेपाल र रूस बीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै, मालढुङ्गा बेनी जोमसुम कोरोला सड़क पुननिर्माणमा 3 अर्ब लाग्ने अनुमान, किसानका समस्या समाधानका लागि निशुल्क फोन प्रभावकारी बन्दै,
1: यमनमा जारी झडप क्रममा पछिल्लो 24 घण्टामा 270 जनाको मृत्यु, पाकिस्तानको उत्तर पश्चिमी क्षेत्रमा सुरक्षा कार्यवाहीमा 5 लडाकु मारिए, गाजामा स्थायी युद्ध विराम गर्न राष्ट्रसंघको आह्वान,
0: र ग्लोबल ओपनमा नेपालका टी टुकी र होरा एकै समूहमा भारत र पाकिस्तान बीचको खेल हेर्न 1 लाख आवेदन, विश्व फुटबलका हस्ती मेसीले आज अन्तिम खेल खेल्दै।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकबाट लिएका छौं। कर्नर किक शीर्षकमा रवि मिश्रले लेख्नु भएको छ, यहाँ एकजना नाक थुनिरहनु भएको छ, पत्रकार जस्तै देखिन्छ र मन्त्रीको बोर्ड लेखिएको छ, मन्त्री उठेर पत्रकारलाई औंलो ठडाउँदै यहाँ यस्तो लेखिएको छ, के नाक थुनेको नि, ग्यास सरकारको नियन्त्रणमा छैन भन्ने थाहा छैन?
0: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद, अहिलेलाई दीपक आचार्य र सन्तोष गन्धर्व विदा भयो, तपाईँको आजको दिन शुभ होस्, नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम पोषण संवाद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: नमस्कार, देशैभरिका सामुदायिक रेडियोहरूको नेटवर्क सीआईएमले वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र विभिन्न संघ संस्था अनि परिवार कल्याण महाशाखासँगको सहकार्यमा आजको यो पोषण संवाद गर्न गइरहेको छ। पोषणका लागि सरकारले मात्र स्वास्थ्य क्षेत्रले मात्र गरेर हुँदैन, यसमा बहुसरोकारवालाहरूको ठूलो भूमिका हुन्छ। त्यसैले आज हामी बहुसरोकारवाला बीचको यो संवाद छलफल कार्यक्रम गर्न गइरहेका छौं। विशेष गरेर महाविनाशकारी बाढ़ी आइसकेपछि हाम्रो पोषणको एउटा सञ्जाल तोडिएको छ। रसुवा, नुवाकोट र धादिङको अहिलेको अवस्था हेर्दाखेरि हाम्रा जुन संयन्त्रले हामीले काम गरिरहेको थियो त्यो तोडिएको अवस्था छ, र यस्ता विपत्तिहरूमा सधैँ हामीले कसरी काम गर्न सक्छौ भन्ने बारेमा पनि आज छलफल होस् भन्ने किसिमले हामीले स्वास्थ्य, पोषण अनि यो विपदमा काम गर्ने र बालबालिकाको क्षेत्रमा काम गर्ने संघ संस्थाहरू र संचार माध्यमहरू बीच हामीले आजको यो छलफल गर्न गइरहेका छौं। आजको यो छलफलमा परिवार कल्याण महाशाखाको पोषण शाखाका प्रमुख लीला विक्रम थापाजी हुनुहुन्छ, उहाँलाई म हार्दिक स्वागत गर्न चाहन्छु। त्यस्तै गरी वरिष्ठ जनस्वास्थ्य प्रशासकज्यू पनि हुनुहुन्छ हामीसँग, पोषण शाखाबाट पनि सहभागी हुनुहुन्छ, र वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक कुमार झाज्यू हुनुहुन्छ, उहाँले पनि हाम्रो यो विषयमा केही कुराहरू शुरूमा राखिदिनुहुनेछ। त्यस्तै गरी हामीसँग वर्ल्ड भिजन इन्टरनेशनल नेपालको स्वास्थ्य तथा पोषणको टेक्निकल हेड हुनुहुन्छ गणेश पाण्डे सर, उहाँलाई पनि म हार्दिक स्वागत गर्न चाहन्छु। बालबालिका क्षेत्र शान्ति अभियान बालबालिकाको यो सवालमा त्यही दिनदेखि, जुन दिन घटना भयो त्यो दिनदेखि नै फिल्डमै बसेर काम गरिरहेको सिजपका महासचिव भिओसीमा पनि आबद्ध हुनुहुन्छ राजु घिमिरी सर हुनुहुन्छ, अनि हाम्रो विभिन्न संघ संस्थाका प्रतिनिधिज्यूहरू हुनुहुन्छ। सुरुवातमा चाहिँ म वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक कुमार राज्यूलाई नै अहिले भइरहेका प्रयत्नहरूको बारेमा जानकारी गराइदिनको लागि अनुरोध गर्दछु।
1: अहिले आएको यो बाढीले 5 जिल्लाका 15 पालिकाहरूमा क्षति पुर्याएको र असर गरेको देखिन्छ। पोषणको दृष्टिकोणले रसुवा, नुवाकोट र धादिङमा 12 पालिकाहरूमा यसले विशेष गरी क्षति पुर्याएको देखिन्छ भने बाँकी 2 जिल्लाको 3 पालिकामा पोषणसँग प्रत्यक्ष असर गर्ने गरी अहिले चाहिँ देखिएको केही पनि छैन। यो 3 जिल्लाका 12 पालिकाहरूमा हामीले होल्डिङ सेन्टरमा भएका सम्पूर्ण 5 मुनिको बालबालिका र आमाहरूको चाहिँ पोषणको स्क्रिनिङ पहिलो चरणमा चाहिँ इमर्जेन्सी रेस्पोन्समा चाहिँ हामीले सम्पन्न गरेका थियौँ, जस अनुसार कुपोषण एउटा पनि केस हाम्रो भेटिएको थिएन, र हुन पनि यो कुपोषणको चाहिँ यो विपदपछि तुरुन्तै देखिँदैन, केही दिन केही हप्तापछि चाहिँ जब अलि लङ टर्म खाद्यान्नको अभाव हुन थाल्छ त्यो अवस्थामा देखिने हो। अहिले होल्डिङ सेन्टरमा रहनु भएको व्यक्तिहरू जो हुनुहुन्छ गर्भवती, सुत्केरी र 5 मुनिको बालबालिकाहरू होल्डिङ सेन्टरमा खाद्यान्न, खाना, खाजाहरू चाहिँ पर्याप्त मात्रामा अहिले पाइरहनु भएको, अहिले कुपोषण यति चाँडै देखिसकेको छैन। यद्यपि नेक्स्ट स्टेपमा हामीले अहिले प्रत्येक पालिकामा अब समुदाय स्तरमै पनि कुपोषणको पहिचान चाहिँ गरिरहेका छौँ, जस अन्तर्गत 3 जिल्लामा शुरू भइसकेको छ, र नुवाकोट जिल्लाको मा अहिलेसम्म चाहिँ 11 कुपोषित बालबालिका भेटिएको चाहिँ रिपोर्ट आएको छ, त्यो निरन्तर चलिरहेको छ। भेटिएका कुपोषित बालबालिकाहरूलाई हाम्रो नेसनल प्रोटोकल जुन छ, आइएमएम प्रोटोकल भन्छौ, साम केस र माम केसलाई प्रोटोकल अनुसारको म्यानेजमेन्ट चाहिँ अहिले चलिरहेको छ। अहिले देखिएको विशेष त समस्या पहिलो हप्तामै देखिएको हामीलाई चाहिँ होल्डिङ सेन्टरहरूमा स्वास्थ्य कार्यालयको जानकारी बिना अथवा त्यहाँको स्थानीय सरकारको जानकारी, प्रशासन कार्यालयको जानकारी बिना चाहिँ यो बेस्ट मिल्क सब्स्टिच्युटहरूको चाहिँ अलि वितरण भएको चाहिँ पाइयो सुरुका दिनहरूमा। त्यो जानकारीमा आउने बित्तिकै स्वास्थ्य कार्यालय, स्थानीय सरकार सबैसँग मिलेर चाहिँ त्यसको बारेमा प्रचार प्रसार पनि भयो र त्यसको रूपमा विज्ञप्ति पनि आयो, र त्यसलाई चाहिँ अहिले रोकिएको छ। आवश्यकता भएकोलाई स्वास्थ्यकर्मीको निगरानीमा अथवा स्वास्थ्यकर्मीको परामर्श अनुसार मात्र दिने, त्यो अरूलाई चाहिँ सबैलाई बोटल फिडिङमा नजाने, किनभने हाम्रो प्रमुख समस्या के रहेको छ भने एकचोटि बच्चा ब्रेस्ट फिडिङबाट बोटल फिडिङमा गयो भने त्यसलाई फेरि ब्याक ब्रेस्ट फिडिङमा ल्याउनलाई एकदमै गाह्रो पर्छ, त्यो एउटा रहेको छ। भने अर्को समस्या हामी फिल्ड जाँदाखेरि, र यहाँहरू पनि धेरै साथीहरू गएर आउनु भएको छ, बालबालिकालाई पनि अस्ति हेर्दाखेरि बालबालिकालाई खेलाउन झोला अनि चौचौ चाहिँ बारिएको हामीले देख्यौँ. अब लगभग दुई हप्ता पछिको सिनारियो थियो भने हामीले चाहिँ कमसेकम चौचौहरू बार्दाखेरि अथवा यस्ता कुराहरू अल्ट्रा प्रोसेस्ड फुडहरू बार्दाखेरि बालबालिका र गर्भवती सुत्केरीहरूलाई चाहिँ नदिने बरु व्यस्तहरू अरूलाई चाहिँ दिन सकियो. तर खाद्यान्न अभाव नदेखिएकोले होल्डिङ सेन्टरहरूमा पनि ती कुराहरू बारिरहनु पर्ने आवश्यकता छैन. अहिले चाहिँ व्यक्तिगत रूपमा अथवा संस्थागत रूपमा पनि नेपाल सरकारसँग समन्वय नगरिकन सिधै गएर चाहिँ पब्लिकलाई सिधै सामान बाँड्ने एउटा चाहिँ वान डोर पोलिसी हुँदा हुँदै पनि एउटा जुन देखिएको थियो शुरूआती चरणमा एक दुई हप्तामा त्यो चाहिँ अहिले पूर्ण रूपमा चाहिँ रोकिएको छ. अहिले त्यसलाई चाहिँ रोक्न सफल भएको छ त्यहाँको स्थानीय सरकार र स्वास्थ्य कार्यालयहरू मार्फत. अब अहिले चाहिँ पोषणकै भन्ने कार्यक्रममा भन्ने हो भने अहिले न्युट्रिसन क्लस्टर एक्टिभेट भएको छ. न्युट्रिसन क्लस्टरको बैठक बस्छ तीनवटै जिल्लामा. उहाँहरूले निरन्तर बैठकहरू गरेर चाहिँ कार्यक्रमहरू गरिरहनु भएको छ. सुत्केरी गर्भवती र पाँच वर्ष मुनिको बालबालिकाको लागि छुट्टै फुड बास्केट किन उहाँहरूलाई चाहिँ थप न्युट्रिसियस खाना चाहिने भएकोले त्यसको व्यवस्थापनमा पनि काम हुँदैछ भने सँगसँगै हामीले अहिले बालबिटा पाँच वर्ष मुनिको बालबालिका सम्पूर्णलाई चाहिँ दुई महिनाको लागि बालबिटा वितरण गर्ने, किशोरीहरूको लागि आइरन सखी, त्यसै गरी भिटामिन र अल्बेन्डाजोल पाँच वर्ष मुनिको बालबालिकालाई जुन नेसनल क्याम्पेन चल्ने नै थियो कार्तिकमा त्यसलाई अहिले चाहिँ हामीले ती पालिकाहरूमा चाहिँ अगाडि नै हामीले वितरण गरिरहेका छौँ. र सँगसँगै चाहिँ अस्तनपानको प्रमोसन र खाद्यान्न लोकल फुडको चाहिँ प्रमोसन चाहिँ हामीले त्यहाँ चाहिँ भोलन्टियरहरूबाट स्वयंसेवीका विद्यालय नर्सहरूबाट चाहिँ हामीले सञ्चालन गरिरहेका छौँ. यद्यपि हाम्रो सर पनि हिजो मात्र पनि अहिले भर्खर फिल्डबाट आउनुभएको छ, उहाँले धेरै कुराहरू प्रत्यक्ष फेरि सेयर गर्नुहुन्छ. र हामीले अहिले तीनवटै जिल्लाबाट डेली रिपोर्टिङ लिइरहेछौँ. कुपोषणको समस्या अहिले भन्दा नि अबको पन्ध्र दिनपछि चाहिँ देखिन सक्ने चाहिँ हामीलाई लागेको छ. अब होल्डिङ सेन्टरबाट घरहरूमा जाँदै हुनुहुन्छ, फर्किँदै हुनुहुन्छ, जस्तो पालिकाहरूले केही रकम उपलब्ध गराएर भाडामा भए पनि बस्न भनिरहनु भएको छ. होल्डिङ सेन्टरबाट गइसकेपछि त्यसपछि खाद्यान्न अभाव अथवा रोजगारीको चिन्ता होला, अरू कुराहरू होला, पाँच वर्ष मुनिको बालबालिकालाई त्यो समय दिन सकिँदैन होला, गर्भवती र सुत्केरीलाई त्यो थप खाना पुग्न सक्छ कि सक्दैन. अहिले होल्डिङ सेन्टरमा त सबैले दिइरहनु भएको छ, घरमा गइसकेपछि घर घरमा गएर त्यो सहयोग पुग्छ कि पुग्दैन, क्यास दिँदाखेरि क्यासले एउटा फरक किसिमको त्यो आवश्यकतालाई पनि ध्यान दिनुपर्ने हुन्छ, खाद्यान्नमै जान्छ भन्नेको सुनिश्चितता हुँदैन. सो त्यो सब कारणले गर्दाखेरि तिनीहरूलाई व्यवस्थापन पनि गर्नु छ र चुनौती चाहिँ पोषणको अहिले त्यति देखा नपरे पनि आगामी दिनमा चाहिँ देखा पर्ने चाहिँ चुनौती चाहिँ हामीलाई

मंसिर पाँच गतिको सम्झौतामा 60 दिनभित्र विपत्ता पारिएको मान्छेहरू सार्वजनिक गर्छु र गर्छौं भन्ने खालको प्रतिबद्धता शान्ति सम्झौतामा थियो र हामी त्यसैलाई पर्खेर बस्यौं। 60 दिन बित्यो, तैपनि हाम्रा मान्छेहरू मारिएका छन्, जिउँदा छन्, कहाँ छन्, यी केही कुराहरू भन्न अहिलेको सरकार तयार भएन।

रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो।

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो।
1: जब तपाई कुनै चिसो वा तातो चीज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
2: स्क्रब टाइफस रोगका लक्षणहरू धेरै ज्वरो आउनु, काम ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइटलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्क्रब टाइफस रोग लाग्नबाट बच्ने उपायहरू: खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म घाँस बारी वा चौरमा नबस्ने, बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास लिन गाह्रो भई बिरामी चिकित्सा हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
3: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
4: आमा, मलाई दुध है।
3: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
5: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
3: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
5: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
6: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलसोक।
0: रेडियो साइन 89.8 मेगाहर्ट्ज।

0: स्क्रब टाइफस रोगका लक्षणहरू: धेरै ज्वरो आउनु, काम ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइटलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्क्रब टाइफस रोग लाग्नबाट बच्ने उपायहरू: खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म घाँसबारी वा चौरमा नबस्ने, बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सा हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
1: रेडियो साइन 89.8 मेगाहर्ज।
2: साहिनो समय सूचक अहिले बिहानको 9 बज्यो। 8:09 AM

0: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
1: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
0: विशेषताहरू:
1: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
0: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
1: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
0: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
1: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: इंडिया का सामान किन्दा 37,700 रुपैयासम्म क्याश ब्याक को अवसर, साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र फोर्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।
1: यस नेपाली खबरका साथमा गरिमा विकास बैंक लिमिटेड, एक्सेस टू ऑल।
2: यो हो नेपाली रेडियो,
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबरहरू। नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्तर हात्तीको दायरा सहित 3 जनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो लैन चोरको टोलीले भालुको पित्तर सहित नलपरासीका योगेन्द्र प्रसाद चौधरी र हात्तीको दायरा सहित सिन्धुलीका सोम बहादुर माझी र महोत्तरीका चित्र बहादुर विश्वकर्मालाई पक्राउ गरिएको हो। ब्यूरोका प्रवक्ता प्रहरी पृष्ठ परीक्षक अनुप शमशेर राणाले भालुको पित्तसहित चौधरीलाई काठमाण्डुको सोरखुट्टे र हात्तीको दायरासहित माझी र विश्वकर्मालाई सिन्धुलीको कमलामाई क्षेत्रबाट पक्राउ गरेको जानकारी दिनुभयो। प्रहरीले पक्राउ गरेका चौधरीसँग 140 ग्रामको भालुको पित्त एक थान र माझी र विश्वकर्मासँग हात्तीको दायरा 6 किलोग्राम बरामद गरेको छ। भाँडी पहिरो र नदी कटानका कारण 2 सातादेखि मुस्ताङ जोड्ने एकमात्र सड़क खण्ड उत्तर दक्षिण जोड़ने कालीगण्डकी करिडोर अन्तर्गतको कोरोला जोमसुम बेनी सड़क अवरूद्ध भएपछि मर्मतमा परेको हुने मेसिनमा इन्धनको अभाव हुन नदिन मुस्ताङका 3 स्थानीय तहले इन्धन सहयोग गरेका छन्। गत असोज 8 देखि 11 गतेसम्म परेको अविरल वर्षापछि आएको भाँडी पहिरो र नदी कटानको सड़क खण्डमा क्षति पुर्याएपछि मुस्ताङको सड़क सम्पर्क प्रभावित भएको थियो। सड़क मर्मतका लागि घर पोजोङ गाउँपालिकाले 220 बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाले 660 र लो घेकर दामोदर कुण्ड गाउँपालिकाले 440 लिटर गरी कुल 1320 लिटर अर्थात 6.6 ब्यारेज इन्धन उपलब्ध गराएको कालीगण्डकी करिडोर सड़क आयोजनाले जनाएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा लुम्बिनी प्रदेशको 1-2 ठाउँमा चट्टान सहित मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशको हिमाली भूभागको थोरै स्थान र पहाड़ी भूभागको केही स्थानमा चट्टान हावाहुरी र असिनासहित मध्यमसम्मको वर्षा सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थान तथा मधेस लगायत कोशी, बागमती, गण्डकी प्रदेशको तराई भूभागको थोरै स्थानमा चट्याङ हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ। नाइजेरियाको दक्षिणी अन्डो राज्यमा नाइजेरियाली वायुसेनाको विमान दुर्घटना हुँदा 25 जनाको मृत्यु भएको छ। वायुसेनाका अनुसार एटीआर 42 विमानमा 20 यात्रु र चालक दलका 5 सदस्य थिए। विमान देशको आर्थिक राजधानी लागोसका लागि नियमित उडानमा थियो। विमान उडेको केही समयपछि राडरबाट सम्पर्कविहीन भएको थियो। खोजीका क्रममा यसको भग्नावशेष ओन्डो राज्यको नदी किनारमा रहेको इम्बोकाडा शहर स्थित 9 सैनिक अड्डा नजिकै फेला परेको अधिकारीहरूले बताएका छन्। नाइजेरियाका नागरिक उड्डयन मन्त्री फेस्टस कियामोले शुरूमा विमानमा 32 जना सवार रहेको बताएका थिए, तर पछि वायुसेनाले यात्रु र चालक दलसहित 25 जना मात्रै विमानमा रहेको जनाएको छ। र यूएफए नेशन्स लीग फुटबलमा स्पेन्स क्वाली फाइनलमा प्रवेश गरेको छ। गैराती भएको समूह सीको खेलमा क्रोसियालाई 2-1 गोलले हराउँदै स्पेन क्वालिफाइनलमा पुगेको हो। स्पेनका मिकेल मिरिनोले 2 गोल गरे। क्रोसियाका इभान पेरिसिजले 1 गोल गरेका थिए। खेलमा शुरूआती गोल क्रोसियाले गरे पनि अग्रता जोगाउन नसक्दा पराजित हुन पुग्यो। क्रोसियाका इभानले खेलको 117 मिनटमा गोल गर्दै टोलीलाई शुरूआती अग्रता दिलाएका थिए, तर 61 र 88 मिनटमा मेरिनोले व्यक्तिगत 2 गोल गर्दै स्पेनलाई पुनरागमन जीत दिलाए। यो जीतसँगै 4 खेलबाट स्पेन 12 अंकसहित समूह तालिकाको शीर्ष स्थानमा छ। पराजित भएको क्रोसिया समान खेलबाट 3 अंकका साथ तेस्रो स्थानमा छ। दोस्रो स्थानमा रहेको इंग्ल्याण्डको 9 अंक रहेको छ। काठमाण्डु उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै 10 बजे नेपाली खबरको साथमा पुनः उपस्थित हुनेछौ। नमस्कार।

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो।
1: जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
2: खरो विषयमा तरो बहस नेपाली बहस,
3: यस नेपाली बहसका साथमा
4: प्रीति तयारी चल्छ।

आदरणीय श्रोता नमस्कार. आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु. नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ. डिजिटल प्लेटफर्ममा फेसबुक पेजमा गएर नेपाली नेटवर्क सर्च गर्नुभयो भने हामी त्यहाँबाट पनि प्रत्यक्ष रूपमा जोड़िएका छौं आएका छौं. आदरणीय श्रोता, नेपाली बहसलाई युट्यूब च्यानलमा गएर नेपाली नेटवर्क टीभी मार्फत पनि सर्च गरेर हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ. र केही हाम्रा पछि गरिएका अंशहरू र अन्तर्वार्ताहरू नेपाली नेटवर्कको टीभी र पेजमा पनि आउँछन्. त्यहाँबाट पनि तपाईँले हेर्न

अधिकारी उम्मेद्वारी दर्ता भएको छ। सभापति पदमा गगन कुमार थापा, श्याम कृष्ण खड्का र किशोर सिंह राठौरले उम्मेद्वारी दर्ता गराएका छन्। अर्कोतर्फ नवनिर्मित वरिष्ठ उपसभापति पदमा नेता विष्णुप्रकाश शर्मा र महिला उपसभापतिमा नेत्री पुष्पा भूषाल निर्विरोध निर्वाचित भएका छन्। यी दुई पदमा एकल उम्मेद्वारी परेकाले उनीहरूको निर्वाचन सुनिश्चित भएको केन्द्रीय निर्वाचन समितिले निर्विरोध सुरक्षित भएको बताइएको छ। आदरणीय श्रोता, आज नेपाली कंग्रेसकै कुरा गर्दै गर्दाखेरि कंग्रेस महाधिवेशन पदाधिकारी ताक्नेको लड्को छ। यतिखेर सभापतिमा गगन कुमार थापादेखि किशोर सिंह लगायतहरूको उम्मेद्वारी पढ्दै गर्दाखेरि केन्द्रीय समितिको आकार 167 बढ़ाएर 297 पुर्याइएको छ। पदाधिकारीको संख्या 14 बढ़ाएर 20 बनाइएको छ। वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भूषाल निर्विरोध निर्वाचित भएका विषय पनि आजका महत्वपूर्ण समाचारहरू बनेका छन्। र नेपाली कंग्रेसको 15 महाधिवेशनकै फेरि फेरिमा आज पनि हामी बहस र चर्चा गर्नेछौ। आदरणीय श्रोता, अहिलेको अवस्थामा पछिल्लो समय नेपाली कंग्रेसलाई एक डिक्का बनाएर नेपाली कंग्रेसलाई एक ठाउँमा उभ्याएर जुन तरिकाले जाने भन्ने गगन थापाको संकल्प छ, त्यो संकल्पमा सबै नेता कार्यकर्ताहरू एकजुट भएर अगाडि बढेका छन्। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा गर्छौं। देशको अवस्था यतिखेर मन्त्रीहरू देश दौड़ा मात्र होइन विदेशतिर दौड़िरहेका छन्। यतिखेर सभामुख डोल प्रसाद अर्यालदेखि लिएर राष्ट्र मन्त्री शिशिर खनाल हुँदै अर्थमन्त्री डाक्टर सोलिङ वाग्ले यतिखेर विदेशमा छन् भने सुदन गुरूङ पनि भारत जाँदैछन् बिम्स्टेकमा सहभागी हुन। त्यसैले करिब एक वर्षसम्म विदेशमा धेरै दौड़धूप नगर्ने देशकै लागि काम गर्ने बताएका मन्त्री र प्रधानमन्त्रीहरूको विदेश दौड़ा यतिखेर शुरू भइसकेको छ। आदरणीय श्रोता, आजको बहसमा हामी चर्चा गर्न चाहन्छौ वरिष्ठता मिचेर सर्वोच्च अदालतमा 4 न्यायाधीश सिफारिश भएका छन्। 2 सदस्यको नोट अफ डिसेन्ट समेत रहेको छ। यतिखेरको अवस्थालाई न्याय परिषदले सर्वोच्च अदालतका रिक्त न्यायाधीशको पदपूर्तिका लागि 4 नाम सिफारिश गरेको छ। प्रधान न्यायाधीश मनोज शर्माको अध्यक्षतामा मंगलबार दिउँसो बसेको बैठकले डाक्टर रत्नबहादुर बाक्सन, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डागीलाई नियुक्तिका लागि सिफारिश गरेको छ। आदरणीय श्रोता, वरिष्ठता मिचेर सिफारिश गरिएको भन्ने विषयले पनि यतिखेर चर्चा पाएको छ। आजको नेपाली बहसमा यस विषयमा पनि हामी चर्चा र परिचर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौं।

37,700 रुपियाँसम्म क्यास ब्याक को अवसर, साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र मल्टिडोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सफ्ट एक्सेल निशुल्क, डिस्क वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैंको खुशी घर घरमा उपहार।

0: चार केजी र तिन टपमा दुई केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।
1: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
2: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
1: विशेषताहरू:
2: ट्युसन शुल्कको 100% कर्जा प्रवाह,
1: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
2: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
2: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

प्रेस बनाउन जरूरी छ। यसका लागि पन्ध्रौं महाधिवेशनबाट अझ बढ़ी हामी यो कुरामा स्पष्ट भएर खारिएर र जनताका

0: कसरी यो जनताको बीचमा लोकप्रिय हुने पार्टी बनाउने हो भन्ने बारेमा हामीले सोच्न जरुरी छ. अब पनि हामीले सोच्न सकेनौं, अब पनि हामीले यसमा कुनै त्रुटि गर्यौं भने हामीलाई कसैले क्षमा दिने छैन. त्यस कारणले अहिले जुन अवस्था छ पन्ध्रौं महाधिवेशन, यसमा हामीले व्यावहारिक पक्षलाई बढ़ी ध्यान दिने, हामीले विगतमा गरेका कमी कमजोरीहरूलाई सच्याउने गरी जनताका बीचमा प्रतिबद्धता जाहेर गर्ने र नेपाली कांग्रेसलाई सबै जनताको भरोसाको पार्टी गराउन हामीले यो महाधिवेशनबाट स्पष्ट धारणा र विचार राखेर अगाडि बढ़नु पाएका हाम्रा बीचमा अर्को विकल्प छैन. त्यस कारणले यसपटक हामीले सबैलाई विश्वास दिलाउनका लागि प्रयत्न गर्न जरूरी छ. यसका लागि जुन उत्साह अहिले आएको छ त्यसमा मेरो पनि उम्मेदवारी रहेको छ र मलाई विश्वास छ हामीले स्थानीय सरकारमा बसेर जुन खालको जिम्मेवारीपूर्वक काम गरिरहेका छौं त्यो अनुभवको आधारमा नेपाली कांग्रेस केन्द्रीय समितिमा आउने अवसर मिल्यो भने नेपाली कांग्रेसलाई सशक्त पार्टी बनाउन, बलियो पार्टी बनाउन र जनताका बीचमा लोकप्रिय पार्टी बनाउन मेरो योगदान रहनेछ. यही कुरा अनुरोध गर्न चाहन्छु.
1: हस्, यहाँको महत्वपूर्ण समयका लागि र आगामी दिनको शुभकामना पनि धेरै धेरै धन्यवाद. नमस्कार कैलाश पाण्डेजी.
0: हस्, यहाँलाई पनि धेरै धेरै धन्यवाद छ र यो सुनिरहनुभएका सबैप्रति धन्यवाद र आभार प्रकट गर्न चाहन्छु.
1: उहाँ हुनुहुन्छ नेपाली कंग्रेसका खुला केन्द्रीय सदस्यका उम्मेद्वार खेलराज पाण्डे. आदरणीय श्रोता, अबको बहसमा फेरि हामी जोड्न चाहन्छौ नेपाली कंग्रेसको पन्ध्रौं महाधिवेशनबाट सह महामन्त्रीका उम्मेद्वार डेलीराम सुवेदी. सुवेदीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार, गुड मर्निङ.
2: नमस्कार, गुड मर्निङ खेमजी.
1: तपाईँले सहमहामन्त्रीमा आफ्नो दावेदारी प्रस्तुत गर्नुभयो, उम्मेद्वारी दिनुभयो. डेलीराम सुवेदीलाई चाहिँ सहमहामन्त्रीमा किन विजय गराउने महाधिवेशन प्रतिनिधिहरूले बताउनु, तपाईँका एजेण्डा के छन्, विजन के छन्?
2: नेपाली कांग्रेसको यो पन्ध्रौं महाधिवेशन विशेष महाधिवेशनले लिएको रूपान्तरणको संकल्पलाई थप सुदृढ र संगठित बनाएर नेपाली कांग्रेसको नीति, संगठन र नेतृत्व तीनवटै आयाममा रूपान्तरण गर्ने जुन मूल उद्देश्य छ त्यो मूल उद्देश्यमा म मेरो पुस्ताको प्रतिनिधिका रूपमा सर्वदीय नेता गगन कुमार थापा, विश्वप्रकाश शर्मा लगायतको उहाँहरूको टीममा सार्थक योगदान गर्न सक्छु भन्ने विश्वासका साथ मैले यो खुल्ला तर्फको सहमहामन्त्रीको उम्मेद्वार दर्ता गरेको हुँ. किनकि हामी थुप्रो जो विद्यार्थी आन्दोलनदेखि लागेका लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलन, लोकतन्त्रको संस्थागत विकास, नयाँ संविधानको निर्माण, यो समुन्नत नेपाल निर्माणको जुन यात्रामा हामी सर्वदीय नेताहरूसँगको जो लामो सहयात्रा गरेका छौं त्यसको सिकाइका आधारमा पनि हामीले योगदान गर्न सक्छौं भन्ने हाम्रो विश्वास हो. खास गरिकन एउटा हामीले 35 वर्षभन्दा तलको उमेरको समूहको युवा साथीहरूको जुन आकर्षण आएर उहाँहरू अहिले केन्द्रीय समितिमा 21 जनाको प्रतिनिधित्व गर्ने सिट सुनिश्चित छ. खुल्लामा पनि साथीहरू आउनु होला. त्यो सुन्दा माथि तपाईँले एउटा अवस्था हेर्नुभयो भने त्यहाँनिर थुप्रो अग्रज अनुभवी नेताहरू हुनुहुन्छ, तर त्यो बीचको पंक्ति जो छ त्यो बीचको पंक्ति कसै न कसैले केन्द्रीय पदाधिकारीमा त्यो सभापतिको क्याबिनेटमा कसै न कसैले त्यहाँ यो पुस्ताको पनि प्रतिनिधित्व हुनुपर्छ भन्ने हामी थुप्रो साथीहरूको छलफल र विमर्शपछि यो यो यो यो एक किसिमले भन्नुपर्दा एउटा यो पुस्ताको प्रतिनिधिका रूपमा पनि म यो सहमहामन्त्रीको उम्मेद्वारका रूपमा छु. मेरो संगठन, नीति र नेतृत्व तीनटै आयाममा यो निरन्तरतामा नवीनताहरू थप्ने कुरा र यसलाई सृजनात्मक बनाउने कुरा, वैचारिक बनाउने कुरा र यो अघिल्लो अनुभवी पुस्ता र नयाँ पुस्ताका बीचमा पुल बन्ने, सेतु बन्ने कुराका निमित्त पनि मेरो उम्मेद्वारीको सार्थक अर्थ रहेको छ.
1: खुलामा दुईजना चाहिन्छन् होइन डेलीराम सुवेदी, र त्यहाँ चाहिँ म हेर्दैछु लिस्ट 10 जनाको दावेदारी छ, उम्मेद्वारी छ. 10 जना मध्येबाट 9 जना भन्दा फरक चाहिँ डेलीराम सुवेदी कसरी एकजना?
2: सबैजनाका आफ्ना विशेषताहरू हुन्छन्। मैले अघि तपाईँले भनिसके जस्तो म नेपाल विद्यार्थी संघको केन्द्रीय उपाध्यक्ष रहेर क्याम्पसहरूमा काठमाडौँ शिक्षा क्याम्पसमा सुविश्वासी भएर लोकतान्त्रिक गणतन्त्रको बसबाट हामीले विद्यार्थी आन्दोलनमा सार्थक योगदान दिँदै बीचमा प्रदीप गिरी, नरहरि आचार्य जस्तो नेताहरूसँग सरदी गगन थापा, विश्वप्रकाश शर्मासँग संगत गर्दै उहाँहरूसँग जोडिएर विचार विशेष नामक हामीले जर्नल निकाल्थ्यौं, वैचारिक छलफलहरू गर्थ्यौं, बहस विमर्शहरू गर्थ्यौं. भनेको कुनै नीतिगत कुराहरूमा पनि हामीले योगदान गरेका छौं, आन्दोलन र अभियानहरूमा पनि योगदान गरेका छौं र आजको राजनीतिको चुनौतीहरू यो त गएको कुरा हो, इतिहासको भारले मात्र वर्तमान ठेक्न सक्दैन. म राम्रो गरी बुझ्दछु, राम्रो गरी जान्दछु, तर आजका चुनौतीहरू लोकतन्त्रमाथि जुन एकदमै यो हाम्रो सभापतिज्यूले भन्नुभएको हाइपर पोलिटिक्स एकदम चर्को चर्को कुराहरू गर्ने तर त्यसको गहिराईमा नपुग्ने खालको राजनीति नेपाली राजनीतिमा प्रवेश गरेको हो कि भन्ने जुन गहिरो शंका आएको छ.

0: को यो नयाँ पुस्ता जोडिएको सूचना प्रविधिको त्यो ठूलो उभार आएको एआईको यत्रो धेरै विकास क्रमहरू हुँदै गर्दा यसले पार्ने सकारात्मक नकारात्मक असरहरूसँग जोडिएको उयो त लोकतन्त्रलाई संस्थागत गराउने लोकतन्त्रलाई अझ बढी लोकतान्त्रिकरण कसरी गर्ने लोकतन्त्रलाई कसरी जोगाउने र सुदृढ गर्ने यो लोकप्रियतावाद अथवा पपुलिजमको प्रहारबाट लोकतन्त्रलाई कसरी सुरक्षित राखेर तर्क बहस र तथ्यमा आधारित उत्तेजनामा होइन कि चेतनामा आधारित राजनीतिलाई कसरी स्थापित गर्ने र चेतनामा आधारित राजनीतिलाई स्थापित गर्न सक्ने र आजको समयका समस्याहरूलाई बुझ्ने र त्यसलाई समाधान दिन आवाज मुखरित गर्न सक्ने कांग्रेस कसरी बनाउने किनभने यति ठूलो ऐतिहासिक संस्था छ यति ठूलो गौरव भएको संस्था छ तर यो संस्थाले आजका समस्याहरूलाई ठिक ढंगले बुझ्न र पर्गल्न र अगाडि लैजान सकेन भने नेपालमा लोकतन्त्र नेपालको राष्ट्रियता र नेपालको समुन्नति समृद्धिको सपनामा धेरै पछाडि धकेलिन्छ यसै पनि हामी धेरै ट्र्याक आउट भएका छौं धेरै पुराना पार्टीहरू सब एकदमै धेरै के भन्छ खराब हुन् भन्ने जबरजस्त भाषा स्थापित गर्न खोजिएको छ यो बेलामा एउटा नयाँ पुस्ताको प्रतिनिधि रूपमा तपाईँले हेर्नुभयो भने त्यो दसजनाको कुरा मेरो सबै नेताहरूका प्रति सम्मान छ दसजनाका प्रति हेर्नुभयो भने त्यस मध्ये सबैभन्दा नयाँ पुस्ताको र नयाँ युवाहरूसँग जोडिन सके उम्मेद्वार केवल म मात्र छु
1: अब नेपाली कंग्रेस कसरी नयाँ भयो नेपाली कंग्रेस आज चाहिँ हिजोको विरासतको क्रमभंगता सँगसँगै गगन थापाको उदय र गगन थापाको नेतृत्वले चाहिँ कंग्रेसलाई कसरी एउटा लोकतान्त्रिक पार्टी र अझ बलियो र संस्थागत पार्टी बनाउनका निम्ति मद्दत पुग्यो आज
0: विशेष महाधिवेशन नेपाली कांग्रेसको विधानभित्र रहेको वैधानिक व्यवस्थालाई टेकेर गरिएको एउटा ठूलो रूपान्तरणकारी ऐतिहासिक कदम थियो प्रकारान्तरले मानिसहरूले त्यसलाई कसैले विद्रोह कसैले कसैले यसले अप्ठ्यारो अवस्था बना भट्ट खोजे पनि त्यो विधानभित्र गरिएको एउटा जिउँदो पार्टीभित्र गरिएको एउटा उच्चतम लोकतान्त्रिक अभ्यास थियो त्यसले तपाईँले भन्नुभएको यस्तो नेपाली कांग्रेसमा पुस्तान्तरणको कुरा रूपान्तरणको कुरा नीतिगत रूपमा तपाईँले केही कुराहरू भन्छु जस्तो नेपाली पछिल्लो समय राजनीति कसरी सत्ता प्राप्त गर्ने कारोबारी राजनीति जस्तो तपाईँले दुई पद मैले चार पद यस्तो यस्तो ढंगले मन्त्री यो बन्ने र सरकार चलाउने यस्तो यस्तो सत्तावाला राजनीति मात्र थियो त्यहाँबाट अहिले गगन थापाको नेतृत्वमा उहाँहरूले यसलाई सिद्धान्त मूल्यको राजनीतितर्फ बीपीकालीन बाटोको सिद्धान्तको राजनीति जस्तो बीपी कोइरालाले एउटा हस्ताक्षर गरेर राजा महेन्द्रसित सम्झौता गर्नुभएको भए त उहाँ दशौं वर्ष प्रधानमन्त्री बन्न सक्नुहुन्थ्यो नि र दुईटै जनमतले अभिमत लिएर आएको प्रधानमन्त्री प्रजातन्त्रको मूल्यमा सम्झौता गर्न तयार हुनु भएन तर आठ वर्ष कारावास बस्नु हेर्नुहोस् कति ठूलो ऐतिहासिक प्रतिबद्धता र कमिटमेन्टबाट हुर्केको पार्टी हो वर्डिसमान सिंह जसले आफ्ना आत्मा किस्तीमा आएको प्रधानमन्त्री छोडेर मेरो साथी किसिनजीलाई बनाउनुहोस् भनेर भन्नुभन्दा यस्तो मूल्यहरू यस्तो मान्यताहरू यस्तो आदर्शबाट हुर्केको पार्टीलाई हामीले पछिल्लो समय केवल मन्त्री सत्ता दुई चार यसो कुरामा आफ्नो मूल्य नमिल्ने ठाउँमा हामीले सम्झौता गरौं फरक आदर्श फरक सिद्धान्त भएको न्यूनतम आधारै नमिल्ने पार्टीहरूसँग अर्काको चुनाव चिन्हमा हामीले मत हाल्न लगायौं यस्तो थुप्रै चिजहरू अरू थुप्रै चिजहरूमा जान हामी जोडिन सक्छौं होइन टिकट वितरणदेखि अरू सबै चिजहरूमा तपाईँ भला हामीले जनताले हामीलाई अहिले परम प्रतिपक्षी बनाए हाम्रो मत कमजोर आयो तर पनि गएको फागुन 21 निर्वाचनमा हामीले 109 ठाउँमा नयाँ साथीहरूलाई दियौँ टिकट वितरणमा हेर्दै गर्दा छोटो समयमा पनि कसरी यो सब तपाईँले त्यति बेला चर्चा परियोजना सुन्यो त्यसमा गरिएको निष्पक्षता अथवा स्वच्छता अथवा एक किसिमको परिवर्तनको आभास जो थियो त्यो चिजलाई अब अगाडि जे जे ती केही घटना र नीतिहरू लिएका त्यसलाई संस्थागत गर्ने गरी जस्तो अब तपाईँले अब स्थानीय निर्वाचन आउँदैछ स्थानीय निर्वाचनमा उम्मेद्वार बन्न चाहने प्रत्येक साथीले यो हाम्रो पार्टीको सिलेबस अथवा स्थानीय तह कसरी सञ्चालन गर्ने प्रभावकारी ढंगले भन्ने पार्टीको कोर्स गर्नुपर्नेछ त्यहाँ इलेक्सन गभर्नरले काम गर्ने होला त त्यहाँ हामी इलेक्सन ब्युरो बनाएर को कोही कस्तो त भनेर काम गर्न सक्ने यो नयाँ नयाँ नीतिहरू नीति तथा कार्यक्रममा जसरी सभापति लिएर आउनु भएको छ संगठनमा पनि चुस्तता संगठनको प्रत्येक साथीलाई जिम्मेवारी कस्तो जिम्मेवारी के हो भन्ने यो भद्रगुल तरिकाले होइन जस्तो केन्द्रीय कार्य समिति आयो भने उहाँले प्रत्येक केन्द्रीय सदस्यको जिम्मेवारी पदाधिकारीको जिम्मेवारी होइन कसको कहाँ के हो जिम्मेवारी र पर्फर्मेन्सका आधारमा जिम्मेवारी कसले कति राम्रोसँग वहन गर्न सक्यो वा सकेन भन्ने आधारमा ठिक ढंगको मूल्याङ्कन त्यो तलदेखि माथिसम्म त्यसरी मूल्याङ्कन गर्ने र मूल्याङ्कनमा नेताको नजिक आसेपासे अझ नातागोता भन्दा बढी तलको जनमतले के भन्छ भन्ने कुरालाई बढी ध्यानमा राखेर पार्टीभित्रको आन्तरिक कुराहरूमा गर्ने र अहिले चाहिँ सरकारले राम्रो काम गरेको ठाउँमा समर्थन गर्ने र सरकारले गलत काम गरिरहँदा लोकतन्त्रमाथि प्रहार गर्दै गर्दा एकदम धारिलो ढंगले प्रष्ट ढंगले सरकारमाथि प्रश्न उठाउने जनमत निर्माण गर्ने र यो सत्ताको निरङ्कुशता सत्ताको अहिले भनिन्छ नि बचकनापनको भन्ने तर्क शब्द अहिले धेरै चलिरहेको छ राष्ट्रपतिका
1: साथीहरूलाई
0: सम्पूर्ण आदरणीय महाधिवेशन प्रतिनिधिहरू नेताहरू सबै आदरणीय नेताहरूलाई विनित भएर अनुरोध गर्न चाहन्छु कि यो महाधिवेशन नेपाली कांग्रेसलाई सबै नेपाली कांग्रेसको निर्णय गर्ने तहमा सबै पुस्ताको प्रतिनिधित्व सुनिश्चित हुने गरिकन यहाँहरूले नेतृत्व चयन गर्नुहुनेछ र त्यसका निमित्त मैले मेरो पुस्ताको तर्फबाट पनि यो पदाधिकारीको तहमा जस्तो हामी 19 जना पदाधिकारीको जो प्रबन्ध गरेका छौँ यो विधानमा त्योभित्र तपाईँले भेट्ने पदाधिकारी तपाईँको भावना र आवाज बुझ्ने तपाईँको पछिल्लो पुस्ताको साथीलाई पनि भाइलाई पनि छोरालाई पनि दाईलाई पनि अथवा साथीलाई पनि त्यहाँनिर पठाइदिनुहुनेछ भन्ने
1: हस् दिलीराम सुवेदीजी यहाँको महत्वपूर्ण समय र सुझावका लागि धेरै धेरै धन्यवाद शुभकामना
0: नमस्कार मौकाका लागि धन्यवाद
1: उहाँ हुनुहुन्थ्यो नेपाली कंग्रेसको सहमहामन्त्रीका उम्मेद्वार दिलीराम सुवेदी आदरणीय श्रोता यतिखेर हामी जोड्न चाहन्छौ नेपाली कंग्रेसको केन्द्रीय सदस्यका उम्मेद्वार श्री बाबु महर्जन महर्जनजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
2: गुड मर्निङ नमस्कार जय नेपाल
1: अब श्री बाबु महर्जन भनिसकेपछि नामै काफी छ खुला केन्द्रीय सदस्यमा तपाईँको उम्मेद्वारी किन र केका लागि
2: अब यो चाहिँ एउटा मेरो लागि यो एउटा ठूलो महत्वको कुरा छ किनभने म योभन्दा अगाडि नेपाली कंग्रेसको कुनै पनि यस्तो किसिमको केन्द्रमा बसेर काम गर्ने मौका पाएको थिइनँ र अहिलेको परिप्रेक्ष्यमा कुरा गर्दाखेरि मेरो दुईटा कार्यकाल त्यो भनेको ललितपुर महानगरपालिकाको मेयरमा मैले कार्य गरिसकेको अवस्था रह्यो र यो अवस्थामा चाहिँ अब तपाईँहरू जस्तो मेयरकर्मी साथीहरूले पनि अति राम्रो काम गरेको सफल मेयर भनेर जुन किसिमको ब्रान्डेड गर्नुभयो त्यो सन्दर्भमा चाहिँ अब मैले जे जति अनुभव हासिल गरेँ र नेपाली कंग्रेसको जति पनि स्थानीय पदमा रहनुहुने रहनुभएकाहरूलाई चाहिँ मैले केही हदसम्म मार्गनिर्देश गर्न सक्ने र नयाँ पिँढीलाई पनि मतलब यो जनस्तरको कामहरूमा चाहिँ डेलिभरी दिन सकिन्छ सक्नुपर्छ र यसरी गर्नुपर्छ भनेर सिकाउने अथवा केही हैसियतमा चाहिँ मैले चाहिँ मेरो अनुभवलाई चाहिँ साथासाथ गर्न सक्ने हैसियत मेरोमा छ भन्ने कुरा रहेको हुनाले मैले चाहिँ यो पटक केन्द्रीय कार्य समितिको खुल्ला 45 सदस्यभित्रमा चाहिँ पढ्ने गरिकन मैले चाहिँ निवेदन दिएको छु
1: भने श्री बाबु महर्जनजी पहिलो पटक केन्द्रीय सदस्यको उम्मेद्वार बन्दै हुनुहुन्छ होइन अहिले सबै स्थानीय तहमा काम गर्नुभयो होइन अन्य अन्य कमिटीहरूमा
2: हजुर हजुर हो हो हो
1: अब आज नेपाली कंग्रेसको अहिलेको जुन पछिल्लो परिस्थिति छ नेपाली कंग्रेस गगन थापाको नेतृत्वमा जुन ढंगले अगाडि लग्न खोजिएको छ यसको परिवर्तित कंग्रेस भनिएको छ अहिलेको यो कंग्रेस विशेष महाधिवेशन पछि चाहिँ कसरी परिवर्तित कंग्रेस त्यसो भए
2: यो चाहिँ अहिलेको सन्दर्भमा यो निकै नै परिवर्तित कंग्रेस हुन गइरहेको छ अब यसमा चाहिँ यसको यो जुन विभिन्न यो समूहहरू विभिन्न यो महाधिवेशन अन्तर्गत यो चाहिँ अति समावेशी भएको र यसले चाहिँ कुनै पनि तह र तबकालाई पनि नछुट्याएको अब यहाँसम्म कि अब 35 वर्ष मुनिको अब त्यसलाई हामी जयन्ती समूह भन्छौँ त्यसले उहाँहरूलाई पनि यसले चाहिँ क्लस्टर बढाएर सँगै लिएर जाने ताकि यो मतलब यङ जेनेरेसनले चाहिँ मतलब यङहरूको राम्रोसँग रिप्रेजेन्टेसन गरेर समाहित रूपमा चाहिँ यसको चाहिँ मतलब डेलिभरीहरू गर्न सकुन् भन्ने उद्देश्य राखेर यो अगाडि बढेको छ यति मात्र पनि होइन अब यसमा चाहिँ यो पटक एउटा राम्रो परिप्रेक्ष्य के छ भन्दाखेरि केन्द्रीय सदस्य अथवा केन्द्रीय पदाधिकारीमा पराजित हुनेले यो चाहिँ प्रदेश र जिल्लामा पुनः प्रतिस्पर्धा गर्न नपाउने भन्ने अति महत्वपूर्ण कुराहरू पनि यसमा समावेश गरिएको हुनाले यो पन्ध्रौं महाधिवेशन अति महत्वपूर्ण छ भन्ने मेरो भनाइ रहेछ.
1: अब नेपाली कंग्रेसमा अहिले जुन किसिमको उत्साह छ, जुन किसिमको पछिल्लो समय चाहिँ देशभरिबाट चाहिँ इतिहासकै धेरै महाधिवेशन प्रतिनिधिहरू काठमाडौँ केन्द्रित भएका छन्, अब आज त्यहाँ हेर्दा न बीपी पुत्र छन् न त्यहाँ गणेशमान पुत्र छन्, हुँदाहुँदा निवर्तमान सभापति शेरबहादुर देउवा पनि छैनन्, विरासतको क्रमभंगता सग्लो नेपाली कंग्रेस आजको नारा बनाउन मिल्छ त्यसो भए?
2: अब यो क्रमभङ्गताको नारा भनेको चाहिँ यदाकदा अहिले रहन्छ, तर अहिलेको सन्दर्भमा यहाँले नाउँ लिनुभएको सबै नेताहरूका पुत्रहरू र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाजी उहाँहरूको अनुपस्थिति हुनु चाहिँ सबै नेपाली कंग्रेसका महाधिवेशन प्रतिनिधिहरूलाई खट्किएकै छ. तरै पनि अब यतातिर सम्भावित मतलब यतातिर चाहिँ गगन थापा लगायत व्यक्तित्वहरूले उतातिरको जुन कुरा मिलाएर कंग्रेस एक भएर अगाडि बढ्नुपर्छ, पन्ध्रौं महाधिवेशनबाट चाहिँ एउटा राम्रो सन्देश दिनुपर्छ, हामी लागौं जुटौं भन्ने किसिमको जो प्रस्तावनाहरू थिए ती प्रस्तावनाहरू चाहिँ श्रद्धेय नेता शेरबहादुर देउवा पछिको बाट चाहिँ यसलाई चाहिँ स्वीकार नगरै गर्दाखेरिको अवस्थामा हामी महाधिवेशन प्रतिनिधिहरू ज्यादै मर्माहित भइरहेका छौं. अब हामीले अहिले चाहिँ मात्र आशा गर्न सक्छौ किन भन्दाखेरि धेरै नै प्रयास गरिसकेको अवस्था हो, तर त्यो अवस्था हुँदा हुँदै पनि अहिले नमिलिरहेको सन्दर्भमा चाहिँ अब हामी आशा गरौं कि यो पन्ध्रौं महाधिवेशनको लगत्तै पछि स्थानीय चुनाव आउनुभन्दा अगाडि श्रद्धेय शेरबहादुर देउवा पक्षसँग चाहिँ मिलापत्र हुन्छ मिल्छ र हामी मिलेर चाहिँ स्थानीय चुनावमा समावेश हुन्छौँ र पहिलाको भन्दा चाहिँ राम्रो बेटर रिजल्ट निकाल्न चाहिँ हामी सक्षम हुनेछौ भन्ने चाहिँ हाम्रो धारणा रह्यो.
1: श्री बाबु महर्जनजी, जाँदा जाँदै देशभरिबाट आएका महाधिवेशन प्रतिनिधिहरूलाई यहाँको अनुरोध आग्रह के छ?
2: अहिले महाधिवेशन प्रतिनिधिहरू चाहिँ अब 77 जिल्लाबाट एकदमै अपार रूपमा चाहिँ जुन सहभागी हुन आउनुभयो उहाँहरूलाई चाहिँ म काठमाडौँ उपत्यकाभित्र त्यसमाथि पनि म ललितपुर महानगरपालिकाको मेयरको हैसियतले मैले उहाँहरूलाई चाहिँ हार्दिक स्वागत गर्न चाहन्छु. उहाँहरूको जुन अहिलेको यो पन्ध्रौं महाधिवेशनमा उहाँहरूको तर्फबाट जुन हुन गइरहेको सहयोग छ त्यसको लागि म चाहिँ मेरो अन्तस्करणदेखि नै हार्दिक साधुवाद व्यक्त गर्दछु र म चाहिँ अहिले केन्द्रीय समितिको खुल्ला 45 चाहिँ म चाहिँ सदस्य हुन गइरहेको सन्दर्भमा ललितपुर महानगरपालिकामा मेरो नेतृत्वमा दुईटा कार्यकालमा भइगरेको काम कुराहरू जति छन् ती काम कुराहरू घाम जत्तिकै एकदमै स्पष्ट छ, खुल्ला छ. तसर्थ मैले उहाँहरूलाई चाहिँ यस्तो मौका मिलाएर यसरी ललितपुर महानगरपालिकाको विविध निर्माण कार्यहरू विविध हाम्रो सेवा प्रवाह गरिरहेका कुराहरू यसरी समयले मिल्छ भने र मिलाएर एकचोटि अवलोकन भ्रमण गरिदिनको निमित्त म विनम्र आग्रह गर्दछु.
1: हस्, यहाँको महत्वपूर्ण समय र आगामी दिनको शुभकामना पनि. श्री बाबु महर्जनजी नमस्कार.
2: हस्, तपाईँलाई धेरै धेरै धन्यवाद. नेपाल
1: उहाँ हुनुहुन्थ्यो नेपाली कंग्रेसका खुला केन्द्रीय सदस्यका उम्मेद्वार श्री बाबु महर्जन र ललितपुर महानगरपालिकाका मेयर पनि हुनुहुन्थ्यो. आदरणीय श्रोता, यतिखेर हामी फेरि जान चाहन्छौ नेपाली कंग्रेसका महामन्त्री पदका उम्मेद्वार अमर सिंह पोन. अमरजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु. नमस्कार, गुड मर्निङ.
3: नमस्कार, धन्यवाद छ.
1: अमर सिंह पुन, नेपाली कंग्रेसको महामन्त्रीको उम्मेद्वार दावेदार. नेपाली कंग्रेसको महामन्त्रीको उम्मेद्वार बन्दै गर्दाखेरि तपाईँका भिजन के छन्? तपाईँको बलियो दावेदारी कसरी महामन्त्रीमा बताउनुहोस्?
3: पहिलो कुरा त यो तपाईँको लोकप्रिय रेडियो बाट जो नेपाली नेटवर्कबाट सुन्ने श्रोता र सबै नेपाली विश्व जगतमा रहनुहुने जुन श्रोता हुनुहुन्छ उहाँहरूलाई म हार्दिक जय नेपाल गर्न चाहन्छु. र यो यसपालिको महाधिवेशन विशेष परिस्थितिबाट सृजित विश्व राजनीति अथवा नेपालको राजनीति पश्चात कांग्रेसको परिवर्तन, कांग्रेसले गर्नुपर्ने भूमिका फरक ढंगले अगाडि बढ्नलाई यो महाधिवेशन शुरूआत भएको छ. र यो महाधिवेशनबाट पक्कै पनि नीति र नेतृत्व त्यो खालको सोचका साथ अगाडि बढ्नेछौ. त्यो नीति र नेतृत्व को चाहिँलाई पूर्ण रूपमा कार्यान्वयन गर्नलाई संस्थागत तरिकाले कार्यान्वयन गर्नलाई हिजोको इतिहास र अहिलेको वर्तमानलाई जोडेर अथवा हिजोको नेताहरूलाई हाम्रा अभिभावकहरूलाई पनि सम्मान गर्दै त्यो रूपमा जुन खालको अहिले पार्टीभित्र जे खालको समस्या छन् त्यो समस्याको समाधान भनेको एक आपसमा संवाद र कसैले सम्मान कसैको व्यवस्थापन गर्दै अगाडि बढ्ने हो। त्यस कारण त्यो व्यवस्थापन गर्दै अगाडि जान सक्ने नेता आदरणीय सभापति गगन कुमार थापाको नेतृत्वलाई सबल बनाउनलाई मेरो उम्मेदवारी हो। अर्को कुरा बीबी कोइरालाले जुन परिकल्पना समावेशी त्यतिखेरको बीबी कोइराला पाला जुन समावेशी त कल्पना गरेर त्यतिखेरको चाहिँ सबै जातीय सन्तुलन त्यसो भेगको सन्तुलन मिलाएर नेतृत्वमा पार्टीको सबै ठाउँमा त्यो खालको व्यवस्थापन गर्नुभएको थियो। त्यस कारण मेरो उम्मेदवारी एउटा द्वन्द्व प्रभावित जिल्ला रोल्पा जस्तो ठाउँ जसले 122 जना काँग्रेसका हुनहार सिपाही गुमायो नेता गुमायो त्यो ठाउँमा द्वन्द्वले गर्दा त्यतिका चाहिँ साथीहरूले हाम्रा नेताहरूलाई गुमायौं उहाँहरूप्रति श्रद्धा सुमन व्यक्त गर्दै त्यो ठाउँबाट म राजनीति गर्दै विभिन्न तहमा चाहिँ बसेर मैले आफूले काम गरेको छु र विभिन्न तहमा जुन तहमा बसे जहाँ बसे मैले पार्टीका साथीहरू अरू समाजलाई पनि फरक ढङ्गले काम गर्छु भनेर त्यो मूल्य मान्यता साथ आएको मान्छे हो। त्यस कारण मेरो काम मेरो चाहिँ मेरो कार्यक्षमता प्रति सबै देशभरिबाट आउने महाधिवेशन प्रतिनिधि र विश्वबाट आउने जनसङ्घ समितिबाट आउने साथीहरू र जुन महाधिवेशन साथीहरूले सबैले धेरै नेताहरूले मेरो कार्यशैली मेरो क्षमतालाई बुझ्नुभएको छ र चाहिँ हिमाल पहाड तराई लाई जोड्नु र जाति सन्तुलन मिलाउने एउटा पछाडि अहिलेसम्म नेपाली काँग्रेसभित्र मगर जाति म जातीय धेरै जाति कुरा त मलाई हामी पहिलो कुरा मानव जात हौ मानिस हौ त्यसपछि नेपाली हौ त्यसपछि नेपाली काँग्रेस हौ त्यसपछि मेरो म कहाँ जन्मे कुन जातमा जन्मे फरक कुरा हो तर पनि यसो हेर्दाखेरि मगर जातको नेतृत्व अहिलेसम्म कार्यकारी भूमिका माथिल्लो तहमा कोही गएको थिएन। अहिले स्वाभाविक रूपमा मैले जुन रूपमा अगाडि बढ्दै जाँदा मेरो आदरणीय नेता आज सम्झिन चाहन्छु आदरणीय नेता संविधान पिता सुशील कोइरालाले मलाई चाहिँ यहाँसम्म लिँदै मलाई चाहिँ धेरै खालको प्रमोट गर्नुभयो उहाँसम्म मैले धेरै लामो काम गरेँ र त्यस कारण अब आजको नेताहरूसँग सबैसँग म त्यो नजिकसँग काम गरेको छु। आदरणीय सभापति सरदेव गगन थापासँग पनि म त्यत्तिकै नजिक भएर काम गरेको छु। त्यस कारण यो परिवर्तन जुन परिवर्तनको यो समय आउँदै गर्दा मेरो पनि आफ्नो योगदान छ। म पार्टीको विभिन्न खालको म पार्टीको प्रदेश सभापति हुँदै गर्दा पनि मैले विशेष महाधिवेशनमादेखि लिएर सबै कुरामा आदरणीय सभापतिजीलाई हर ठाउँमा सहयोग गर्दै यहाँसम्म आएको हुँ।
1: अमर सिंह कुञ्जी अब एउटा कुरा के छ भने महामन्त्रीको दावेदारहरू धेरै छन् आठजना छन् होइन खुलामा दुईजना मात्र चाहिने हो तर अमर सिंह कुञ्जीले जुन किसिमले आफ्ना कुराहरू राख्दै हुनुहुन्छ आज नेपाली कंग्रेसको महाधिवेशनको उल्लास उत्सव एकातिर छ र तपाईँ अब नेपाली कंग्रेसको महामन्त्रीमा यदि निर्वाचित भइसके पछाडि कंग्रेसलाई कस्तो देख्न चाहनुहुन्छ कस्तो बनाउन सक्नुहुन्छ?
3: पहिलो कुरा चाहिँ काँग्रेसलाई के देख्न चाहन्छु भने नेपाली नागरिकको भरोसा केन्द्र बनाउन चाहन्छु मैले समग्र नेपाली नागरिकै केन्द्र भरोसा केन्द्र बिन्दु नेपाली काँग्रेस हो भन्न देखाउने गरी काम गर्न चाहन्छु। नेपाली काँग्रेसले त्यस्तो खालको नीति त्यस्तो खालको नेतृत्व त्यस्तो खालको सोचका साथ सरकारमा सोचका साथ आम नेपाली नागरिकका हकहितका विषयमा जुन रूपमा जति पनि परिवर्तन भयो नेपालका परिवर्तनको नेतृत्व काँग्रेसले गर्यो त्यो काँग्रेसको नेतृत्वको जुन खालको इतिहास छ र वर्तमानलाई पनि जोडेर आज इतिहासलाई नै फरक ढङ्गले देख्ने खालको नेता समग्र नेपाली नागरिकको केन्द्रबिन्दु हुन सक्ने नेता चाहिँ गगन कुमार थापालाई अझ बलियो बनाएर नेपाली काँग्रेसलाई सशक्त बनाएर संस्थागत बनाएर जुन नेपाली काँग्रेसभित्र विधान विधि होइन सदस्यता जुन खालको नेतृत्व तल्लो तहलाई जुन खालको अधिकार त्यो अधिकारका सम्बन्ध बनाएर यो नेपाली काँग्रेसलाई चाहिँ मजबुत बनाउन चाहन्छु। नेपाली काँग्रेसलाई यो चाहिँ जुन रूपमा हामी चलेका छौँ त्योभन्दा फरक हिजोको इतिहास र वर्तमान हाम्रो हिजोको अनुभवले आज के देखेको छ त्यस कारण तल्लो तहदेखि माथिल्लो तहका नेतालाई सबैलाई जिम्मेवारी पूर्ण रूपमा काम गरेर यो पार्टी साँच्चै ऐतिहासिक पार्टी बनाउने खालको लाइनमा म उभिनेछु र मेरो सभापति आदरणीय सभापति गगन कुमार थापालाई अझ मजबुत
4: अब चाहिँ जुन खालको नेपालको नाग नेपालको राजनीतिमा जुन खालको उहाँको उचाइ छ त्योभन्दा माथि उचाइ विश्व जगतमै उचाइ हुने गरी यहाँ नेपालको राजनीतिलाई फरक ढङ्गले लाने गरी चाहिँ उहाँलाई सबल बनाउन चाहन्छु र समग्र नेपाली काङ्ग्रेसका आम पार्टीका साथीहरूलाई पनि हामी सबै कुरा चाहिँ यो पार्टीमा न्यायचित हुन्छ, यो पार्टीमा समावेशिता हुन्छ, यो पार्टीमा सही निर्णय हुन्छन् र निर्णय भएका कुरा कार्यान्वयन हुन्छन् भन्ने खालको चाहिँ अनुभूति
1: र जाँदा जाँदै छोटोमा देशभरिबाट आएका महाधिवेशन प्रतिनिधिहरूलाई अमर सिंह पुनको महामन्त्रीको उम्मेद्वारको तर्फबाट के छ सन्देश आग्रह अनुरोध?
4: मेरो सन्देश यो आग्रह छ, कसैका दबावमा नपरेर यो पार्टी बनाउनु छ। सबै आज आउने महाधिवेशन प्रतिनिधि साथी नेता साथीहरूले अब कसैका यो र त्यो नभनेर अहिले वास्तवमा हामी 12 र 13 14 महाधिवेशन जुन रूपमा गुटगत रूपमा हामी उभिएर दुई च्यानलमा एकदम प्रतिस्पर्धा गर्ने, एकले अर्कालाई हराउने, हाम्रो सात तहको निर्वाचन सात तह ओडा तहदेखि माथिसम्म हामी एकले अर्कालाई हराउँदै आएका छौं। जुन रूपमा चाहिँ पार्टीमा द्वन्द्व छ, जुन खालको व्यवस्थापन समस्या भयो, त्यो कुरालाई बुझेर यसपालिको महाधिवेशन यो र त्यो नभनेर उपयुक्त पात्र छान्न, उपयुक्त पात्रलाई मत दिन र सबै कुरा चाहिँ गगन कुमार थापालाई बलियो बनाउने गरी उम्मेद्वारलाई मत दिन र तपाईँहरू सबैलाई यो चाहिँ वर्षात अथवा मौसम पनि खराब छ, सबै कुरा लाई मध्यनजर गरेर आफ्नो स्वास्थ्य पनि ख्याल गरेर सबै कुरा मध्यनजर गरेर पार्टीलाई एक ढङ्गले यो नेपालको राजनीति पार्टी माथि उठाएर र पार्टीलाई सशक्त बनाउनलाई सशक्त उम्मेद्वारहरू गगन कुमार थापालाई कुन कुन उम्मेद्वार कुन कुन पदका उम्मेद्वारलाई उहाँ गगन कुमार थापाका नजिक अथवा चाहिँ यो जिताएपछि उहाँलाई सफल बनाउन सकिन्छ भने एकदम सोचका साथ सकारात्मक सोचका साथ मतदान गर्न र आफूले पनि जहाँ जहाँ जो जो उम्मेद्वार हुनुहुन्छ त्यही रूपमा लाग्न अनुरोध गर्दै यसपालिको चाहिँ महाधिवेशन अहिले विशेष परिस्थितिमा निर्माण भएको यो महाधिवेशनलाई सफल बनाउनलाई सबैलाई अनुरोध गर्दै
1: बिदा धन्यवाद। आगामी दिनको शुभकामना, नमस्कार। उहाँ हुन्थ्यो नेपाली कंग्रेसका महामन्त्रीको उम्मेद्वार अमर सिंह पुन। आधारित सूचना नेपाली बसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
5: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्यो, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
6: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

यो दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँ सम्म क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका, 0% EMI नागरिकता भए पुग्छ। सेन्से, अँध्यारो पछि उज्यालो आउँछ।

0: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो
1: रेडियो साइनो 89.8 मेगाहर्ज। तपाईँ हाम्रो अटुट साइनो।
2: जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
3: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
4: कम्पनी 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
3: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
5: स्क्रब टाइफस रोगका लक्षणहरू धेरै ज्वरो आउनु, काम ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइटलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्क्रब टाइफस रोग लाग्नबाट बच्ने उपायहरू: खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म घाँस बारी वा चौरमा नबस्ने, बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सा हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ। औलो कसरी सर्छ? संक्रमित एनोफिलिस जातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ।
6: औलोका लक्षणहरू: मुख्य लक्षण कामजोरो आउनु हो। ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ। ज्वरो आउँदा प्राय जाडो लाग्ने, काप छुट्ने र पसिना आउने हुन्छ। टाउको दुख्ने, थकान कमजोरी महसुस हुने, वाकवाकी लाग्ने, बान्ता हुने, गम्भीर तथा जटिल औलो भएमा हात जोड्नेहरू दुख्ने, बेहोस हुने, सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्।
5: औलोबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बस्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो।
6: लामखुट्टेको टोकाईबाट कसरी बच्ने? झुलको प्रयोग गर्ने, कीटनाशक युक्त झुल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने, घरको झ्यालढोकामा जाली लगाउने। औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने, बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाईबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने।
1: रेडियो साइनो 89.8 मेगाहर्ज। तपाईँ हाम्रो अटुट साइनो।
7: साहिनो समय सूचक अहिले बिहानको 10 बज्यो। 8:10 AM।

वर्षासँगै चिसो बढेपछि स्थानीयको दैनिक जनजीवन प्रभावित भएको छ। लगातारको वर्षाका कारण ग्रामीण क्षेत्रमा रहेका कच्ची सड़क तथा गुरेटो बाटोमा हिलो र पानी जम्दा आवजावतमा समस्या भएको हो। हिमाली जिल्ला हुम्लाका सातवटै गाउँपालिकाका चार दर्जन भन्दा बढ़ी बस्ती बाढ़ी पहिरोको उच्च जोखिममा रहेका छन्। भिरालो जमीनमा वर्षा हुँदा पहिरो जाने भएकाले ती बस्ती बाढ़ी पहिरोको उच्च जोखिममा रहेका हुन्। जिल्ला विपद पूर्व तयारी तथा प्रतिकार योजनाले जिल्लाका सातवटै गाउँपालिकाका चार दर्जन भन्दा बढ़ी गाउँ बस्तीलाई बाढ़ी पहिरोको उच्च जोखिममा औलाएको प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले बताउनुभयो। स्थलगत रूपमा पुगेको टोली र गाउँपालिकाको सिफारिशलाई आधार मानेर उक्त प्रतिकारी योजना तयार पारिएको हो। बाढ़ी पहिरोको उच्च जोखिम रहेका यी बस्तीमा भिरालो जमीनमा घर निर्माण गरी स्थानीय बासी बसोबास गर्दै आएकाले वर्षातमा पानी परेपछि जोखिम अझ बढ़ने गरेको उहाँले बताउनुभयो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: यो दसैँ तिहारमा गोदरेज का उत्पादन किन्दा अट्र्याक्टिभ क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क। एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब बाँकी खबरहरू। ग्रामीण क्षेत्रमा भान्सालाई धुवा मुक्त बनाउँदै स्वच्छ ऊर्जाको पहुँच पुर्याउने उद्देश्यले हरित जलवायु कोषको सहकार्यमा वैकल्पिक ऊर्जा परिवर्तन केन्द्रले तराईका 22 जिल्लाका 150 स्थानीय तहमा स्वच्छ चुलो कार्यक्रमलाई तीव्रता दिएको छ। वातावरण संरक्षण तथा महिला एवं बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि केन्द्रले विभिन्न अन्तर्राष्ट्रिय डाक्टर निकाय र स्थानीय तहसंघको सहकार्यमा यो अभियान सञ्चालन गरिरहेको छ। वैकल्पिक ऊर्जा परिवर्तन केन्द्रका सामाजिक परिचालक विकल्प केसीका अनुसार तराईका 22 जिल्लाका 150 स्थानीय तहमा संचालित यस कार्यक्रम मार्फत लक्षित वर्गका प्रत्येक घर परिवारलाई एक एक थान सुधारिएको चूलो वितरण भइरहेको छ। सल्यानको छत्रेश्वरी गाउँपालिका 2 दयाधुरी जंगलमा विद्यालय जाने क्रममा बाटोमा लडेर 14 वर्षीय बालिकाको मृत्यु भएको छ। छत्रेश्वरी गाउँपालिका 2 दहगाउँ निवासी जीवराज ओलीकी छोरी प्रमिला ओली हिजो बिहान करिब 8 बजे विद्यालय जाने क्रममा बाटोबाट करिब 250 मिटर तल खसेकी थिइन्। जनता माध्यमिक विद्यालय गुरासेमा कक्षा 10 अध्ययनरत ओलीलाई स्थानीयले अचेत अवस्थामा फेला पारेका थिए। अचेत अवस्थामा फेला परेकी ओलीलाई उपचारका लागि स्थानीय मेडिकल तर्फ लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। र शिक्षा सुधारको माग गर्दै फ्रान्सभर प्रदर्शन चर्किएपछि प्रधानमन्त्री सेबिस्टियन लेक्रोनोले यो हप्ताको बाँकी अवधिका लागि देशभरका माध्यमिक तहका कक्षा स्थगित गरेका छन्। कक्षा स्थगित गर्ने निर्णय बारे लेक्रोनोले विद्यालयमा आगजनी गर्नु शिक्षा सुधारको समाधान नभएको बताएका हुन्। उनले कक्षा स्थगनको प्राध्यापक शिक्षक र विद्यार्थीलाई विद्यालयको अवस्थाबारे आफ्ना चिन्ता राख्दै समाधान खोज्न लोकतान्त्रिक प्रक्रिया अघि बढ़ाउने अवसर दिने बताएका छन्। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नमस्कार।

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो
1: साहिनो समय सूचक अहिले दिउँसोको 3 बज्यो 8:00 PM

दिउँसो 3 बजेको नेपाली खबरमा खबर सहयात्री उषा किरणको नमस्कार। देशका 7 जिल्लामा भारी वर्षा, अर्घाखाँचीमा धेरै भारी वर्षा। अहिले परिरहेको पानी शुक्रबारसम्म नै पर्न सक्ने मौसमविदको भनाई। आइतबारदेखि मौसम राम्रो हुने, धान काट्ने काम आइतबारबाट मात्रै गर्न आग्रह। अंग्रेजको बन्द सत्र अपरान्ह 4 बजे शुरू हुने, बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने। भोलि बिहान 7 बजेदेखि मतदान शुरू गर्ने तयारी। 74 जिल्लामा फैलियो स्क्रब टाइफस, 10,000 संक्रमित, स्वास्थ्य मन्त्रालयको निगरानी तीव्र। जलन सम्बन्धी राष्ट्रिय उपचार सेवा मापदण्ड तयार, सुदूरपश्चिममा आज बजेट ल्याउने तयारी। गाजा युद्धसँगै इजरायली सुरक्षा संकट गहिरिँदो, गाजा अझै पनि सुरक्षा खतरा र डरको प्रतीक। हाइटीमा चुनाव अनिश्चितताका लागि स्थगित। र एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवेणी मैदानको स्तरोन्नति तीव्र। अर्जेन्टिनाको राष्ट्रिय टोलीका लागि विदाई खेलमा मेसीको गोल, अर्जेन्टिनाको जीत।

दसैँमा जीजु ब्रान्ड तथा जीजु मेन्डियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सफ्ट एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जना, साथै 0% ब्याजमा सजिलो किस्ता। जीजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको एक्सपिरियन्स लाइफ विथ जीजी।

0: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। सात जिल्लामा भारी वर्षा सम्बन्धी खबरबाट पछिल्लो 24 घण्टामा अर्घाखाँचीमा सबैभन्दा धेरै वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यो समाचार तयार पार्दासम्म अर्घाखाँचीमा धेरै भारी वर्षा भएको छ। अर्घाखाँचीको सिमलपानीमा 100.4 मिलिमिटर वर्षा भएको छ। 24 घण्टाको अवधिमा 100 देखि 200 मिलिमिटर वर्षा हुनु धेरै भारी वर्षा हुनु हो भने 200 मिलिमिटर भन्दा धेरै वर्षा हुनुलाई अति भारी वर्षा मानिन्छ। यस्तै 50 देखि 100 मिलिमिटर वर्षा हुनुलाई भारी वर्षा भएको मानिन्छ। 10 देखि 50 मिलिमिटर वर्षा मापन भयो भने मध्यम वर्षा भनिन्छ। चितवन, रोल्पा, बर्दिया, कैलाली, बाँके, कास्की र गोर्खामा भारी वर्षा भएको छ। महाशाखाका अनुसार चितवनको गोविन्द बस्तीमा 83, नारायणीमा 56, रोल्पामा 77, बर्दियाको औरही खोलाको केन्द्रमा 71.2, दौलतपुरमा 63.8, कैलालीको धनगढ़ी विमानस्थलमा 64.4, कास्कीको मालेपाटनमा 67, पोखरा मापन केन्द्रमा 53, बाँकेको खजुरामा 58.4 र गोर्खामा 52 मिलिमिटर वर्षा भएको छ। यता पछिल्लो समयमा परेको पानी आगामी शुक्रबारसम्म नै पर्न सक्ने मौसमविदले जनाएका छन्। काठमाडौँ उपत्यका सहित देशका विभिन्न क्षेत्रमा बुधबार हावाहुरीसँगै मेघगर्जन चट्यान र वर्षा भइरहेको छ भने मनसून र पश्चिमी वायुका कारण देशभर बादल लाग्ने र पानी पर्ने भइरहेको छ। अहिले बागमती प्रदेशको पश्चिमी भूभागदेखि सुदूरपश्चिम प्रदेशसम्म नै बादल लागेको छ र केही ठाउँमा मेघगर्जन चट्यान र हावाहुरीसहित पानी परिरहेको छ। यसमा पश्चिमी वायुको न्यूनचापीय प्रणाली र पश्चिमी वायुको प्रभाव पनि रहेको उहाँले बताउनु भएको छ। पर्साको थोरी गाउँपालिका चारबाट बिरामी लिएर चितवनतर्फ आउँदै गरेको एम्बुलेन्स खोलाले बगाएको छ। आज बिहान चितवनको माडी क्षेत्रमा परेको भारी वर्षापछि बगेको सहायक खोलाले एम्बुलेन्स बगाएको गाउँपालिकाका उपाध्यक्ष गोकुली कुमारी रेग्मीले जानकारी दिनुभयो। उहाँका अनुसार एम्बुलेन्स बगाएको ठाउँ चितवनको माडी स्थित बगई खोलाको पुलदेखि पूर्वतर्फ रहेको अर्को एक सानो खोला रहेको छ। उता मुगुको छायानाथ रारा नगरपालिका 12 सनाता खोलामा माथिबाट आएको पहिरोले बलेरो जीप पुरिएको छ। आज बिहान गमगढ़ीबाट सनातातर्फ गएर फर्किने क्रममा लु 1-12-11 नम्बरको बोलेरो जीप पहिरोमा पुरिएको हो। नेपाली कांग्रेसको बन्द सत्र अपरान्ह 4 बजे शुरू हुने भएको छ। नेपाली कांग्रेसको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डाक्टर सुरेश राज आचार्यले अपरान्ह 4 बजे बन्द सत्र शुरू हुने जानकारी दिनुभएको छ। बन्द सत्रले सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका 4 प्रतिवेदन पास गर्नेछ। त्यसपछि नयाँ नेतृत्व चयनका लागि मतदानको काम बाँकी रहनेछ। निर्वाचन कार्यतालिका अनुसार असोज 22 गते बिहान 7 बजेदेखि मतदान शुरू हुनेछ। आजको बन्द सत्रमा सहभागी महाधिवेशन प्रतिनिधिले सभापति गगन कुमार थापाले प्रस्तुत गरेको राष्ट्रिय पुनर्जागरण तथा समुन्नतको राजनैतिक प्रस्ताव र उपसभापति विश्वप्रकाश शर्माको राजनैतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभावना सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरूराज घिमिरेको संगठन सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदन पारित गर्ने कार्यक्रम छ। यता कंग्रेसको बन्द सत्रमा महाधिवेशन प्रतिनिधिले विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथिको छलफल टुंग्याउँदै पारित गर्ने तयारी गरिएको छ। खुला मंचमा प्रवेश पाएका सबैलाई बन्द सत्रमा प्रवेश खुला गरिएको छ। यसैगरी विशेष महाधिवेशनमा बन्द सत्र सबैका लागि खुला गरिएको र बन्द सत्रको लाइभ नेपाली कांग्रेसको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गर्ने पनि जानकारी गराइएको छ। प्रस्तावित 13 जना राजदूतको संसदीय सुनवाईको प्रक्रिया शुरू भएको छ। त्यसक्रममा केही उसुरीको तथ्य जाँच र गहिराई पत्ता लगाउन छुट्टै समिति बनाउन सकिने बारे छलफल भएको छ। प्रस्तावित 13 राजदूत विरूद्ध 7 वटा उजुरी परेका छन्। 7 वटा मध्ये 2 वटा समग्र रूपमा विरोधमा उजुरी परेको छ। राजदूत निर्देशिका अनुसार नियुक्ति सिफारिस नभएकाले सबैलाई संसदीय सुनवाई समितिले अस्वीकार गर्नुपर्ने भनेर उजुरी परेको हो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै
3: गर्नुहोला।
4: यो दसैँमा भेकोका सामान किन्दा 20,200 रुपियाँसम्म क्याश ब्याक र निश्चित उपहार पाउनुहोस्। वासिङ मसिनमा 6 केजी सर्फ एक्सेल, डिसवासरमा 2 वासिङ ट्याब्लेट, फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर र डबल डोर रेफ्रिजरेटरमा इलेक्ट्रिक केटल निशुल्क, साथै एसीमा निशुल्क चढान, 0% ब्याकमा सजिलो किस्ता र 12 वर्षसम्मको वारेन्टी।

35,700 रुपियाँसम्म क्याश ब्याकको अवसर, साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र फर्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट डोर वासिङ मसिनमा 6 केजी, टप डोरमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।

पूर्वमा सुजीका साना घर आवश्यक उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा छोरी सहित भियतनाम भ्रमण वा मेगौली सेराईको यात्राको मौका पनि। सुजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको मानैदेखि।

0: दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्याशब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा छ केजी सर्फ एक्सेल, टप लोडमा चार केजी र तिन टपमा दुई केजी सर्फ एक्सेल निशुल्क। एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेजसँग भनेदेखि वाउ।
1: दसैँको रौनक तिहारको उज्यालो, एलजीको उपहारले घर घरमा छायो रमाइलो। छुटको बहार खुसी अपार, एलजीसँग मनाऊ दसैँ तिहार।
0: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।
1: एलजी उपहार मनाऊ दसैँ तिहार।
2: आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। देशका 74 जिल्लामा स्क्रब टाइफस संक्रमण देखा परेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रोगको निगरानी, परीक्षण, उपचार, स्वास्थ्य कर्मीको क्षमता अभिवृद्धि तथा जोखिम संचारका गतिविधि तीव्र बनाएको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सन् 2026 जनवरीदेखि हालसम्म 74 जिल्लाबाट 10,210 जना स्क्रब टाइफसबाट संक्रमित भएको विवरण प्राप्त भएको छ। तीमध्ये 7 जनाको मृत्यु भएको महाशाखाले भेरिफिकेशन गरेको छ। संक्रमणको अवस्थालाई ध्यान दिँदै मन्त्रालय अन्तर्गतको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले असार महिनादेखि नै साथै प्रदेशका सबै जिल्लाका साथै केही स्थानीय तहका प्रमुख र प्रदेश सचिवसँग स्क्रब टाइफस रोकथाम र नियन्त्रणका विषयमा छलफल गर्दै आइरहेको छ। यता सरकारले देशभर जलन भएका बिरामीको उपचारमा एकरूपता कायम गर्ने उद्देश्यले जलन सम्बन्धी राष्ट्रिय उपचार सेवा मापदण्ड तयार गरेको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गत उपचारात्मक सेवा महाशाखा तयार गरेको मापदण्डले जलनको प्रारम्भिक उपचारदेखि विशेषज्ञ उपचार, रेफरल, पुनस्थापना तथा स्वास्थ्य कर्मीको तालिकासम्मका विषयलाई समेटेको छ। सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष 83-84 बजेट बुधबार ल्याउने तयारी गरेको छ। आज ल्याउँदैछ। प्रदेशसभा बैठकमा आज बजेट प्रस्तुत गर्ने सरकारले तयारी गरेको जनाएको छ। बजेट प्रस्तुत गर्ने प्रयोजनका

0: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
1: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
0: विशेषताहरू:
1: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
0: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
1: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
0: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
1: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

दसैँमा सिजु ब्रान्ड तथा सिजु मेड इन्डियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, अफलोर वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सफ्ट एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क चना, साथै 0% ब्याजमा सजिलो किस्ता। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको एक्सपिरियन्स लाइफ विथ सिजी।

0: पर्वमा सुजीका साना घर आयासी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सुजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। गाजामा भएको ठूलो विनाशलाई विश्वका धेरै मानिसले मानवीय त्रासदीका रूपमा हेर्दै आएका छन्। तर सन् 2023 अक्टोबर 7 हमास नेतृत्वको आक्रमणबाट प्रभावित धेरै इजरायलका लागि गाजा अझै पनि सुरक्षा खतरा र डरको प्रतीक बनेको छ। इजरायलको गाजासँग नजिकै रहेको सेडेरोट शहरबाट बेइत हानुन क्षेत्र स्पष्ट रूपमा देख्न सकिन्छ। यता वर्षौंदेखि गिरोह हिंसा, राजनैतिक अस्थिरता र सुरक्षा संकटबाट गुज्रिरहेको हाइटीले यस वर्षको अन्त्यमा हुने भनिएको राष्ट्रपति तथा विदायी चुनाव अनिश्चितकालका लागि स्थगित गरेको छ। अस्थायी निर्वाचन परिषदले आज चुनावी अभियानका लागि तोकिएको अवधि स्थगित गरिएको र नयाँ मिति सकेसम्म चाँडो सार्वजनिक गरिने जनाएको छ। नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करण नजिकै गर्दा किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। नेपाल क्रिकेट संज्ञानका सचिव पारस खड्काका अनुसार प्रतियोगिता शुरू हुन करिब 3 साता बाँकी रहँदा मैदानमा आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापनका कामलाई तीव्रता दिइएको छ। प्रतियोगिताको हरेक संस्करण वृहत बन्दै गएकाले दर्शक, खेलाड़ी, संचारकर्मी तथा विशिष्ट पाहुनालाई विगतभन्दा राम्रो अनुभव दिने गरी तयारी भइरहेको छ। यता लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीका लागि आफ्नो विदाई खेलमा गोल गरेका छन् र अर्जेन्टिना विजयी भएको अर्को खबर छ। आज बिहान अर्जेन्टिनाको घरेलु मैदानमा भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले बेनिनलाई 3-0 हराउँदा कप्तान मेसीले एक गोल गरे। निकोलस ओटामेन्डी र निको पाजले एक एक गोल गरेका थिए। खेलको 48 मिनटमा निकोलस ओटामेन्डीले गोल गर्दै अग्रता दिलाएका थिए। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। देशका 7 जिल्लामा भारी वर्षा, अर्घाखाँचीमा धेरै भारी वर्षा, अहिले परिरहेको पानी, शुक्रबारसम्म नै पर्न सक्ने मौसमविदको भनाई, आइतबारदेखि मौसम राम्रो हुने, धान काट्ने काम आइतबारबाट मात्रै गर्न आग्रह। कंग्रेसको बन्द सत्र अपरान्ह 4 बजे शुरू हुने, बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुँदै

बिहान 7 बजेदेखि मतदान शुरू गर्ने तयारी। 74 जिल्लामा फैलियो स्क्रब टाइफस, 10,000 संक्रमित, स्वास्थ्य मन्त्रालयको निगरानी तीव्र, जलन सम्बन्धी राष्ट्रिय उपचार सेवा मापदण्ड तयार, सुदूरपश्चिममा आज बजेट ल्याउने तयारी। गाजा युद्धसँगै इजरायली सुरक्षा संकट गहिरिँदो, गाजा अझै पनि सुरक्षा खतरा र डरको प्रतीक, हाइटीमा चुनाव अनिश्चितकालका लागि स्थगित। र एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवी मैदानको स्तरोन्नति तीव्र, अर्जेन्टिनाको राष्ट्रिय टोलीका लागि विदाई खेलमा मेसीको गोल, अर्जेन्टिनाको जित। अब सहिलोको लागि नेपाली खबर यहीँ सकिन्छ। अपरान्ह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्।

भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो।

0: जम्मा गरायो। समय सँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरो छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
2: रेडियो एनआरएन 99.1
3: नेपाली रेडियो नेटवर्क, रेडियो एनआरएन 99.1 मा यो हो मजाको म्युजिक।

यो सूचना संगीत र मनोरञ्जनको अटुचाहिनो यो हो पश्चिम चितवनको आवाज सामुदायिक रेडियो साहिनो साहिनो साहिनो 89.8 मेगाहर्ट्ज

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो
1: साहिनो समय सूचक अहिले दिउँसोको 4 बज्यो PM
0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो
2: जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस् म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो
3: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणको लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ
4: आमा एक गिलास दही खाम्न साह्रै गर्मी हो
5: आमा मलाई दुध है
4: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
6: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
4: कहाँबाट ल्याउनुहुन्छ यो सबै
6: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
1: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल भरतपुर 3 बेलसुक
7: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
8: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्
7: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 98550-60359 र 98550-67359
9: ए लौ न लौ लौ चट्याङ पर्न आटो सबैजना यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ
10: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
11: हो र
10: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
11: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
10: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
11: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
10: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यत दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
12: नेपाल सरकार विज्ञापन बोर्ड अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
13: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
12: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
13: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
12: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
13: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
12: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
14: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन खुन्ने।
15: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ, के कुराको चित्त बुझिन छोरी।
16: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त।
15: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो।
16: बाबा, हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि सनी।
15: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
16: सम्पर्क नम्बर 98 4582997,
14: 98 5501097।
17: होइन यो दिदी, कतै हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
18: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले, अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा।
17: ए दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नै पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एक्सेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
18: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बेस चनौली, चौतारा आडैमा, प्रोप्राइटर कृष्ण न्यौपाने, मोबाइल 98 4 52 0 49 86।
19: स्क्रब टाइफस रोगका लक्षणहरू, धेरै ज्वरो आउनु, काम ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइटलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्क्रब टाइफस रोग लाग्नबाट बस्ने उपायहरू, खेतबारीमा काम गर्दा, वन जङ्गल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म घाँसबारी वा चौरमा नबस्ने, बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सक हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ। औलो कसरी सर्छ? संक्रमित एनोफिलिस जातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ।
20: औलोका लक्षणहरू, मुख्य लक्षण काम ज्वरो आउनु हो। ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ। ज्वरो आउँदा प्राय जाडो लाग्ने, काप छुट्ने र पसिना आउने हुन्छ। टाउको दुख्ने, थकान, कमजोरी महसुस हुने, वाकवाकी लाग्ने, बान्ता हुने, गम्भीर तथा जटिल औलो भएमा हात जोड्नेहरू दुख्ने, बेहोस हुने, सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्।
0: औलोबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाइबाट बच्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो।
20: लामखुट्टेको टोकाइबाट कसरी बच्ने? झुलको प्रयोग गर्ने कीटनाशक युक्त झुल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने। घरको झ्यालढोकामा जाली लगाउने। औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने। बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने।
21: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
22: प्रिय सहयोगता कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौ। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते म्याक्सिमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

0: रेडियो साइनो 89.8 मेगा
1: यो सूचना संगीत र मनोरञ्जनको अटुचाहिलो यो हो पश्चिम चितवनको आवाज सामुदायिक रेडियो साहिनो साहिनो साहिनो 89.8 मेगाहर्ज
2: को लागि वास्तवमै राम्रो टुथपेस्ट हो
3: खरो विषयमा

0: भन्ने स्पष्ट सोचका साथ जसरी यहाँनिर व्यवस्थित भएर बस्नु भएको छ, तपाईँहरू सबै सबैलाई धन्यवाद दिएर मेरो कुरा टुङ्ग्याउन चाहन्छु। धन्यवाद। जय नेपाल।
1: हार्दिक आभार संसदीय दलका नेता आदरणीय विष्णुराज ज्ञानेन्द्रज्यूलाई। यहाँ एउटा स्कुटरको चाबी भेटिएको छ, कसैको चाबी हराएको छ भने कृपया यो छेउमा यहाँ भोलिन्टियर साथीहरू हुनुहुन्छ, त्यहाँ आएर कलेक्ट गर्न सक्नुहुन्छ। स्कुटरको चाबी भेटिएको छ। अब हामी बन्द सत्रको पहिलो दिन प्रस्तुत गरिएका प्रतिवेदनहरू पारित गरिदिनु हुनका लागि हल सामु क्रमशः आउँदैछौ। सर्वप्रथम आर्थिक प्रतिवेदन प्रस्तुतकर्ता आदरणीय कोषाध्यक्ष उमेश श्रेष्ठज्यूलाई प्रतिवेदन पारितको प्रस्ताव पेश गर्न निम्त्याउँछु।
2: पार्टी सभापतिज्यू, पदाधिकारीज्यूहरू, केन्द्रीय समितिका सम्पूर्ण साथीहरू र मेची महाकालीबाट आउनुभएका आदरणीय व्यक्तित्वहरू, आदरणीय नेताजीहरू, मैले एउटा कोषाध्यक्षको हिसाबले यो चार वर्षको अडिटेड रिपोर्ट र यस वर्ष कस्तो अवस्था स्थिति छ भन्ने सन्दर्भमा मैले मेरो मन्तव्य र प्रतिवेदन
3: चिन्नुहोस्। क्युआर कोड स्क्यान गरी यामा FCFI3 जित्ने मौका पाउनुहोस्। Right material with Mountain Dew.
2: अझ नेपाली काँग्रेसका प्रत्येक वडादेखि लिएर केन्द्रसम्म कसरी हामी चाहिँ आर्थिक प्रलायमान गर्न सकिन्छ, कसरी हामी हाम्रो कार्यकर्ताहरूलाई राम्रो गर्न सकिन्छ भन्ने त्यो कार्यक्रमहरू हामी पछि ल्याउने छौँ र अहिलेको अवस्था र यो हामीले गरेको गतिविधि सम्बन्धीमा यहाँहरूलाई मैले यस्तो किसिमको प्रतिवेदन चाहिँ उपलब्ध गराएको हो। उपलब्ध पाउनु भएको छैन भने यहाँहरूले मिडिया सेन्टरबाट पाउन सक्नुहुनेछ र मैले आशा र विश्वास यहाँलाई के देखाउन चाहन्छु भन्दाखेरि अबको बेला नेपाली काँग्रेसले चाहिँ क्राउड फन्ड लिएर काम गरेर लेबी लिएर डिजिटाइज गरेर प्रोग्राम गरेर भोलिको दिनमा जाने चाहिँ यहाँलाई आश्वस्त गराउन चाहन्छु। अहिले म स्पष्ट साथ भन्छु कि हामीले यति ठुलो कुनै पार्टीले नगरेको करिब 10,000 भनौँ हाम्रो कार्यकर्ताको व्यवस्थापन खाना र यत्रो ठुलो 7,500 भन्दा बढीको हाम्रो यो हाम्रो 15 राष्ट्रिय महाधिवेशनमा एक पैसा हामीले चन्दा लिएको छैनौँ, एक पैसा हामीले कार्यकर्ताहरूदेखि धेरै मान्छेहरूसित पैसा उठाएको छैनौँ। सेल्फ सस्टेन हामीले कसरी आफै सस्टेन हुने हो भन्ने सन्दर्भमा हामीले नमुनाको रूपमा इभन पार्टीदेखि लिएर विभिन्न कार्यक्रमहरूमा पनि देखाउनु पर्ने अवस्था स्थिति छ। म लामो नबोलौँ, यो सबै कार्यक्रमहरू यो पुस्तिकामा लेखिएको छ। यसलाई कसरी भोलिको दिनमा नेपाली काँग्रेस जान्छ, कसरी आर्थिक स्रोत यसले जेनेरेट गर्छ, कसरी यसले प्रत्येक वर्ष 50 करोडको फन्ड चाहिँ जेनेरेट गर्न सक्छ भन्ने सन्दर्भका कार्यक्रमहरू छन्। यसलाई म विनम्र आग्रहका साथ भन्छु, यो मेरो प्रतिवेदनलाई यहाँहरूले पास गरिदिनु हुने तपाईँको आशा र विश्वासको साथ यहाँहरूसित बिदा हुन्छु। धन्यवाद। जय नेपाल।
1: हार्दिक आभार आदरणीय कोषाध्यक्ष उमेश श्रेष्ठज्यू। यो बीचमा रहेको क्यामेरामा धेरै साथीहरू त्यहाँ उभिदिनाले यहाँ खिच्नको लागि निकै गाह्रो भइरहेको छ। यो बीचको स्पेस बाटो भएको हुनाले त्यसलाई खाली गरिदिनु होला। छेउछेउमा कुर्सी रहेको छ, आरामले बसेर यहाँ को यहाँहरूले कुराकानी सुन्न सक्नुहुनेछ, यहाँको मन्तव्यहरू सुन्न सक्नुहुनेछ। कृपया बीचको बाटोलाई अलिकति खाली गरिदिनु होला। अब म सांगठनिक प्रस्ताव प्रस्तुतकर्ता आदरणीय महामन्त्री गुरुराज घिमिरेज्यूलाई प्रतिवेदन पारितको प्रस्ताव प्रस्तुत गरिदिनु हुनका लागि हार्दिक आग्रह गर्दछु। बन्द सत्रको यस चरणमा उपस्थित हुनुभएका हाम्रो पार्टीका सभापति, विशेष महाधिवेशनका पनि सभापति, 15 महाधिवेशनबाट पनि बन्ने सभापति आदरणीय गगन कुमार थापाज्यू, पार्टीका वरिष्ठ उपसभापति, ऐतिहासिक किनभने यो पद हामीले यसै पटक सिर्जना गरेको पद हो। हाम्रो पार्टीको 15 महाधिवेशनबाट सर्वसम्मतिले निर्वाचित हुनुभएका पार्टीका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माज्यू, यसै गरी नेपाली कंग्रेसको इतिहासमै निर्वाचनबाटै शैलजा आचार्य पार्टी सभापतिद्वारा मनोनित उपसभापति बन्नुभएको थियो, र 15 महाधिवेशनपछि 15 महाधिवेशनद्वारा 15 महाधिवेशन मार्फत सर्वसम्मतिले उपसभापति निर्वाचित हुनुभएकी आदरणीय पुष्पा भूषालज्यू, पार्टीका केन्द्रीय समितिका आदरणीय पदाधिकारीज्यूहरू, हाम्रो पार्टीको नेपाली कंग्रेसको संसदीय दलका नेता विश्वराज आङ्गेन्द्रीज्यू, पार्टीका मञ्चासीन अन्य आदरणीय नेतागणहरू, र यो बन्द सत्रको वास्तवमा निर्वाचनको सन्दर्भमा भएको लगभग यो अन्तिम सत्रमा उपस्थित हुनुभएका, देशभरिबाट विदेशबाट पाल्नुभएका महाधिवेशन प्रतिनिधि साथीहरू सबैलाई जय नेपाल। म लामो समय लिन यहाँ उपस्थित भएको छैन, सभापतिको मन्तव्य बाँकी नै छ। हामीले मुलुकमा उत्पन्न भएको विशेष परिस्थितिमा पार्टीमा विशेष महाधिवेशनको आयोजना गर्नु पर्यो, किनभने तत्कालीन समाजको माग पनि विशेषै थियो, पार्टीका साथीहरूको माग पनि विशेषै थियो, र विशेष महाधिवेशनको आयोजनाद्वारा हामीले पार्टीको नेतृत्व बदल्यौं। नेतृत्व बदलेको अहिले 15 महाधिवेशनको यो घडीसम्म आइपुग्दा लगभग 9 महिना व्यतीत भयो। 9 महिनामा हामीले पार्टीका साथीहरूको भावना मुताबिक पार्टीलाई अगाडि बढाउने कोसिस गर्यौं। पार्टीको आन्तरिक व्यवस्थापनदेखि पार्टीका देशभरिका हाम्रा अवयवहरूको परिचालनदेखि पार्टीबाट सरकारमा गएका प्रदेश सरकार, स्थानीय सरकारका जनप्रतिनिधिहरूसँगको वृहत अन्तर्क्रियादेखि पार्टीको निर्वाचन समीक्षादेखि पार्टी कार्यालयको पुनर्निर्माण, लगभग भाद्र 23 र 24 गते खण्डहर भएको कार्यालय, वास्तवमा पार्टी कार्यालय जाँदा त्यो परिदृश्य देख्दा हामी सबै भावुक हुने, हामी सबै गम्भीर हुने, र पार्टी कार्यालयमा आगजनी गर्ने जुन प्रवृत्तिका बारेमा जति निन्दा गरे पनि कम हुने स्थिति थियो, त्यो स्थितिबाट पार्टीलाई पुनर्निर्माण गरेर मैले दस्तावेजमा पनि लेखेको छु, हाम्रो पार्टीको तत्कालीन कोषाध्यक्ष, तत्कालीन भवन निर्माण समितिको संयोजक, अहिलेको पनि संयोजक पार्टीको कोषाध्यक्ष उमेश श्रेष्ठ यही हुनुहुन्छ, उहाँलाई मैले दस्तावेजमा पनि आभार प्रकट गरेको छु। उहाँको अगुवाईमा पार्टीलाई आज नेपालका अन्य पार्टीहरूको तुलनामा लायक पार्टी कार्यालय उमेश सरले भन्नुभएको छ, दक्षिण एसियाका अन्य राजनीतिक पार्टीहरूको भन्दा सर्वाधिक आधुनिक व्यवस्थित पार्टी कार्यालय बनाउनु पर्छ भनेर उहाँले भन्नुभएको छ। एसियामै दक्षिण एसियामै सबैभन्दा व्यवस्थित र उत्कृष्ट कार्यालय बन्ने क्रममा छ र यो अन्तिम चरणमा छ। हामीले
2: यसरी हामीले केही कामहरू गर्यौं, पार्टीलाई गति दिने प्रयत्न गर्यौं, व्यवस्थित बनाउने प्रयत्न गर्यौं, पार्टीलाई अरू पार्टीभन्दा अग्लो पार्टी बनाउने, अरू राजनीतिक दलभन्दा प्रतिष्ठित दल बनाउने र आगामी निर्वाचनमा बहुमतका साथ स्थानीय सरकारमा र प्रदेश सरकारमा पुर्याउने लक्ष्यका साथ अगाडि बढ्यौं। जे जति गर्यौं तपाईँहरूको मदतले गर्यौं, जे जति गर्यौं तपाईँहरूको समर्थनले गर्यौं, जे जति गर्यौं तपाईँहरूको सदा सहायताले गर्यौं, तपाईँहरूको प्रतिबद्धताले गर्यौं, तपाईँ हाम्रो एकताले गर्यौं र आज हामी यहाँ छौं। हामी 15 महाधिवेशनको निर्वाचनको सन्दर्भमा उभिएका छौं। हामीले भोलि नै निर्वाचन गरेर यो महाधिवेशनलाई विधिवत रूपबाट समापन गर्नुपर्ने दायित्व बाँकी नै छ। त्यसैले मैले लामो मन्तव्य प्रकट नगरेर यहाँ केही प्रस्तावहरू पेश भएका थिए। सभापतिज्यूले प्रस्तुत गर्नुभएको राजनीतिक प्रस्ताव, उपसभापतिज्यूले प्रस्तुत गर्नुभएको राजनीतिक दस्तावेज, मैले प्रस्तुत गरेको सांगठनिक प्रस्ताव, अर्को महामन्त्रीज्यूले प्रस्तुत गर्नुभएको विधान संशोधन सम्बन्धी प्रस्ताव, यसै गरी कोषालज्यूले प्रस्तुत गर्नुभएको आर्थिक आयव्ययको विवरण, आर्थिक प्रस्ताव पास भइसकेको छ र यो सांगठनिक प्रस्ताव तपाईँहरूको हात हातमा पुर्याउने कोसिस भएको छ। अघि वितरण पनि भएको थियो, सायद तपाईँहरूको हातमा पुग्यो भन्ने मलाई लाग्छ। तपाईँहरूको हातमा छ होइन छ, तपाईँहरूको हात हातमा यो प्रस्ताव पुगिसकेको छ। यसलाई समयक्रममा अध्ययन गर्नुहोला। हिजो प्रस्ताव प्रस्तुतको क्रममा, प्रस्तुतिको क्रममा मैले केही विषयहरू उठाएको छु, यसलाई फेरि हेरेर थप हामी सरसल्लाह गरेर अझ समृद्ध बनाउनेछौ। अब मैले धेरै कुरा नगरेर यो प्रस्ताव तपाईँहरूले सही प्रस्ताव, उपयुक्त प्रस्ताव, पार्टीको आन्तरिक जीवनलाई व्यवस्थित बनाउने, पार्टीलाई गति दिने, पार्टीलाई अहिलेको सन्दर्भमा लोकप्रिय पार्टी, बलियो पार्टी र नेपालका अरू पार्टीहरूभन्दा सर्वाधिक अग्लो पार्टी बनाउने तर्फ यो प्रस्तावले पार्टीलाई अग्रसर गराउनेछ भन्ने तपाईँहरूले विश्वास लिनुहुनेछ भन्ने मेरो अपेक्षा छ। त्यसैले यो प्रस्तावलाई कर्तव्य ध्वनिका साथ अनुमोदन गरिदिनुका लागि म अनुरोध गर्दछु। यति भनेर म आफ्नो यो अहिलेको यो प्रस्ताव पास गर्ने अनुरोध, जुन मेरो अनुरोध हो, यो अनुरोध अनुमोदन भएको विश्वास लिँदै यहाँबाट बिदा चाहन्छु। धन्यवाद। जय नेपाल।
1: हार्दिक आभार आदरणीय महामन्त्री गुरुराज घिमिरेज्यू। दुईवटा प्रस्ताव यहाँ भर्खरै पारित भइसकेका छन्। अब म समसामयिक प्रस्ताव, जुन बन्द सत्रको पहिलो दिन उपसभापति विश्वप्रकाश शर्माज्यूबाट प्रस्तुत भएको थियो, सो प्रस्ताव पारितको प्रस्ताव पेश गरिदिनु हुन उपसभापति विश्वप्रकाश शर्माज्यूलाई यहाँ निम्ताउँछु।
4: श्रद्धेय यो बन्द सत्रका सभापति एवं नेपाली कंग्रेसका सभापति आदरणीय गगन कुमार थापाज्यू, मञ्चमा आसीन श्रद्धेय सबै आदरणीय नेतृत्ववर्ग, यो बन्द सत्रको हलमा बडा उत्साहपूर्वक ऊर्जापूर्वक सहभागी आदरणीय साथीहरू र बन्द सत्र पनि यसरी खुला संसारले सुन्ने गरी मिडियालाई राख्दै गर्दाखेरि उपस्थित सबै आदरणीय मिडियाका साथीहरू, साथीहरू अब यो सत्र सकिसकेपछि, सभापतिजीले बोलिसकेपछि हामीले यहाँ निर्वाचन हुने सबै सिस्टम लाइनहरू बनाउनु छ, त्यसैले यो धेरै लामो पनि हामीले जानु छैन। तपाईँहरू सबैलाई सम्मान गर्न चाहन्छु, सबैलाई संयमतापूर्वक अब निर्वाचनको प्रक्रियामा सामेल भन्न आग्रह गर्न चाहन्छु र मेरो प्रस्ताव केन्द्रीय समितिको बैठकले दिएको जिम्मेवारी बमोजिम लोकतान्त्रिक संस्कृतिमा भएको क्षय र युग अनुरूपको त्यसको रूपान्तरणको हाम्रो अभिधारा के हो भन्ने सन्दर्भमा थियो। म लामो व्याख्यामा जान्न, म दुईवटा हाम्रै पार्टीभित्रका विगतका अत्यन्तै मनमा रहेका, मेरो मनमा रहेका संस्कारको दुईवटा उदाहरण राख्छु र त्यसपछि तपाईँहरू समक्ष यो प्रस्ताव पारित गर्ने कुरा पेश गर्न चाहन्छु। पहिलो म आज सम्झिन चाहन्छु रत्नबहादुर थापालाई। रत्नबहादुर थापा पूर्व झापा जिल्लाको मान्छे 2005 सालसम्म राणा शासन अन्तर्गतको राणाको सिपाही हुनुहुन्थ्यो। 5 सालमा बिपीसँग सम्पर्कमा आएपछि उहाँले राणाको सिपाही मुक्ति राणाको हवलदारको जिम्मेवारी छोड्नुभयो र मुक्ति सेनाको सिपाही बन्नुभयो। 15 सालमा चुनाव भएर बिपीको नेतृत्वमा सरकार बनेपछि दिवान सिंह राई मन्त्री बन्नुभएको बेलामा मन्त्री दिवान सिंह राईको स्वकीय सचिव बन्नुभयो। 17 सालको कदम पछाडि जेल बस्नुभयो, प्रवासमा बस्नुभयो, सम्पूर्ण सम्पत्ति राज्यले सर्वस्व हरण गर्यो। उहाँको बालक साना छोराहरू विश्व खातामा सम्झिन्छु। अहिले झापा जिल्लाको मेची नगरपालिकाको वडा नम्बर 14 रहेको बाल सुबोधनी माध्यमिक विद्यालयको प्रधान अध्यापक हुनुहुन्छ। त्यो विश्व थापाहरूलाई रत्नबहादुर थापाको सर्वसहरण भएपछि जेलमा रहेपछि उहाँको श्रीमतीले अरूकोमा काम गरिराखेर छोराछोरीलाई हुर्काउनु भयो। अनि पटक पटक जेल बसेको प्रवास बसेको मान्छे 46 सालको आन्दोलन पछाडि मलाई सम्झना छ। 46 सालको आन्दोलनको बेलामा 2.5 महिना चन्द्रगढीको जेलमा बसिराखेर उहाँ समेतसँग छुटेर वृतामोड पुग्दै गर्दा हजारौँ मानिसको बिचमा सभा भइरहेको ठाउँमा उहाँले यसरी चार पारे झण्डालाई यसो गरेर सेक्नु हो। अनि हामीले सोध्यौँ रत्नबहादुर भाइ यो के गर्नुभयो, अनि यो एकैछिनमा बाँडे हुन्छ भाइ, हेलो एकैछिनमा बाँडौँ एकैछिनमा ए भाइ भाइ कि दाइ है यसै नै। अनि उहाँले यसरी चार पारे झण्डालाई यसो गरेपछि हामीले सोध्यौँ रत्नबहादुर भाइ यो के गर्नुभयो, उहाँले के भन्नुभयो, बाबु यत्रो वर्षको सङ्घर्ष जम्मा यही चार पारे झण्डा आकाशमा फैलिएको देख्नु त थियो भन्नुभयो। कसले भन्नुभयो, जसको सर्वसहरण भएको छ, जेल बस्नु भएको छ, जिन्दगी सबै सकिएको छ, बुढीउलीमा पुग्नु भएको छ, रत्नबहादुर थापाले यसो गर्नु।
5: अनि हामीले फेरि सोध्यौँ अब तपाईँको इच्छा जम्मा चार पारे झन्डा आकाशमा भरिएको देख्ने यति हो पुग्यो भन्दा होइन, अब एउटा अन्तिम इच्छा बाँकी छ भन्नु, के इच्छा बाँकी छ भन्दा उहाँले भन्नुभयो, अब म जुन दिन मेरो मृत्यु हुन्छ म मरेपछि यही चार पारे झन्डा ल्याएर तपाईँहरूले मलाई उडाइदिनुहोस्। यो तपाईँ सबैले सम्झिनुहोस् कि एउटा मान्छे सम्पूर्ण जिन्दगी कुर्बानी गर्छ अनि जम्मा के भन्छ, चार पारे झन्डा फरिएको देख्दा मलाई पुगेको छ र म मरेपछि उडाइदिनु। अर्को उदाहरण तपाईँहरू अलिक बढी चिन्नुहुन्छ रत्नबहादुर थापालाई भन्दा बढी, बिपी कोइरालाको मन्त्रीमण्डलको मन्त्री रामनारायण मिश्र। जब बिपीलाई लगेर जेलमा राख्यो सुन्दरी जलमा, रामनारायण मिश्रलाई पनि सुन्दरी जलको जेलमा राख्यो, उहाँले केही बिरामी हुनुभयो जेल परेको केही वर्षपछि। राजा महेन्द्रले दरबारबाट डक्टर पठाए जाँच्नका लागि, जाँचिसकेपछि डक्टरले के खबर गरे राजा महेन्द्रलाई भने ब्लड क्यान्सर भएको छ। त्यसपछि राजा महेन्द्रले खबर पठाउनु हो कि रामनारायण मिश्रजी तपाईँलाई ब्लड क्यान्सर भएको छ, जेलमा बस्नुभयो भने मृत्यु हुन्छ, पञ्चायती व्यवस्थालाई मान्छु भनेर हस्ताक्षर गर्नुहोस् छुटेर जानुहोस्। रामनारायण मिश्रले खबर पठाउनु भयो होइन म गम्भीर रूपको बिरामी छु तर म पञ्चायती व्यवस्थालाई मान्छु भनेर माफी मागेर म जेलबाट छुट्दिनँ। त्यसको 2-4-6 महिना पछाडि फेरि डक्टरहरूले जाँच्दै गर्दा जाँचे आएर महेन्द्रलाई भने राजालाई कि महाराज अब यो मान्छेलाई जेलमा राखिरह्यो भने रामनारायण मिश्रको मृत्यु जेलमै हुन्छ। अनि राजाले के सोचे भने एउटा मन्त्रीलाई जेलमै मर्न दिने त ठिक भएन, फेरि सन्देश पठाए कि रामनारायण मिश्र तिमीले पञ्चायती व्यवस्था मान्छु भनेर माफी मागेर सही गरेर तिमी जेलबाट निक्ल, म तिमीलाई छोड्ने मात्रै होइन तिमीलाई विदेशमा लगेर म उपचार गराएर ठिक बनाएर ल्याउँछु। राजा महेन्द्रले भने तपाईँलाई थाहा छ रामनारायण मिश्रले के जवाब दिनुभयो, अहिले पनि सम्झिँदै गर्दा उहाँको जवाब यहाँ रगत उम्लिन्छ, रौँ ठाडो हुन्छ। उहाँले राजा महेन्द्रलाई जवाब पठाउनु भयो, महाराज सर कटा लेंगे लेकिन सर नहीं झुकाएंगे भनेर उहाँले भन्नु, तपाईँको मेरो रगतमा तिनी रत्नबहादुर थापाको तिनी रामनारायण मिश्रको रगत हुनुपर्छ। रत्नबहादुर थापाले जस्तो केही जिन्दगीभरि नबन्दै गर्दाखेरि पनि चार तारे झण्डा यसरी आकाशमा सिक्दै गर्दाखेरि र मर्दै गर्दाखेरि उड्दै गर्दा पुग्छ भन्ने भावनाको काङ्ग्रेस जब बनाउन सक्नेछौ। रामनारायण मिश्रले जस्तो सर कटारले मिश्रले के जवाब दिनुभयो अहिले पनि सम्झिँदै गर्दा उहाँको जवाब यहाँ रगत उम्लिन्छ, रौँ ठाडो हुन्छ। उहाँले राजा महेन्द्रलाई जवाब पठाउनुभयो, महाराज सर कटा लेंगे लेकिन सर नहीं झुकाएंगे भनेर उहाँले भन्नुभयो।

0: बनाउन सक्दैन. त्यसैले हामीले अब यस्तो काङ्ग्रेस बनाउनु छ लोकतान्त्रिक संस्कृतिको. मेरो दस्तावेजको सारमा के भन्न हामीले प्रयास गरेका छौँ भने हामी यस्तो काङ्ग्रेस बनाउँछौँ जो सुन्न चाहन्छ बढी, सहन्छ बढी, संयमित बन्छ बढी. समाजमा एउटा दल काङ्ग्रेसको मान्छे हुँदै गर्दा ऊ काङ्ग्रेसको मात्र होइन अरूको पनि नायक बन्ने प्रयास गर्छ. जित्दै गर्दा पनि मुस्कुराउँछ, हार्दै गर्दा पनि आफ्नै हातले आफ्नो विपक्षीलाई पार्टीभित्रको प्रतिस्पर्धामा होस् माला लगाइदिन्छ. वडाध्यक्षको चुनावमा होस् अर्को दलसँग हार्यो भने पनि धारे हात लगाएर हिँड्दैन. वडाध्यक्षलाई अङ्कमाल गर्छ काङ्ग्रेस, हारिसकेपछि पनि माला लगाइदिन्छ, गाउँको विकासमा सँगै जुटौँ भन्छ. हामी त्यो खालको काङ्ग्रेस बनाउन चाहन्छौँ. हामी उत्तर भएको काङ्ग्रेस बनाउन चाहन्छौँ, गुनासो भएको होइन. हामी संस्कार भएको काङ्ग्रेस बनाउन चाहन्छौँ, आवेग भएको होइन. हामी विश्वास आफूभित्र भएको काङ्ग्रेस तपाईँ हामी बनाउन चाहन्छौँ, निराश काङ्ग्रेस होइन. निराश मान्छेले देश बनाउँदैन, निराश मान्छेहरूको देश दुनियाँमा कहीँ बनेको छैन. आशा गर्ने, आशासँगै विश्वास गर्ने, विश्वाससँगै भरोसा गर्ने, केही गर्छौँ भन्ने काङ्ग्रेसले मात्रै काङ्ग्रेस बलियो बनाउन सक्छ, देश बलियो बनाउन सक्छ. यो राजनैतिक संस्कृतिमा रूपान्तरण गरिराखेर गर्नुपर्ने चेत यो हलबाट फर्केर जाँदा हामी सबैमा बनोस्. यति मात्रै सोच्नु होला, यो हलबाट निक्लेर गाडीमा चढेर आफ्नो जिल्ला पूर्व या पश्चिम हिमाल या मधेसतिर जाँदै गर्दा हामी कसले कुन पद जितेर कुन पद लिएर जान्छौँ दोस्रो कुरा हो. हामी फर्केर जाँदै गर्दा जसले जित्दा पनि मेरो साथी विजयी भएको छ उसलाई सहयोग गरिराखेर बलियो काङ्ग्रेस बनाउँछौँ भन्ने सोचको संस्कारले मात्रै काङ्ग्रेस बलियो भन्छ. त्यसैले लोकतान्त्रिक संस्कृतिमा भएको क्षयलाई यो देशमा उठाउनुपर्ने अभिभार, रूपान्तरण गर्नुपर्ने अभिभार काङ्ग्रेसको हो. यो दस्तावेज काङ्ग्रेसले त हामी पढ्नेछौँ, मनन गर्नेछौँ, सिँगैमा हामी यो समाजमा गाउँमा पनि पुर्याउनेछौँ. यति भनिराखेर लोकतान्त्रिक संस्कृतिमा क्षय र युगानुकूल रूपान्तरणको अभिभार भन्ने दस्तावेजलाई तपाईँहरूले जोरदार थपडीका साथ पारित गरिदिन अनुरोध गर्दछु. र एकपटक सबैले हात उठाइदिइराखेर ऊर्जा राखिराखेर जय नेपाल भन्न अनुरोध गर्दछु. जय नेपाल. हस्, धेरै धेरै धन्यवाद. जय नेपाल.
1: हार्दिक आभार आदरणीय उपसभापति विश्व प्रकाश शर्माज्यू, महामन्त्री प्रदीप पौडेलजीको विधान सम्बन्धी प्रस्ताव पहिलो दिन नै, बन्द सत्रको पहिलो दिन नै पारित भइसकेको थियो. यतिन्जेलसम्म तीनवटा प्रस्ताव तथा प्रतिवेदनहरू पारित भइसकेका छन्। अब म यहाँ निम्त्याउन चाहन्छु आदरणीय सभापति गगन कुमार थापाज्यूलाई.
2: मञ्चासीन सबै साथीहरू र यहाँ उपस्थित सम्पूर्ण महाधिवेशन प्रतिनिधि साथीहरू, अग्रजहरू र अरू उपस्थित दाजुभाइ दिदीबहिनीहरू सबैलाई मेरो हार्दिक जय नेपाल. 2070 सालतिरको कुरा जस्तो लाग्छ. म अहिले नाम लिन्न, एकजना अभियन्ता हुनुहुन्थ्यो, अहिले पनि क्रियाशीलै हुनुहुन्छ. उहाँ मका एउटा प्रस्ताव लिएर आउनुभएको थियो. त्यो प्रस्ताव के थियो भने एउटा नयाँ पार्टी खोलौं र तपाईँ त्यो पार्टीको सभापति बन्नुहोस्, नेपालमा अब पुरानो पार्टीहरू चल्दैनन्, त्यस कारणले गर्दाखेरि तपाईँको नेतृत्वमा हामीले नयाँ पार्टी बनाउने हो. मैले त्यो बेलामा उहाँलाई भनेको थिएँ, मैले पहिलो पटक नेपाली काङ्ग्रेसको झण्डा बोक्दै गर्दाखेरि 14-15-13 कति वर्षको थियो मलाई ठ्याक्क थाहा छैन, र मैले केही कुराहरू, थोरै कुराहरू बुझेर केही कुराहरू नबुझिकन झण्डा समातेको हुँ. तर जुन बेलामा म बुझ्ने भई बुझ्ने भइसके पछाडि मैले धेरै कुरा नबुझिकन झण्डा समातेको कुरामा मलाई गौरव भयो, र त्यो गौरवको अनुभूति म आज पनि त्यत्तिकै गर्छु. पार्टी मेरो निम्ति एउटा घर जस्तो पनि भयो, परिवार जस्तो पनि भयो. पार्टी भनेको केवल एउटा संगठनको संरचना कार्यालय मात्र होइन, योसँग जोडिएको मूल्य सबैभन्दा मेजर कुरा हो. यसको एउटा भ्याल्यु हुन्छ. एउटा मूल्य चेत बिना व्यक्तिको जीवन चल्दैन. त्यो मूल्य हामीलाई परिवारले दिन्छ, परम्पराले दिन्छ, संस्कृतिले दिन्छ. त्यसै गरिकन हामी दलमा आबद्ध भएको मानिसलाई दलले पनि दिन्छ, पार्टीले पनि दिन्छ. त्यो पार्टीको मूल्यसँग असन्तुष्टि भयो, सम्बन्ध बिग्रियो, मलाई यो मूल्य ठिक लागेन, वा त्यो मूल्यबाट च्युत भयो,

0: त्यो बेलामा मानिसहरूले त्यो कुरा सोच्ने कुरा स्वाभाविक हुन्छ। तर मेरो पार्टीको भ्याल्युज ठिक छ, त्यसभित्रका व्यवहारहरू ठिक छैनन्, त्यसभित्रका कतिपय निर्णयहरू ठिक छैनन्, कतिपय नीतिहरू ठिक छैनन् भने त्यसलाई प्रश्न गर्ने, त्यसलाई बदल्न प्रयास गर्ने, त्यसलाई हस्तक्षेप गर्ने, त्योभित्र लड्ने हो, सङ्घर्ष गर्ने। मैले त्यो बेलामा यस्तै यस्तै गरिकन आफ्नो कुराहरू राखेको थिएँ। यो पटक भाद्र 23-24 गति पछाडि यस्तै परिस्थिति आयो। त्यो परिस्थिति आएको बेलामा फेरि पनि थुप्रै साथीहरू काठमाडौँ हुनुहुन्थ्यो, पार्टीहरू नयाँ खुल्ने कुराहरू चलिरहेको थियो, पार्टीहरू जोडिने कुराहरू पनि चलिरहेको थियो। र यो बेलामा त पुरानो पार्टीहरूका सन्दर्भमा अनेक प्रश्नहरू उठिसकेको अवस्था थियो। फेरि पनि यी खालका प्रस्तावहरू नआउने कुरै भएन कतिपय साथीहरूले भन्नुभयो, र मैले फेरि पनि तिनै कुराहरू दोहोऱ्याएँ। मेरो ठाउँमा तपाईँ हुनुभएको भए पनि त्यही नै कुरा दोहोऱ्याउनुहुन्थ्यो, सम्भवतः आफ्नो ठाउँमा हामी सबै त्यो कुराहरू दोहोऱ्याएर आएका छौँ। मलाई जब जब साथीहरूले भन्नुहुन्छ, मलाई एउटा घटना सम्झाउँछ, त्यति नै मलाई पुग्छ। पश्चिम नेपालको एउटा ठाउँमा हामी नेपाल विद्यार्थी सङ्घले गरेको एउटा कार्यक्रममा गएका थियौँ। कार्यक्रम यस्तै स्टेज थियो, लामो ठुलो स्टेज थियो। त्यो स्टेजको छेउमा एकजना महिला हुनुहुन्थ्यो, अझ वैसे उमेरको, र पछि उहाँलाई सम्मान गर्न बोलाइयो। सम्मान गर्न बोलाउँदै गर्दाखेरि बल्ल मैले थाहा पाएँ उहाँलाई सम्मान गर्न किन बोलाइएको रहेछ भने, उहाँको छोरा कुनै बेला नेपाल विद्यार्थी सङ्घको नेता हुनुहुन्थ्यो। नेपाल विद्यार्थी सङ्घको नेता भइरहेको बेलामा छोराको हत्या भयो। छोराको हत्या हुँदै गर्दाखेरि जतिखेर छोराको हत्या भयो, त्यो बेलामा घरभित्र आएको त्यतिखेरका माओवादीहरूले के गर्नुभयो भने, छोरा मारेको आमाले हेर्नुपर्छ भनेर छोरालाई अचानकमा राखेर काट्दै गर्दा आमाको हात दुई पछाडिबाट दुईतिरबाट बाँध्नुभएको रहेछ। र त्यो आमाले अहिले पनि आँखा खोल्दै गर्दाखेरि त्यो प्रत्येकचोटि आमाले सम्झने कुरा के हो भने, आफ्नो आँखा अगाडि छोरा राखेर छोरालाई अचानकमा काटिएको कुरा आमाले पछि हामीलाई सुनाउनु भयो। तर अहिले पनि सबैभन्दा बढी तपाईँलाई के भन्दा खुसी लाग्छ भनेर त्यहाँ छलफल गर्दै गर्दा, अहिले पनि मलाई कसैले जय नेपाल आमा भनेर बोलायो भने मलाई सबैभन्दा बढी खुसी लाग्छ भनेर भन्नुभएको कुरा म सम्झन्छु। हाम्रो यस्ता कति कथाहरू छन्, नेपाली कङ्ग्रेस हाम्रो घर हाम्रो परिवार भनेका यस्ता कति कथाहरू छन्। म देशैभरि जाँदै गर्दाखेरि म यति धेरै यस्ता कथाहरू भेट्छु, ती कथाहरूलाई बुन्ने प्रयास गर्छु। त्यसले कहिलेकाहीँ पार्टीभन्दा बाहिरको साथीहरूले हाम्रो बारेमा जब टिका टिप्पणी गर्नुहुन्छ, हाम्रो बारेमा भन्नुहुन्छ, बोल्नुहुन्छ, काङ्ग्रेसको इतिहास, काङ्ग्रेसको परम्परा मात्र होइन, हाम्रा कथाहरू, हाम्रा सङ्घर्षहरू, हाम्रा लडाईहरू, हाम्रा अनुभवहरू, हाम्रा पीडाहरू, हामीले भोगेका कुराहरू, हामीले बाँचेका क्षणहरू, यी सबै कुराहरूको बारेमा थाहा नपाएको हुनाले गर्दा पनि भन्नुहुन्छ होला भनेर म त्यसका बारेमा तितो राख्दिनँ। तर अघि नै आदरणीय विश्वप्रकाश शर्माले भन्नुभएको जस्तो कम्तीमा हामीलाई भने यो कुराको बोध सधैँभरि हुनुपर्छ। त्यसैले मैले मेरो आफ्नो प्रस्तावमा पनि राखेको छु, काङ्ग्रेस भनेको एउटा परिवार, वी आर अ फ्यामिली, हामी एउटा परिवार, हामीलाई केही भ्यालुजले बोके बाँधेको छ। परिवारभित्र जिम्मेवारी कसले लिने होला, परिवारभित्र निर्णय गरे जिम्मेवारी कसले लिने होला भन्ने हाम्रो प्रतिस्पर्धा हो। हामी भोलि नेतृत्व छान्दैछौँ, यहाँ को जित्ने मान्छेले सबै कुरा जित्ने, हार्ने मान्छेले सबै कुरा हार्ने होइन, यहाँ जिम्मेवारी कसले लिने भन्ने मात्रै हो। त्यसैले मैले सधैँभरि एउटा कुरा भन्दै आएको छु, म अहिले नेपाली कङ्ग्रेसको सभापति छु, यो पार्टीभित्र मेरो जति हक र हैसियत छ त्यति नै हक र हैसियत नेपाली कङ्ग्रेसको भुइँमा बस्ने एउटा पार्टीको साथीको पनि त्यति नै हक र हैसियत छ, बराबर छ। पार्टीको सभापति माननीय सम्माननीय होइन, यो परम्परा पनि हामी सबले तोड्नुपर्छ। यो केवल एउटा जिम्मेवारी हो, त्यो पनि समय तोकेर दिएको जिम्मेवारी हो, सबै बराबर। पार्टीको सदस्यहरूको बीचबाट हामी सबै पार्टीको क्रियाशील सदस्य लिएका छौँ, हाम्रो त्यो सदस्यहरूका बीचबाट हामीहरू चाहिँ जिम्मेवारीमा चुनिँदै आए। तल साथीहरू हुनुहुन्छ, साथीहरूले क्षेत्रीय प्रतिनिधि चुन्नुभयो, क्षेत्रीय प्रतिनिधिले फेरि त्योभन्दा माथि तपाईँलाई डेलिगेट चुन्नुभयो, तपाईँहरूले भोलि पार्टीको साथीहरू हामीहरू चुन्छौँ र सर्टेन टाइमको लागि हामी जिम्मेवारी दिन्छौँ। तर यसको ताकत कहाँबाट आउँछ, पार्टीभित्रको त्यो सार्वजनिक सत्ता कोसँग छ, पार्टीका तलको सदस्यहरूसँग छ। त्यो पार्टीको सदस्यभन्दा अझ बाहिर दाएर खराकिलो राखेर हेऱ्यो भने पार्टीको समर्थक शुभेच्छुकहरूसँग छ। त्यसैले नेपाली कङ्ग्रेस पार्टीको सुधारको प्रारम्भ यहीँबाट हुनुपर्छ भन्ने कुरा मैले आफ्नो अस्ति प्रतिवेदन प्रस्तुत गर्ने बेलामा तपाईँहरूको बीचमा राखेको छु। पार्टीको सदस्यताको बारेको हाम्रो बुझाइ, पार्टीको नेतृत्वको बारेको हाम्रो बुझाइ, पार्टीको अर्गनाइजेसन गर्ने हाम्रो तौर तरिका परिपाटी, यी थुप्रै कुराहरूमा हामीले ठुलो बदलाव ल्याउनु पर्नेछ। यी हाम्रा घरभित्रका कुराहरू यसमा हामीले काम गर्नै पर्नेछ। तर हाम्रो घर र परिवारभन्दा बाहिर बसेको ठुलो पङ्क्तिलाई मैले अस्ति पनि भने, हामी घरभित्र के गरिरहेका छौँ भन्ने कुराको बारेमा कम चिन्ता छ। किनकि नेपालमा एउटा, अस्ति मैले लामो कुरा गरेको छु म त्यसको बारेमा धेरै जान्न, त एउटा राजनीतिक प्रवृत्ति अहिले हामी जे देखिरहेका छौँ त्यो नेपालका लागि मात्र युनिक होइन। हामी अहिले छिमेकका देशहरूमा भइरहेको घटनाहरू हेरौँ, त्योभन्दा अलि पर भर्खर अस्ति भर्खर युरोपको एउटा देश जर्मनीमा चुनाव भयो। त्यो जर्मनीको चुनावमा आएको नतिजा जर्मनी बनेदेखि आजसम्म, खास गरेको दोस्रो विश्वयुद्ध, जर्मनी बने भन्दा पनि दोस्रो विश्वयुद्ध पछाडि हिटलरको पतन भइसकेपछि जर्मनीमा जति पनि चुनाव भयो, आजसम्म जर्मनीले कहिले पनि नदेखेको चुनावको नतिजा यसपटक जर्मनीमा देखियो। अहिलेसम्म कहिले पनि नदेखेका नतिजाहरू युरोपका अरू थुप्रै देशहरू, जो अत्यन्त समृद्ध प्रजातन्त्र भएको देशहरूमा त्यहाँभित्र संकेतहरू देखिन थालेका छन्। खास गरिकन पछिल्लो समयमा तपाईँ हामीले चलाउने भनेको सामाजिक सञ्जालको फेसबुक ट्विटर भनेका प्लेटफर्महरू मात्र भए, तर ओभरअल पोलिटिकल कम्युनिकेसन, राजनीतिक प्रचार गर्ने तरिका, कुनै पनि सूचनाको स्रोत, स्रोतमाथिको एकाधिकार वा स्रोतमाथिको अधिकारमाथिको प्रतिस्पर्धा पहिला जसरी सीमित थियो, दलहरू थिए, हामीहरू थियौँ, हामीले यहाँ कुरा भन्थ्यौँ, तपाईँहरू जानुहुन्थ्यो, गाउँमा जानुहुन्थ्यो, कुराहरू राख्नुहुन्थ्यो। अहिले हामीहरू तपाईँहरूले काङ्ग्रेसको अधिवेशनमा आएर सुनेको कुरा गाउँमा लानुभन्दा पहिला काङ्ग्रेसको अधिवेशनका बारेमा त्यहाँ गाउँमा बस्ने साथीले धारणा बनाइसक्नु, किनकि उहाँको लागि सूचनाको स्रोत तपाईँ हामी हुनै परेन। एउटा मान्छेसँग मल्टिपल सोर्स छ, र मल्टिपल सोर्स मात्र छैन, मसँग यो मोबाइल छ, यो मोबाइलमा मैले एउटा टिकटकको अकाउन्ट लगइन गरेको छु, यो टिकटकको अकाउन्ट लगइन गर्दै गर्दाखेरि मैले अर्कै अकाउन्टबाट गरेको छु, अर्कै अकाउन्टबाट लगइन गर्दै गर्दा उदाहरण दिएको मैले, सबैले आफ्नो लगइन गरेको, यो लगइन गर्दै गर्दाखेरि चाहिँ मेरो डिजिटल आइडेन्टिटी मैले छुट्टै बनाएँ। मेरो छुट्टै डिजिटल आइडेन्टिटी मैले बनाएँ भने यो आइडेन्टिटीमा एकछिनमा मान्नुहोस्, म चाहिँ गीत हेर्न मलाई मनपर्छ, मलाई गजल सुन्न मनपर्छ, म गीत गजल यस्तै खालको कविता साहित्य यसमा रुचि राख्छु भन्ने भयो भने मलाई यो सिस्टमले जम्मा एउटा कुरा भनेर चिन्छ, गीत गजल साहित्य रूप बुझ्ने मान्छे भनेर चिन्छ। त्यति चिनिसके पछाडि म एउटा यस्तो च्याम्बरभित्र हुन्छु, हेर्दै गर्दा समाजमा डेमोक्रेसी छ, अस्ति मैले कुरा गरेँ, हेर्दै गर्दा खुला मञ्चहरू छ, तर यसले मलाई कस्तो बनाइदिएको हुन्छ भने खुला मञ्च हुँदैन, म एउटा च्याम्बरभित्र हुन्छु जहाँ मैले अब के लाग्छ मलाई भने संसारमा सबै मान्छे गीत मात्र सुनिरहेका छन् भन्ने लाग्छ, संसारमा सबै मान्छे गजल मात्र सुनिरहेका छन् भन्ने लाग्छ। म बेलुका जान्छु, म फेसबुक चलाउँछु, ट्विटर चलाउँछु, अर्को चलाउँछु, विस्तारैले मलाई कस्तो बनाइन्छ, जम्मा एउटा मात्र सोचाइ छ भन्ने बनाइदिन्छ। डेमोक्रेसीको सबैभन्दा महत्वपूर्ण कुरा बहुविचार हो, विचारको बीचमा प्रतिस्पर्धा। डेमोक्रेसीले के दियो? अभिव्यक्तिको स्वतन्त्रता दियो। अभिव्यक्तिको स्वतन्त्रताको उच्चतम रूप अहिले के भएको छ? हामी सामाजिक सञ्जालबाट आफ्नो भावनाहरू राख्छौँ, तर त्यो सामाजिक सञ्जालले बाई डिजाइन कस्तो भएको छ? त्यहाँभित्र बहुविचारहरूको प्रतिस्पर्धा छैन। जस्तो मान्छेले सोच्ने भनेको छ त्यसले त्यस्तै बनाइदिएको छ, त्यहाँभित्र तर्क छैन, त्यहाँभित्र तथ्य छैन। तर्क र तथ्य भन्दा पनि त्यहाँभित्र के बिक्छ? इमोसन बिक्छ। यो नेपालको मात्र होइन, संसारभरिको डेमोक्रेसीहरू यो च्यालेन्जमा रहिरहेको बेलामा, नेपालको डेमोक्रेसीमा पनि त्यो च्यालेन्ज छ। पुराना पार्टीहरूमाथि प्रश्न उठाइएर, पुरानो पार्टीहरू चाहिँदैन भनेर, यो पार्टीहरू हामी फर्केर हेर्दैनौँ भनेर थुप्रै मतदाताले छोडेर गएको अवस्था छ। त्यसैले म मेरो साथीलाई आग्रह गर्न चाहन्छु, यहाँबाट फर्केर गइसकेपछि हाम्रो अगाडि एकदमै ठूलो टास्क छ। सगरमाथाको आधार शिविरमा मात्रै छौँ हामी, सगरमाथाको चुचुरोमा पुग्ने कुरा सजिलो छैन। योभन्दा पहिला धेरै पटक पुगिएको थियो यस्ता सगरमाथा भनेर हुँदैन, अब नयाँ चुनौतीहरू आएको छ। यो चुनौती तपाईँको कारणले गर्दा आएको होइन, मेरा कति दोषहरू होला, किनकि हिजो म जिम्मेवारीमा थिएँ, तपाईँले बरू मलाई भन्न सक्नु होला, तपाईँभन्दा मुनि बसेका अर्को साथीको त्यो झन कारणले होइन, तर हाम्रो कारणले मात्र पनि होइन। कतिपय हाम्रा कमजोरीहरू भए जसका बारेमा हामीले आत्मसमीक्षा गरेका छौँ, तर कतिपय हाम्रा कन्ट्रोलमा नभएका कुराहरू पनि छन्। नेपालमा मात्र होइन, सबैतिरको डेमोक्रेसीको बारेमा मैले कुराकानी गरेँ। यस्तो बेलामा एउटा पुरानो पार्टी, नेपालको सबैभन्दा पुरानो पार्टी, हिस्टोरिकल पार्टी, यो पुरानो र हिस्टोरिकल पार्टी आजको दिनमा चाहिँ फेरि नागरिकहरूको बीचमा यसलाई सान्दर्भिक कसरी बनाउने होला, इतिहासमा हामीले गरेका कुराहरू बताउने कसरी होला, र इतिहासमा हामीले गरेका कुराहरू बताउँदै गर्दाखेरि हामीले आजको आजको समयको को प्रश्नको उत्तर पनि दिन सक्छौँ, भोलि डोराउन सक्छौँ भन्ने कुराको विश्वास कसरी दिलाउने होला? अस्ति हामीले गुल्मीको भुवन दाईको बुवाको नाम मैले बिर्सेँ, मधुरा श्रेष्ठ मैले उहाँलाई सम्मान गर्दै गर्दा उहाँले दिएको चाहिँ त्यो मैले चिट हेरेको के अरे त्यो हाम्रो सक्रिय सदस्य हेरेको, त्यो सक्रिय सदस्य उहाँ लिँदै गर्दा 7 सालमा 18 वर्ष पुग्नु भएको रहेछ। त्यो बेलामा 7 सालमा 18 वर्ष पुगेको मान्छेले मातृका प्रसाद कोइरालाको हस्ताक्षर गरेर सदस्यता लिँदै गर्दा नेपाली काङ्ग्रेसले यस्तो यस्तो गरेर आएको थियो भनेर लिनुभयो कि होइन? किन लिनुभएको थियो भने 7 सालमा त काङ्ग्रेस पार्टी भर्खर बनेको थियो, यसले गर्छ भन्ने विश्वासले लिएको। मैले हेरेपछि 2048 सालमा 15-16 वर्षको हुँदै गर्दा नेपाली काङ्ग्रेस 46 सालमा हामी विद्यार्थी सङ्गठनमा लाग्यौँ, सदस्यता लिएर लागेको होइन, म त क्लास 9मा थिएँ। 48 सालको चुनावमा लागेको बेलामा काङ्ग्रेसको मेम्बरसिप लियौँ हामी। मैले काङ्ग्रेसको मेम्बरसिप लिँदै गर्दाखेरि नेपाली कङ्ग्रेस पार्टीले इतिहासमा यस्तो यस्तो गरेर आयो भनेर लिएको होइन, नेपाली कङ्ग्रेस पार्टीले भविष्यमा यस्तो गर्न सक्छ भन्ने विश्वासले लिएको हो। हाम्रो च्यालेन्ज चाहिँ यो, नेपालको मिडियन एज मध्यम आयु जम्मा 23.5% छ। नेपालको इतिहासमा नेपाल सबैभन्दा बढी युवा भएको अवस्थामा छ, यतिको युवा नेपालको इतिहासमा कहिले पनि थिएन र यो लामो समय रहँदैन, 20-25 वर्ष रहन्छ। त्यसपछि नेपाललाई पनि बुढ्यौली लाग्छ, नेपाल पनि प्राउड हुन्छ, संसारको सबै देशमा एकपटक यो उभार आउँछ, कोरियामा आयो, जापानमा आयो, अहिले जापान बुढो भयो, कोरिया बुढो भयो, नेपाल युवा छ, युवा छ, त्यो युवा नयाँ छ, ऊ पुरानो कुरामा अड्केर बस्न चाहँदैन, ऊ भोलिको कुरा सुन्न चाहन्छ, इतिहासका पात्रहरूको बारेमा कुरा गऱ्यो भने धेरै रुचि राख्दैन। तैँले रुचि किन राखिनस् भनेर हामीले गनगन गरेर हुँदैन, उसलाई हामीले इतिहास बताउनुपर्छ तर नयाँ इतिहास रच्छौँ भन्ने कुराको विश्वास पनि दिलाउन सक्नुपर्छ। यो च्यालेन्ज कसरी पूरा गर्ने होला भनेर मैले मेरो आफ्नो प्रतिवेदनमा विस्तृत रूपमा कुराहरू राखेको छु। यसको बारेमा राम्रोसँग बन्द सत्रमा छलफल गरौँला भन्ने थियो, हामीले भनेको जस्तो गरिकन छलफलहरू भएन, किनकि हाम्रो ध्यान हामीले भोलिपल्टबाट नोमिनेसन सुरु गऱ्यौँ, किनकि हामीसँग समयको दबाव थियो। नोमिनेसन सुरु गरिसके पछाडि हाम्रो सबैको ध्यान नोमिनेसनतिर गयो, त्यसलाई म अन्यथा पनि लिन्न, किनकि तपाईँहरूलाई मैले प्रतिवेदन प्रस्तुत गर्दै गर्दाखेरि डिटेलमा राखेँ, तपाईँहरूले विश्वास पनि गर्नुभयो, सायद त्यो कारणले गर्दाखेरि पनि होला। तर मेरो एउटा अनुरोध छ, यो प्रतिवेदन यहाँबाट गइसके पछाडि तपाईँहरूले समय लिएर पढिदिनुपर्छ एकपटक, यसलाई गयो प्रतिवेदन आयो भनेर मात्र राखिदिन तपाईँहरूले पाउनुहुन्न, किनकि यसभित्र अबको 4 वर्षको लागि नेपाली कङ्ग्रेसले सोच्ने तरिका के होला, हाम्रो विचार के हो, हाम्रो कार्यक्रम के हो भन्ने बारेमा विस्तृत रूपमा लेखेको छु। तपाईँहरूले अहिले हेर्नुभयो भने गएको 2-3 दिनमा सञ्चार माध्यमका विभिन्न ठाउँहरूमा यो दस्तावेजमाथि छलफल चलिरहेको छ। काङ्ग्रेसले समाजवादको पुनर्व्याख्या गर्यो कि समाजवादको पुनर्परिभाषा गर्यो, एउटा नेपालको एउटा सबैभन्दा स्थापित भएको एउटा अनलाइनको प्लेटफर्ममा राम्रो बहस चलेको मैले हिजो पढेँ, अर्को त्यस्तै अनलाइनको प्लेटफर्ममा मैले अर्को यस्तै बहस पढेँ, एकजना अर्को साथीले बडो आलोचनात्मक आँखाबाट नेपाली काङ्ग्रेसको यो दस्तावेजमाथि प्रश्न उठाउनु भएको पढेँ, आज अर्को साथीले अर्को ठाउँ उठाएको पढे। मलाई के कुरामा खुसी लाग्यो भने काङ्ग्रेसको दस्तावेजमा व्यक्त भएको विचारले एउटा बहस सृजना गरेको छ, तर त्यो बहस तपाईँहरू यहाँबाट गइसकेपछि तपाईँको क्षेत्र समितिमा गर्नुहुन्छ कि गर्नुहुन्न, तपाईँको गाउँ समितिमा गर्नुहुन्छ कि गर्नुहुन्न, तपाईँ आफू बसेर गर्नुहुन्छ कि गर्नुहुन्न, मेरो लागि सबभन्दा ठुलो प्रश्न यो, तपाईँले गर्नुपर्छ भन्ने मेरो आग्रह छ। त्यसले यहाँबाट फर्किसकेपछि यो दस्तावेजलाई तपाईँले 3 खण्डमा हेर्नुपर्ने छ। पहिलो खण्ड जसमा मैले आजको नेपालको अवस्था कस्तो छ भन्ने चर्चा गरेको छु, नेपालको चुनौती के हो भनेर चर्चा गरेको छु। दोस्रो खण्ड जसमा नेपालको अहिलेको यो अवस्था बदल्नको लागि नेपाली कङ्ग्रेस पार्टीको विचार के हो, कार्यक्रम के हो भनेर चर्चा गरेको छु। र तेस्रो खण्ड यो विचार र कार्यक्रम बोक्नका लागि काङ्ग्रेस कस्तो बनाउनुपर्छ भन्ने चर्चा गरेको छु। मेरो अपेक्षा के छ भने यो आज यहाँबाट पारित हुन्छ, तर म 8-10 दिन तपाईँहरूलाई कुर्छु। 8-10 दिनभित्रमा तपाईँहरूले सामाजिक सञ्जालको माध्यमबाट हुनसक्छ, टेलिफोनको माध्यमबाट हुनसक्छ, लेखेर हुनसक्छ, पार्टी कार्यालयमा पठाएर हुनसक्छ वा मलाई प्रत्यक्ष पठाएर हुनसक्छ, यसलाई केन्द्रीय समितिमा फेरि लगेर यसलाई रिभाइज गरेर पास गर्ने भएकोले म तपाईँहरूको लिखित सुझाव आओस् भन्ने कुराको आग्रह गर्छु। त्यसैले मेरो साथीहरूलाई आग्रह छ, यसमा तपाईँहरूको बीचमा छलफल होस् वा तपाईँहरूले गएर हेरिदिनुहोस्, पढिदिनुहोस्, यसको बारेमा राम्रोसँग र ती कुराहरू मलाई टिपाइदिनुहोस्, म यी सबै कुरालाई इन्कर्पोरेट गर्न चाहन्छु। एउटा विषय यो हो। दोस्रो विषय, यो अधिवेशन सकिसके पछाडि हामी नयाँ ढङ्गले जाने नै छौँ। मैले अघि पनि भने तर त्यसका निम्ति अब हामीले पार्टीभित्रका कुराहरूका सन्दर्भमा हामीले अब धेरै अल्म लिएर बसेर हुँदैन। पार्टीका कुराहरू अब हाम्रो समय केमा जाने? म पार्टी सभापति छु, मैले अन्यता भनेको होइन, तर मैले साथीहरूलाई कहिलेकाहीँ भन्छु, मेरो 20% समय मात्रै पार्टीको आन्तरिक व्यवस्थापनमा जाने अवस्था हुनुपर्छ। 80% समय मैले पार्टी सभापतिको रूपमा नेपाली कंग्रेस पार्टीलाई कसरी अगाडि प्रस्तुत गर्ने होला, काँग्रेस अगाडिका चुनौतीहरू के होलान्, काँग्रेसले प्रतिस्पर्धा गर्ने शक्तिहरूसँग काँग्रेसलाई अब्बल कसरी बनाउने होला, काँग्रेसको विचार नागरिकका बीचमा कसरी पुर्याउने होला, के गर्ने होला भन्ने बारेमा चिन्तन गर्न वा कर्म गर्न पाउनुपर्छ। सधैँभरि बिहानदेखि साँझसम्म पार्टीका साथीहरूका बीचमा तपाईँले मलाई भेटेको छ, मैले तपाईँलाई भेटेको छ, मैले बोलेको तपाईँले बेलुका फेसबुकमा लगेर पोस्ट गरेको छ, मैले लाइक गरेको छ, तपाईँले बोलेको मैले लाइक गरेको छ, तपाईँ र म मात्र बसेर कुराकानी गर्नु हुँदैन, यो कोठाभन्दा बाहिर जानुपर्ने छ। त्यसका निम्ति पार्टीभित्रका कुराहरूलाई टुङ्ग्याउनु पर्नेछ। त्यसैले म यहाँ नआउनु भएको म नेताहरूलाई पनि आग्रह गर्न चाहन्छु, मेरो अधिवेशनको मञ्चबाट आग्रह छ। म फेरि म विनम्रतापूर्वक दुई हात जोडेर आग्रह गर्छु, यो पार्टी तपाईँले पनि तपाईँ हामी सबै मिलेर बनाएको पार्टी हो। श्रद्धेय निवर्तमान सभापति पार्टी सभापति शेरबहादुर देवालले आफ्नो जीवनकालमा नेपाली कंग्रेस पार्टीमा यति लामो समय सङ्घर्ष गर्नुभएको छ, यो पार्टी निर्माणमा यत्रो ठूलो योगदान छ, पार्टीको अरू नेताहरूको योगदान छ, त्यसैले हामीलाई मिठो लागेको छैन। आज यो मञ्चमा हाम्रो दाईहरू पनि हुनुपर्थ्यो भन्ने हामीलाई लाग्छ, हामी भोलि पनि त्यसलाई जोडेर लिएर जान चाहन्छौँ। त्यसैले मेरो आग्रह यसलाई छाडिदिनु छ। हिजो पनि सम्मानित सर्वोच्च अदालतले हिजो एकपटक फेरि नेपाली काँग्रेसको वैधानिकताका बारेमा संवैधानिक इजलासमा बहस गर्नुपर्छ भन्ने अर्को निवेदनलाई हिजो फेरि दरपिट गरिदियो। यो सम्मानित अदालतले यो विषयमा निर्णय गरेको मलाई लाग्छ यो 8 पटक हो। एकपछि अर्को अदालत गएको छ, निर्णय गरेको छ, हिजो गयो, हिजो फेरि दरपिट गर्यो। पर्दैन, काँग्रेसको अधिवेशन रोक्नु पर्यो भनेर अस्ति गएको कुरा त पर्दैन भने, फेरि गयो फेरि पर्दैन भने, हिजो फेरि संवैधानिक इजलासमा जानुभयो, संवैधानिक इजलासमा हिजो फेरि दरपिट भयो। अब यो फेरि अदालत जाने, अदालत धाउने, अदालत जाने, अदालत जाने, हेर्नुहोस्, यो संसदको पुनर्स्थापनाको विषय हुन्छ नि कहिलेकाहीँ, सरकार नयाँ बनिसक्यो, कहाँ पुगिसक्यो, अनि संसदको पुनर्स्थापनाको कुरा अदालतमा गएर अड्केर बसेर अदालतले देला कि देला कि देला कि भनेर बस्ने कुराले यो त यसले कहाँ लान्छ, समयको बर्बादी मात्रै गर्छ। नेपाली कंग्रेस पार्टीले यो नेपाली कंग्रेस पार्टीकै हामीहरू साथीहरू पार्टीकै विधानको व्यवस्था अनुसारले विशेष महाधिवेशन गयो, तपाईँहरू नै आउनुभएको, हामीहरू नै हो, त्यसमा कतिपय साथीहरूको हाम्रा फरक फरक धारणाहरू रहे, त्यसपछि हामी फेरि अदालत गयौँ, अदालतले गयो बोल्यो, अदालतले गयो भन्यो गर्यो ओर्यो भयो। त्यसै मेरो पार्टीको नेताहरूलाई आग्रह छ, यो राजनीतिक विषय हो, मैले त पहिल्यै भनेको थिएँ, यदि सम्मानित अदालतले वैशाखको 4 गते फैसला गर्ने बेलामा विशेष महाधिवेशन अवैध छ भनेको भए, मैले पार्टीको नेता शेखर कोइरालालाई गएर भेटेर पनि त्यही भनेको, पूर्णबहादुर खड्कालाई भेटेर पनि त्यही भनेको, अदालतले फैसला गर्छ भने फैसला गरेको क्षण म जय नेपाल भनेर झोला बोकेर मेरो पार्टीको साथीहरूको बीचमा आउँछु र भन्छु अब छोडिदिउँ, 15 महाधिवेशनमा जाउँ, म फर्केर पनि जान्न अदालतले सकिन्छ, म एक त म गएकै होइन, तर पनि नेताहरू जानुभयो, अदालतले भन्यो भनेपछि फेरि म अर्को निवेदन बोकेर अदालत पनि जान्न र विशेष महाधिवेशनको मान्छेलाई यो दिनुपर्छ त्यो दिनु पनि भन्दिनँ, किनकि सबै साथी हामी पार्टीकै साथीहरू त हो, म त साथीहरूलाई विश्वास गर्छु, म त 15 महाधिवेशनको सभापतिको उम्मेद्वार हो, अब मैले विशेष महाधिवेशन गरेको अदालतले अवैध भन्यो, अब तपाईँले मलाई बनाउनु पर्यो सभापति भन्छु, म त साथीहरू बिचमा जान्छु, झोला बोक्छु, 77 जिल्ला घुम्छु भनेर नेताहरूलाई भनेको थिएँ मैले, र तपाईँहरूले पनि त्यही गर्नुपर्छ भन्ने मेरो आग्रह थियो, मेरो अहिले पनि आग्रह छ, यो विषयहरूलाई अब टुङ्ग्याइदिनु, यसलाई पिरियड यो च्याप्टर क्लोज गरिदिउँ, यो अधिवेशन सकिसके पछाडि हामी अरू अतिरिक्त हामीले जे जे गर्नुपर्ने हामी थप छलफल गर्छौँ, कुराकानी गर्छौँ, नेताहरूको सम्मान लिने कुरा, यसलाई जोड्ने कुरा यसलाई गर्छौँ, तर यो विषयलाई लिएर नेपाली कंग्रेस पार्टीलाई अब यसमा चाहिँ यो यसलाई गनगन गरिराख्ने चलाइराख्ने यो त्यो गरिराख्ने भन्ने कुराहरूको बारेमा फेरि यताउता भन्ने कुरामा नअल्मल मेरो आग्रह छ र मेरो अब साथीहरूलाई आग्रह छ, यो मिलाउने यो गर्ने त्यो गर्ने भन्ने कुराहरूको सन्दर्भमा जे गर्न सकिन्छ जे गर्नुपर्ने हो, भोलिको अधिवेशनले मलाई यदि जिम्मा दिएको खण्डमा मेरो सभापतिको रूपमा मेरो त्यो जिम्मा हुन्छ, मैले गर्छु त्यो काम, बाँकी रहेको साथीहरू अब तल कोही पनि अल्म लिने होइन, अब पार्टीको रेल अगाडि बढ्यो, अब सरासर जाने पार्टीको काम गर्ने, सरासर जाने काम गर्ने, र मैले पार्टीको जनप्रतिनिधि साथीहरूलाई पनि भनेको छु, अरू साथीहरूलाई भनेको छु, यो मैले कुनै कसैलाई व्यक्तिगत रूपमा भनेको होइन, खालि मेरो अनुरोध के कुरामा हो भने पार्टी भनेपछि पार्टीका केही नियम हुन्छन्, पद्धति हुन्छन्, अनुशासन हुन्छ, त्योसँग सबै कुरा मानिनुपर्छ, मैले अघि भने पार्टीभित्र असहमति राख्न पाइन्छ, पार्टीभित्र प्रश्न गर्न पाइन्छ, पार्टीभित्र विरोध गर्न पाइन्छ, हामीले पनि हिजो त्यही नै गरे, तर पार्टीभित्रका नियम पद्धतिभित्र हामीहरू सबै कुनै न कुनै रूपमा बाँधिएर बस्नुपर्छ, मैले साथीहरूसँग पनि त्यो कुराको अपेक्षा गर्छु। अब यो अधिवेशन गर्ने क्रममा केही कमजोरीहरू भएका छन्, मैले अस्ति पनि भने हामीले एउटा सोचाइ बनायौँ एक तरिकाले अधिवेशनको कार्यक्रम अगाडि बढाउँदैथ्यौँ बढाउँदै लिएर जाने क्रममा चाहिँ बिचमा सबै साथीहरूको बिचमा एकता गरौँ भनेर सदस्यताको बारेमा नयाँ निर्णय गर्यौँ ती निर्णयहरूको कारणले गर्दाखेरि हाम्रो कार्यतालिका प्रभावित भयो र पछिल्लो समयमा सम्मानित अदालतले एउटा आदेश दिएको हुनाले गर्दा असोजको 19, 20, 21, 22 भित्रमा हामीले अधिवेशन सम्पन्न गर्नुपर्ने भयो नभए आनन्दले समय लिएर हामीले चाहिँ दसैँ तिहारपछि अधिवेशन पनि गर्न सक्थ्यौँ त्यसो गरेको बिचमा साथीहरूको बिचमा छलफल गराउने कुराकानी गर्ने कुरा हराउँथ्यो अहिले केही कम्प्लेन्सहरू आएका छन् केही जिल्लाहरूबाट केही क्षेत्रहरूबाट अधिवेशनको विषय ठिक ढङ्गले टुङ्गिएन भनेर त्यो हाम्रो नोटिसमा छ तर समयको दबाव भएको कारणले गर्दा कतिपय विषयहरूका सन्दर्भमा त्यसको गहिराईमा पुगेर टुङ्ग्याउन सकिएको छैन तर यी विषयहरूलाई नेपाली कङ्ग्रेस पार्टीको नेताहरूले यसलाई अनदेखा गर्नुभयो यसलाई अननोटिस गयो भने नठानिदिनुहोला यो अधिवेशन सकिसके पछाडि जुन जुन ठाउँमा प्रश्न उठेका छन् जुन जुन ठाउँमा विवाद भएका छन् ती ठाउँमा हाम्रो साथीहरू आउनुहुन्छ तलै बस्नुहुन्छ र जहाँ अन्याय भयो भनेको छ त्यो अन्याय भएको ठाउँमा जरामा पुगेर ती निर्णयहरूलाई सच्याउने काम हामी गर्छौँ र त्यसलाई ठिक ठाउँमा लिएर आउँछौँ म साथीहरूलाई यो कुराको बारेमा विश्वास पनि दिलाउन चाहन्छु अब भोलि बिहान हामीले अधिवेशनको कामलाई अगाडि बढाउँ अधिवेशनको अन्तिम अब हाम्रो निर्वाचनको प्रक्रिया अगाडि बढ्छ थुप्रै साथीहरू उम्मेद्वार बन्नुभएको छ करिब 830 साथीहरूले उम्मेद्वार हुनुभयो अहिले अन्तिम उम्मेद्वार कायम अझै पनि साथीहरू कोही फिर्ता लिन चाहनुहुन्छ भने अझै 15-20 मिनटको समय छ मैले अनुरोध पनि गरेँ कतिपय नेता साथीहरूलाई यो 830, 900, 1000 प्रतिस्पर्धा गरेर केही हुने होइन तर मलाई एउटा कुरा जहिले पनि के लागिरहेको मैले आज नेताहरूलाई भनिराख्छु हाम्रो यो पार्टीको अलिकति हामीले थोरै नयाँ ढङ्गले सोच्नुपर्ने बेला आयो वडादेखि प्रतिस्पर्धा गरेको छ वडामा एउटा चुनाव लडेको छ एउटा हारेको छ अलि माथि चुनाव लडेको छ भनेको एउटा साथी यहाँसम्म आइपुग्दै गर्दाखेरि 5 साथीले ढालेर आएको छ अनि त्यसपछि भोलि बिहान फेरि अब भोलि चुनावमा भोट भएकोले गर्दा कसले कसलाई ढाल्ने हो थाहा छैन अनि यहाँ जित्नेको संख्या थोरै हार्नेको संख्या धेरै अनि हामीहरू यो सबै कुराले गर्दा असाध्यै धेरै यो चुनावी प्रतिस्पर्धा भयो माथिदेखि तलसम्म त्यसैले अब यो पटक सकिएन किन सकिएन भने हामी मैले भने हामीसँग समयको चाप थियो तर बिस्तारै यसको बारेमा नयाँ ढङ्गले सोचौँ अब वैशाख जेठमा स्थानीय निर्वाचन सकेपछि महासमितिको बैठक गरौँ र महासमितिको बैठक गरेपछि पार्टीको नेतृत्व चयन गर्ने कुरामा मैले प्रस्तावमा राखेको छु यसलाई ओभरअल गरौँ यसलाई चेन्ज गरौँ पार्टीको सदस्यतालाई खुला गरौँ र हामीसँग डिजिटल सिस्टम छ 8,00,000 मान्छेले वडामा आएर वडाको प्रतिनिधि छान्न सक्छ भने त्यही प्रतिनिधि छान्ने दिनमा त्यही ठाउँमा बसेर आफ्नो पार्टीको केन्द्रीय सभापति पनि छान्न सक्छ यो बिचमा हामीले यत्रो झगडा गरेर ए माथिदेखि तलसम्म उसले उसलाई जितेर उसले उसलाई हराएर गर्नै पर्दैन तलबाट झ्याम्मसँग जाउँ त्यसले सभापति छान्छ केन्द्रको सभापति छान्छ केन्द्रको सभापतिले विधानले बाद दिउँ यसरी यसरी सबै जाति समुदाय उमेर सबैलाई मिलाएर अनिवार्य रूपमा यसो समिति बनाउनुपर्छ भनेर भनौँ जिम्मा दिउँ सक्यो जिल्लाको सभापति छानौँ जिल्लाको सभापतिलाई जिम्मा दिउँ सक्यो यसरी पार्टीमा विभिन्न तहमा जताततै चुनाव गराएर जताततै जित्ने हार्ने कुरा गराउँदै गर्दाखेरि चाहिँ यसले एउटा पार्टीभित्र ठूलो तिक्तका अवस्था सृजना गरेको छ त्यसैले यो कुरालाई पनि बदलौँ भन्ने मेरो प्रस्ताव छ यद्यपि यो पटक हामीले भनेको जस्तो ठ्याक्क गर्न सकिएन तर म साथीलाई धन्यवाद दिन चाहन्छु यो पटक धेरै वडाहरूमा तपाईँहरूले बडो मेहनत गरेर सर्वसम्मत प्रतिनिधिहरू छानिदिनु भएको छ त्यसले पनि एउटा खालको सजिलो बनाएको छ केही न केही सजिलो बनायो केही ठाउँमा प्रतिस्पर्धा भएको छ प्रतिस्पर्धा आफैमा फेरि कस्तो भयो जहाँ प्रतिस्पर्धा भएको छ हेर्नुहोस् है प्रतिस्पर्धा भएको ठाउँमा साथीहरूले के भनेर पठाउनु भएको छ भनेदेखि भने चाहिँ हारेको साथीले मलाई यत्रो पठाउनु भएको छ वाट्सएपमा देखियो तपाईँको काङ्ग्रेस यो मिलेर मलाई हरायो भने हराएकोले पनि त्यहीँ गाली गरेको छ अनि जुन ठाउँमा त्यो सर्वसम्मति भयो भने उसले पनि के लेखेर पठाउनु देखियो तपाईँको सर्वसम्मतिको नाममा हामीलाई छुट्याइदियो भनेको छ अब यसो गरे पनि छैन उसो गरे पनि छैन भनेको जस्तो छ काहीँ न काहीँ अति अप्ठ्याराहरू छन् तर यसको कारण के हो भने मैले भनेको जस्तै यसको कारण हामीले बनाएको विधानको ढाँचा पनि हो तर जे भए पनि यो पटक केही ठाउँहरूमा समस्याहरू भए केही ठाउँहरूमा मैले अघि भने यो अधिवेशनपछि हामीले काम गर्नुपर्नेछ हामी यो कुराहरूमा गर्छौँ तर बाँकी रहेको ठाउँमा राम्रोसँग सम्पन्न भएको छ मैले थुप्रै साथीहरूलाई अहिले अनुरोध गरेँ कि तपाईँहरू यो बिचमा चाहिँ कृपया कुराहरू सुनिदिनु होला मैले भने साथीहरूलाई कि तपाईँहरूले यतिखेर चाहिँ यो अधिवेशनको बेलामा सबैले प्रतिस्पर्धा गर्नुपर्छ भन्ने छैन किनकि पार्टीभित्र सबै खालको साथीहरू चाहिन्छ मैले एक क्रममा हिजो डाक्टर मिनेन्द्र रिजाललाई व्यक्तिगत रूपमा भेटेको बेलामा भने तपाईँ जस्तो साथी पार्टीभित्र पदाधिकारी सबै भन्नुपर्छ भन्ने छैन प्रतिस्पर्धा गर्नै पर्दैन तपाईँ नेपाली कङ्ग्रेस पार्टीभित्रको एउटा महत्त्वपूर्ण नेता हुनुहुन्छ तपाईँ त्यो बेलादेखि काम गरेर आउनुभएको तपाईँको योग्यता तपाईँको क्षमता अनुभव पार्टीले प्रयोग गर्नुपर्छ मैले आदरणीय नेता मिनी विश्वकर्मालाई भने तपाईँले जुन पार्टीको सङ्गठनमा पार्टीभित्रको एउटा बौद्धिक व्यक्तित्व रूपमा आफ्नो व्यक्तित्व निर्माण गर्नुभएको छ मैले नजिकबाट देखेको छु पार्टीभित्र तपाईँको मेहनत देखेको छु तपाईँले यो बेलामा तपाईँले प्रतिस्पर्धा गरिराख्नु पर्दैन। मैले आज अर्को साथी मिन भामलाई भने, तपाईँ जस्तो कलाकार यत्रो चलचित्रको क्षेत्रमा नेपालको अन्तर्राष्ट्रिय ख्याति आर्जन गरेको साथी तपाईँ निर्वाचनको प्रतिस्पर्धामा गएर कहीँ तलमाथि हुँदै गर्दाखेरि चाहिँ त्यसले सिङ हामी सबैलाई चोट लाग्छ। तपाईँलाई म सँगै लिएर जान चाहन्छु, हामी सँगै लिएर जान चाहन्छौँ भनेर मैले उहाँलाई अनुरोध गरेँ। मैले यसै गरिकन चाहिँ हाम्रो योगेश गौसन जो यस्तो क्राइस्ट
1: It's never just about raw force. Power is all about timing. The road to the ultimate world stage demands discipline. Not just muscle. Power is presence of mind. The power! One millisecond decides who claims the glory. Power is pure instinct. Every champion defines power differently.

0: Game of Power. ¿Qué es mejor?
1: धन्यवाद दिन चाहन्छु उहाँहरू सबैलाई. यसै गरिकन म जतिखेर त्रिचन्द्र कलेजको सोभि सदस्य थिएँ त्यो बेला मेरो सोभिको सभापति किशोर सिंह राठौड हुनुहुन्थ्यो. मैले किशोर राठौडसँग म त्यो बेलादेखि म वनस्थली स्कुलको 48 सालको ब्याच हो. किशोर दाई मलाई लाग्छ 41 वा 42 को एसएलसीको ब्याच हो. त्यो बेलामा मेरो स्कुलको सिनियर पनि हो र त्रिचन्द्र कलेजमा म आउँदै गर्दाखेरि उहाँहरू स्थापित भएको नेताहरू हुनुहुन्थ्यो. मैले उहाँसँग पनि काम गरेको, पछि एउटै कमिटीमा बसेर काम गरियो. हाम्रो बिचमा कहिले प्रतिस्पर्धा भयो तर हामी सँगै काम गऱ्यौँ. र मैले उहाँलाई पनि भने कि नेपाली कङ्ग्रेस पार्टीमा तपाईँ पनि चाहिन्छ, तपाईँको आफ्नो अनुभव छ, आफ्नो क्षमता छ, आफ्नो शैली छ, तपाईँलाई पनि पार्टी सँगसँगै लिएर जाने मेरो चाहना छ भन्ने कुरालाई लिएर आदरणीय किशोर सिंह राठौरले पनि मलाई समर्थन गरेर आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ. म उहाँलाई पनि विशेष धन्यवाद दिन चाहन्छु. मैले यो बीचमा पार्टीका अरू नेता साथीहरूलाई पनि मैले थुप्रै अरू साथीहरूलाई पनि भने यसको अर्थ फेरि कसैलाई यो मेरो अरू कुनै पनि मैले कुनै इन्टेन्सन राखेर यो या यो जित्ने यो हार्ने कुरासँग मेरो होइन. मलाई सबै साथीहरूले माया गर्नुभएको छ, न्याय गर्नुभएको छ भने म सबै साथीहरूप्रति बराबर म प्रस्तुत हुने कुरा पनि मेरो आफ्नो जिम्मेवारीभित्र पर्छ. मेरो पनि छन् मेरा पनि म पार्टीभित्र मैले पनि त भोलि मत हाल्नुपर्छ. भोलि मत हाल्न जाँदै गर्दाखेरि मैले फेरि के भन्न मिल्दैन भने मैले सबैलाई हालेँ भन्न नि मिलेन. मैले पनि त्यहाँभित्र गएपछि त कसैले लाइक डिसलाइक त हुने भए. तर अघि भनेको जस्तो त्यो लाइक डिसलाइक कुनै व्यक्तिसँगको कुनै पात्रसँगको मनपर्ने वा मन नपर्ने कुरासँग होइन. त्यो केसँग जोडेर आउने भयो भने आजको प्राथमिकता को होला, के होला, को हुँदै गर्दाखेरि चाहिँ यतिखेर ठिक होला भन्ने कुराहरूसँग जोड्ने भयो. अझ मेरो ठाउँबाट त मैले कसरी पनि हेर्ने भयो भने पार्टीभित्र नयाँ पनि चाहिएको छ, पुरानो पनि चाहिएको छ. 5 पुस्ताको पार्टी छ यो. मभन्दा अगाडि मेरो सभापति शेरबहादुर दाई हुनुहुन्थ्यो. शेरबहादुर दाई र मेरो शेरबहादुर दाई मेरो बुवाभन्दा जेठो. अनि यसो हेर्दै म हामी कति जेनेरेसनको मान्छेहरू छौँ. अहिले म यो उमेरको मान्छे नेपाली कङ्ग्रेस पार्टीको सभापति छु. मैले यहाँ मञ्चमा भएका थुप्रै मान्छेहरू प्राय सबै अलमोस्ट सबै मान्छेलाई मैले दाइ र दिदी भनेर सम्बोधन गर्नुपर्ने छ. अब तलबाट एउटा 35 वर्षको मान्छे आएर चाहिँ ढोगेर चाहिँ ढोगेरै ठुलो भा भनेर ढोगिन्छ. फेरि यहीँभित्र चाहिँ ठुलो भा भन्ने मान्छे पनि छन्, यहीँभित्र मैले दाई भन्ने पनि छ, यहीँभित्र मैले बा भन्ने पनि हुनुहुन्छ. यो सबै मान्छे एकैपल्ट पार्टीभित्र लिएर जानुपर्ने छ. त्यसैले पार्टीभित्र भोलि सेन्ट्रल कमिटी बन्दै गर्दा पनि यस्तो बनोस्, सबै खालको मान्छेहरू सबै समुदाय सबैले प्रतिनिधित्व गरेर लिएर जान सक्ने अवस्था बनोस् भन्ने छ. यो पटक तपाईँहरूले मेरो कुरालाई म फेरि राख्छु. यो पटक विधान नेताको व्यवस्थापन गर्न विधान बढाएको होइन है, किनकि मलाई यतिखेर यो बेलामा नेताको व्यवस्थापन गरेर मिलाउनु पर्ने कुरा के पनि थिएन. मैले अस्ति पनि भने हामीले यङ मान्छेहरू आउने अवस्था बनोस् हामीले बनायौँ. म जतिखेर नेपाली कङ्ग्रेसको केन्द्रीय समितिभित्र छिरेँ 13 वा 12 वा अधिवेशनमा त्यो बेलामा म काङ्ग्रेसको सबैभन्दा कान्छो केन्द्रीय सदस्य थिएँ. 13 वटा जाँदै गर्दा पनि म नै कान्छो भएँ. अनि 14 वटा केन्द्रीय सदस्य हुँदै गर्दाखेरि पनि क्लस्टरबाट आउनुभएको एकजना कि दुईजना मात्रै मभन्दा कान्छो हुनुभयो. होइन भने फेरि म नै कान्छो भएँ. मेरो उमेर बढेको बढै छ तर नयाँ मान्छे पार्टीमा प्रवेश नै गर्न पाइरहेको छैन. किनभनेदेखि भने चाहिँ एउटा जाम जस्तो भयो. पार्टीको सिनियर नेताहरू जो हुनुहुन्छ उहाँहरू अब माथि भएको भएको बिचको नेता अड्केर बस्नुभयो. हामीहरू एक दुईजना मान्छे अलिकति विद्रोह गरेर आयौँ भने पनि बाँकी रहेको मान्छे आएन. अनि त्यो 30-32 वर्षको मान्छे 28-30 वर्षको मान्छे नेपाली कङ्ग्रेस पार्टीको लिडरसिपमा आउँदै नआउने भयो. उहाँहरूलाई जोड्नका निम्ति हामीले 21 जना साथीहरूको व्यवस्था गर्यौँ. त्यसै गरिकन पार्टीमा त हामीहरू त काङ्ग्रेसमा तलबाट काम गराएका मान्छेहरू छौँ. तर कोही शिक्षक हुनुहुन्छ, कोही प्राध्यापक हुनुहुन्छ, कोही चिकित्सक हुनुहुन्छ, कोही इन्जिनियर हुनुहुन्छ, फरक फरक क्षेत्रमा हुनुहुन्छ नि त, कोही वकिल हुनुहुन्छ. अनि यस्तो साथीहरूलाई पनि त पार्टीमा आफ्नो आफ्नो अनुभव लिएर आउने ठाउँ दिनुपर्छ. हामीले उहाँहरूलाई ठाउँ दियौँ, 7 जना बनाएका छौँ. नेपालभन्दा बाहिर कतारमा, मलेसियामा, युरोपमा, अमेरिकामा, जापानमा, कोरियामा यति धेरै नेपालीहरू हुनुहुन्छ, अस्ट्रेलियामा. अनि त्यहाँ चाहिँ नेपालीहरू लाखौँ हुनुहुन्छ. त्यसले हाम्रो यहाँको चुनाव प्रभावित गर्छ. अहिले हाम्रो सङ्गठन छ त्यहाँ, त्यहाँको साथीको जनसम्पर्क समिति बनाएका छौँ. तर उहाँहरूलाई हामी कहीँ पनि लिएर जान्नौँ, पार्टीको जिम्मेवारी पनि लिएर जानु, उहाँहरूलाई पनि राख्नुपर्छ भनेर उहाँहरूलाई पनि जोड्यौँ. त्यसो गरेर केन्द्रीय समिति बढाउँदै गर्दाखेरि के भयो त्यसले फेरि भने हाम्रो अनुपात बिगार्यो. यो त सबै खुला भयो. यो सबै खुला हुँदै गर्दाखेरि कहाँ बिग्रियो भने दलितको प्रतित्व बिग्रियो, मधेसीको प्रतित्व बिग्रियो, सङ्ख्या वात्तै घट्यो. त्यो व्यवस्थापन गर्ने क्रममा अलिकति थोरै केन्द्र समितिको साइज ठुलो भयो. केन्द्र समितिको साइज ठुलो भइसके पछाडि मैले नै के सोचेको हो भने पार्टीभित्र पदाधिकारीको सन्दर्भमा हामी अर्को पटक मैले भने हाम्रो सोचाइ अनुसार नयाँ ढङ्गले जान्यो. तर यो पटक एउटा विभिन्न समुदायबाट विभिन्न क्लस्टरहरूबाट हामीले नेताहरूको ल्याएका छौँ. विभिन्न पेसा गरेर उद्यम गरेर विभिन्न क्षेत्रमाबाट अनुभव गरेर आउनुभएको साथीहरू पनि लिएर आएका छौँ. तर लिडरसिपमा जाने कुराको सन्दर्भमा सबै जाति समुदाय सबै क्षेत्र उद्यम सबैको ठाउँ दिनको लागि हामीले एउटा ठाउँहरू खोल्नुपर्छ भन्ने भन्यौँ र हामीले अलिकति थोरै उपसभापतिमा महामन्त्रीमा थोरै सिट्सहरू हामीले बढायौँ. तर म यति कुरा तपाईँलाई एस्योर गर्छु, विधानमै तपाईँले अस्ति पारित गरेको विधानमै लेखिएको छ यो पटक तिनटै महामन्त्री छ, तर तिनटै महामन्त्रीको लागि जिम्मेवारी छुट्याइएको छ. एउटा महामन्त्रीले कार्यालय हेर्छ, एउटा महामन्त्रीले संगठन हेर्छ, एउटा महामन्त्रीले अन्य मामिला हेर्छ. वरिष्ठ उपसभापति अब सम्भवतः अझै केही समय त बाँकी छ, कसैले गएर हालेन भने 15-20 मिनटभित्र पनि अरू कसैले हालेन भने चाहिँ उहाँ हो वरिष्ठ उपसभापतिलाई यो पटक चाहिँ पार्टीको सम्पूर्ण कार्यालय अरू बाँकी रहेका सबै पार्टीभित्र आन्तरिक कुराहरू हेर्ने कुराको जिम्मेवारी कसलाई दिइएको छ भन्दा वरिष्ठ उपसभापतिलाई दिइएको छ. त्यस्तै गरिकन उपसभापतिहरू काम छ, प्रत्येक केन्द्र सदस्य जो साथी निर्वाचित भएर आउनुहुन्छ त्यो केन्द्र सदस्य साथीलाई पनि जिम्मा दिइन्छ. र अब के पनि परिभाषा बदल्नुपर्छ भने यहाँ केन्द्रबाट एउटा साथी निर्वाचित भएर गएको छ, तपाईँ जिल्लामा मरिमरि दुःख गर्नुभएको छ, अनि त्यो यहाँबाट केन्द्रबाट आउन साथी त्यो केन्द्रबाट आएको मान्छे चाहिँ एकदम भयानक ठुलो मान्छे हो, उसलाई ठुलो कुर्सीमा राखिहाल्नुपर्छ, ऊ चाहिँ प्रमुख अतिथि भइहाल्नुपर्छ भन्ने छैन. यो परिभाषा पनि बदल्नुपर्छ. हामी केन्द्रको त केन्द्रीय सदस्य हो, केन्द्रको जिम्मेवारी हो नि, जिल्ला अनुसार हुन्छ, प्रदेश अनुसार हुन्छ, यसको पनि हामीले बनाउनुपर्छ. नभए एकदमै के भएको छ भने तल मरिमरिकन साथीहरू काम गरेको छ, तल जिल्ला कमिटी बनाएको छ, यत्रो ठुलो केन्द्र समिति छ, एउटा जिल्लामा कार्यक्रम हुँदै गर्दा अब 5-6 केन्द्र सदस्य आइपुग्छ, अनि केन्द्र सदस्यले ठाउँ पनि छोड्दैन, सबभन्दा ठुलो कुर्सी मलाई राख्नुपर्छ भन्छ, अनि जिल्लामा बस्ने साथीलाई पनि हेर्दै धोक चल्छ नि त. यो परिवारी पनि बदल्ने हो. यो माथि जान साथै मान्छे ठुलो हुने सबै यी कुराहरू हामीले बदल्ने कुरा अस्ति हामीले केही सुरुवात गऱ्यौँ, कार्यक्रमको सुरुवातदेखि सबै कुराहरूमा गऱ्यौँ. हामीले धेरै कामहरू गर्न सकेनौँ किनकि हामी आयो अनुसार चुनाव भयो, चुनावको नतिजाले पनि हामीलाई पनि केही समय थकायो. त्यसपछि हामी त पार्टीभित्र कहिले हामी त अदालत जानुपर्ने, कहिले निर्वाचन आयोग जानुपर्ने, हाम्रो त यो त मुद्दा लागेको जस्तो भएको छ. तर यो अधिवेशनसँग सबै कुरा सकिन्छ. पार्टी सञ्चालन गर्ने परिपाटी पनि बदल्ने हो. यो बदलेर लिएर जाने कुरामा मलाई तपाईँहरूको धेरै ठुलो साथ चाहिएको छ र भोलि यसको तपाईँले सुरुवात भोलिबाट गर्नुपर्छ. मैले आज यहाँ आउँदै गर्दा देखेँ, मलाई साथीले देखाउनु भएको छ, ठाउँ ठाउँमा चाहिँ गगन थापा समूह भनेर चाहिँ भोलिको कहीँ कहीँ साथीहरूले चिट बाँडिराख्नु भएको, मैले चिट भनेको चाहिँ कहीँ कहीँ कहीँ देखेँ मैले. त्यसरी मैले सबै साथीहरूलाई अनुरोध छ, यो पार्टीको अधिवेशनमा यहाँभित्र तपाईँहरू सबै विवेक पुर्याउने साथीहरू हुनुहुन्छ, कुरा बुझ्नुभएको साथी हुनुहुन्छ, तपाईँहरूले यहाँका घटनाक्रमहरू बुझ्नुभएको छ, सबै कुराहरू नजिकबाट देख्नुभएको छ, पार्टीलाई एकताबद्ध बनाउने कुरा पनि तपाईँहरू हुनुहुन्छ, पार्टीभित्र सबै खालको साथीहरू चाहिन्छ भन्ने कुरा तपाईँले बुझ्नुभएको छ, नयाँ पुरानो बुझ्नुभएको छ, क्षेत्र पेसा बुझ्नुभएको छ, जाति समुदाय बुझ्नुभएको छ, तपाईँहरूले विवेक पुर्याउनुहुन्छ भन्ने मलाई विश्वास छ. त्यसैले नेपाली कङ्ग्रेस पार्टीभित्र अब औपचारिक रूपमा लामो समितिको भएको 74-36 त्यसै गरिकन देउबा समूह, कोइराला समूह, कोइराला समूह, पौडेल समूह, विशेष नविशेष आजदेखि सबै सकियो, फिनिस. आजदेखि यो अधिवेशनको सबैभन्दा ठूलो उपलब्धि मध्ये उपलब्धि यो एन्ड सक्यो. त्यसैले भोलि अधिवेशनमा यहाँ कसैले पनि यसका नाममा चाहिँ यो त्यो भन्ने कुरा भोलि हुँदैन. यो सबै यो र तपाईँहरूले आफ्नो विवेक पुऱ्याएर पार्टीका सबै कुरालाई हेरेर, पार्टीको भविष्य, पार्टीका सबै कुरा, पार्टीका भ्याल्युज, सबै कुराहरूले तपाईँहरूले भोलि चाहिँ निर्वाचनमा भाग लिनुहुन्छ. यो प्रतिस्पर्धामा भाग लिइसके पछाडि त्यस पछाडि गएर भोलि अलिक भोलि हामीलाई यत्रो धेरै साथीहरूलाई म्यानेजमेन्ट गर्नु छ, पानी पर्यो, यही ठाउँमा गर्नुपर्ने कुराले गर्दा केही च्यालेन्जेसहरू होला, तपाईँले यसलाई पनि बुझिदिनु होला. र त्यस पछाडि गएर भोलि साँझसम्म रातिसम्म हामी मतदानको काम सक्छौँ र मतगणना आउने कुरा, परिणाम आउने कुरा भने 2-3 दिन लाग्छ किनकि अब 800 त उम्मेद्वार हुनुहुन्छ, यत्रो धेरै क्लस्टर छ. त्यही पनि मैले उमेश सरलाई भनेको छु, पार्टी कार्यालयमा हामी व्यवस्थापन गर्दै गर्दाखेरि सकेसम्म एकदम धेरै ठाउँमा राखेर व्यवस्थापन गरौँ भनेर भनेको छु. त्यो व्यवस्थापन हामीहरू गर्छौँ र यहाँबाट फर्केर जाँदै गर्दाखेरि हामी जित्ने हार्ने मत हाल्ने मत नहाल्ने सबै साथी सबैजना साथीहरू एउटा ठुलो उत्साह बोकेर यहाँबाट जान्छौँ. एक अर्काप्रति प्रेमको भावना अझै बढाएर हामी जान्छौँ. हामी परिवार हो भनेर जान्छौँ, हामी अप्ठ्यारोमा छौँ भन्ने कुरा मान्छौँ, तर अप्ठ्यारोबाट नेपाली कङ्ग्रेस पार्टीलाई बाहिर निकाल्छौँ र यो नेपाली कङ्ग्रेस पार्टीले देशलाई सम्हाल्छ. मैले अस्ति भने हामी यो देशलाई बदल्न सक्ने क्षमता आर्जन गर्छौँ. हामी ती साथीहरू जसले अहिले नेपाली कङ्ग्रेसलाई मतदान गरेनन् ती साथीहरूको घर घरमा पुग्छौँ, दैलो दैलोमा पुग्छौँ, उनीहरूलाई भन्छौँ हाम्रा कमी कमजोरीहरू भए ती कमी कमजोरीहरू थाहा पाएर सच्याउने प्रण गरेर र सच्याउने कुराको यात्रा प्रारम्भ गरेर तपाईँको घरमा आएका छौँ भनेर भन्छौँ. तिनलाई हामीसँग जोड्छौँ, हामी ती नौजवानहरूको बीचमा पुग्छौँ जसले काङ्ग्रेसलाई पुरानो पार्टी भनेर हामीहरू कुरा सुनिरहेका छौँ, उनलाई भन्छौँ हो हामी पुरानो भएको गौरव गर्छौँ, तर मैले अस्ति पनि भने पुरानो हुनु र नयाँ हुनुको अर्थ कसको दर्ता कहिले भयो भनेर होइन, त्यो पुरानो र नयाँ हुनुको अर्थ आजको समस्याको हल गर्ने समाधान गर्ने उसँग क्षमता छ कि छैन भन्ने हो। हामी त्यो क्षमता राखेर आएका छौँ भनेर ती नौजवानहरूको बीचमा जान्छौँ। तपाईँलाई पार्टीको महाधिवेशन प्रतिनिधिलाई यो पटक तपाईँहरूलाई म विश्राम गर्न दिनेवाला छैन। तपाईँहरू एकपटक आउनुभयो, झोला बोक्नुभयो, यहाँबाट मतदान गर्नुभयो, फर्केर जानुभयो भन्ने छैन। तपाईँ प्रत्येकका नाममा चिठी आउँछ, तपाईँ प्रत्येकको नाममा कामको सूची आउँछ। अब कम्तीमा छ महिनाको लागि हामी स्थानीय निर्वाचनसम्म दिन रात नभनिकन लाग्नेछौँ, खट्नेछ दिन रात नभनिकन, र त्यस पछाडि फेरि हाम्रा नयाँ यात्राहरू सुरु हुनेछन्। यही विश्वास राख्दै, यही अनुरोध तपाईँहरूको बीचमा गर्दै, म यहाँहरू सबैलाई मैले प्रस्तुत गरेको नेपाली कंग्रेसको 15 महाधिवेशनमा पार्टी सभापति भइसक्यो त मैले प्रस्तुत गरेको नेपाली कंग्रेसको राष्ट्रिय पुनर्जागरण र समुन्नति भन्ने यो राजनीतिक प्रस्तावलाई तपाईँहरूको संशोधन तपाईँहरूको सुझाव सहित यी सबै कुरालाई ग्रहण गरेर अन्तिम कपी निकाल्ने गरिकन यसलाई पारित गरिदिनका लागि म यहाँहरू सबैलाई हृदयबाट अनुरोध गर्न चाहन्छु। पार्टी सभा यो 14 महाधिवेशन पछि भएको विशेष महाधिवेशनको सभापतिका रूपमा यो मेरो अन्तिम उपस्थिति हो र भोलि 15 महाधिवेशन छ। 15 महाधिवेशनको म सभापतिको उम्मेद्वार छु तपाईँहरूको बीचमा, म त्यो अर्कै विषय भयो, तर 14 महाधिवेशनको सभापतिको रूपमा म यहाँसम्म आइपुग्दै गर्दा मेरो 8 महिनाको समयमा मलाई साथ दिने मेरो पार्टीको मेरो केन्द्रीय कार्य समितिका मेरा सम्पूर्ण साथीहरू, कार्यालयका सम्पूर्ण साथीहरू र मेरा सबै साथीहरूलाई हृदयबाटै म आभार प्रकट गर्दै मेरो आफ्नो भनाइ टुङ्ग्याउँछु। धन्यवाद, नमस्कार, जय नेपाल।
2: आदरणीय महाधिवेशन प्रतिनिधि साथीहरू, भोलि थाहा पाइसक्नु भएको छ निर्वाचनको कार्यक्रम रहेको छ, मतदानको कार्यक्रम रहेको छ। साथीहरूलाई म जानकारी गराउन चाहन्छु, निर्वाचनको कार्यक्रम सुरु हुनुभन्दा अगाडि निर्वाचन समितिले जानकारी गराइसकेको,
1: मैले एउटा सानो अर्को कुरा छुटाएँ, मैले नेपाली कंग्रेस पार्टीका आदरणीय मेरो श्रद्धेय दाई विश्वविद्यालयमा जतिखेर हामीहरू नेपाल विद्यासँग राजनीति गर्थ्यौँ त्यो बेलामा हामी यस्तो बोल्न पाए हुन्थ्यो, यति धेरै चिन्तक नेता जस्तो हुन पाए हुन्थ्यो भनेर भन्थ्यौँ। जस्तै विशेष महाधिवेशनमा पनि मलाई अत्यन्त ठूलो साथ दिनुभयो, यो क्रममा पनि मलाई असाध्यै धेरै ठूलो साथ दिनुभएको पार्टीका प्रवक्ता आदरणीय देवराज चालिसा दाईलाई पनि मैले उहाँलाई अनुरोध गरेँ कि तपाईँ भोलिको यात्रामा पनि यत्तिकै हुन आवश्यक छ, तपाईँले पदाधिकारीको प्रतिस्पर्धा गरिराख्नै पर्दैन, तपाईँ आफै पदाधिकारी हो। मेरो अनुरोधलाई उहाँले स्वीकार गर्नुभयो र पार्टीको उपसभापतिको प्रतिस्पर्धाबाट बाहिरिनु भएको छ। भोलिका दिनमा सँगै हिँड्ने मैले उहाँलाई अनुरोध गरेको र म देवराज चालिसा दाईलाई पनि हृदयबाट आभार प्रकट गर्न चाहन्छु। धन्यवाद, जय नेपाल।
2: साथीहरूलाई निर्वाचन समितिको सूचनाबारे फेरि ध्यान आकर्षण गराउन चाहन्छु। निर्वाचन समितिले आचार संहिता अन्तर्गत फ्लेक्स ब्यानर जस्ता सामग्रीहरू प्रयोग गर्नमा प्रतिबन्ध लगाएको छ। महाधिवेशन स्थलभन्दा बाहिर कुनै पनि प्रकारका सिट लगायतका सामग्रीहरू प्रयोग गर्न प्रतिबन्ध लगाएको छ। यो कुरामा यहाँहरूले विशेष ध्यान दिनुहुनेछ, खास गरी उम्मेद्वार साथीहरू र उम्मेद्वारको प्रचार प्रसारमा खटिनुभएका सम्पूर्ण साथीहरूले यो कुरा
3: अहिले साँझको 6 बजे 8:60 PM
4: रेडियो साइनो 89.8 MHz तपाईँ हाम्रो अटुट साइनो।
2: निर्वाचनका लागि हामीले मतदान स्थलहरू विभिन्न ठाउँमा छुट्याएका छौँ। यो खुल्ला मञ्च मतदान केन्द्र कमा चाहिँ कोशी प्रदेश, मधेस प्रदेश, कर्णाली तथा सुदूरपश्चिम प्रदेश र भातृ एवं शुभेच्छुक संघ संस्था र नेपाली जनसम्पर्क समितिको मतदान केन्द्र रहेको छ। म फेरि दोहोऱ्याउन चाहन्छु, कोशी प्रदेश, मधेस प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, भातृ एवं शुभेच्छुक संघ संस्था र नेपाली जनसम्पर्क समितिका साथीहरू यो खुल्ला मञ्चमा मतदान गर्न आउनुहुनेछ। त्यसै गरी राष्ट्रिय सभागृहमा बागमती प्रदेशका लागि मतदान केन्द्र तोकिएको छ। बागमती प्रदेशका साथीहरू राष्ट्रिय सभागृहमा जानुहुनेछ र गण्डकी तथा लुम्बिनी प्रदेशका साथीहरू प्रज्ञा भवनमा जानुहुनेछ। यी तीनवटा फरक फरक स्थानमा हामीले मतदान केन्द्र तय गरेका छौं। म यहाँलाई फेरि दोहोऱ्याएर यो जानकारी गराउन चाहन्छु, भोलि असोज 22 गते मतदानको कार्यक्रम रहेको छ। मतदानका निम्ति हामीले तीनवटा स्थानहरू अलग अलग स्थानहरू तय गरेका छौं। पहिलो स्थान यही खुल्ला मञ्च, यो खुल्ला मञ्चमा हामीले चारवटा अलग अलग हलको व्यवस्थापन गरेर कोशी प्रदेश, मध्य प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, भातृ एवं शुभेच्छुक संघ संस्था र नेपाली जनसम्पर्क समितिका लागि मतदान केन्द्र तय गरेका छौं। त्यसै गरी स्थान ख सभागृह, सभागृहमा बागमती प्रदेशका साथीहरू मतदान गर्न जानुहुनेछ र प्रज्ञा भवनमा दुईवटा गण्डकी र लुम्बिनी प्रदेशका लागि मतदान केन्द्र तय गरिएको छ। असोज 22 गते समय 10 बजे, 10 बजेदेखि मतदानको कार्यक्रम हुने भएकोले बाटोको जाम लगायतका कुराहरूलाई ध्यानमा राखेर रा। यहाँहरू समयमै मतदान केन्द्रमा सभ्य एवं भव्य तरिकाले उपस्थित भइदिनुहोला। नेपाली काँग्रेस भनेको, बदलिएको काँग्रेस भनेको सभ्य भव्य शालीन व्यक्तित्वहरूको जमात हो भन्ने कुरा यहाँहरूले प्रमाणित गरिदिनुहुनेछ। पहिलो दिनदेखि आजसम्म यहाँहरूले एकदमै शालीनता देखाउनु भएको छ। आफ्नो कार्ड यहाँहरूलाई महाधिवेशन प्रतिनिधिको क्यूआर सहितको कार्ड जुन उपलब्ध गराइएको छ, त्यो परिचय पत्र, त्यो कार्ड बोकेर मतदान केन्द्रमा यहाँहरू पुगिदिनुहोला, समयमै पुगिदिनुहोला। जाम लगायतका कुराहरूलाई ध्यानमा राखेर पुग्ने प्रयास गर्नुहोला। आज बन्द सत्रको कार्यक्रम यहीँ सम्पन्न भएको छ। समय म फेरि यहाँलाई जानकारी गराउन चाहन्छु, 10 बजेबाट मतदानको कार्यक्रम सुरु हुन्छ, त्यसैले त्योभन्दा अगावै यहाँहरू मतदान केन्द्रमा पुगिसक्नुहुनेछ। आज हामीले बन्द सत्रमा प्रतिवेदन पारित गरिसकेका छौं। यी प्रतिवेदनहरू यहाँहरूको हात हातमा छन्। यदि प्रतिवेदन कसै गरी हातमा प्राप्त गर्न सक्नु भएको छैन भने अगाडि रहेको मिडिया सेन्टर मार्फत यहाँहरूले प्रतिवेदन लिएर जानुहोला। र फेरि म दोहोऱ्याएर भन्न चाहन्छु, भोलि बिहान 10 बजेदेखि मतदानको कार्यक्रम, 10 बजेदेखि 5 बजेसम्म मतदानको कार्यक्रम रहेकोले यहाँहरूले आफूसँग रहेको मतदाता परिचय पत्र, यहाँहरूको महाधिवेशन परिचय पत्र जुन कार्ड छ, त्यो कार्ड बोकेर विभिन्न स्थानमा, मैले यहाँहरूलाई जानकारी गराइसकेको छु मतदान केन्द्रको बारेमा, मतदान स्थलमा कुनै पनि प्रकारको पर्चा, पम्पले, पोस्टरहरू भित्र लिएर जान पाइने छैन। यो अब निर्वाचन आचार संहिताको कुरा, हामी निर्वाचनमा भाग लिँदा पोख्त भएका साथीहरूलाई फेरि दोहोऱ्याएर टेढ्याएर भनिरहनु पक्कै पनि नपर्ला। यहाँले आफ्नो मतदान केन्द्र थाहा पाइसक्नु भएको छ। लिएर जानुपर्ने सामग्री भनेको यहाँहरूसँग रहेको यो कार्ड हो, त्यो कार्ड चाहिँ अनिवार्य लिएर जानुहोला। 10 बजेबाट मतदान केन्द्रमा मतदान गर्ने काम सुरु हुने भए पनि समयमै काठमाडौँको जामलाई हेर्दै, किनभने यहाँहरू विभिन्न ठाउँमा छरिएर बस्नु भएको छ, यहाँहरू विभिन्न ठाउँबाट नयाँ बस पार्क, चावेल, कोटेश्वर, सुन्धारा विभिन्न ठाउँहरूबाट आउनुपर्नेछ, त्यसकारणले यहाँहरूले काठमाडौँको जामलाई ध्यानमा राख्दै समयमै मतदान केन्द्रमा प्रवेश गरिदिनुहोला। हामीले विभिन्न ठाउँमा 7-8 स्थानमा मतदान गर्ने व्यवस्था मिलाएका छौं, यो कुरालाई यहाँले अवश्य मनन गरिदिनुहुनेछ।
5: भिडियो
4: मेरो साइनो 89.8 MHz तपाईँ हाम्रो अटुट साइनो।
3: औलो कसरी सर्छ? संक्रमित एनोफिलिस सातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ।
5: औलोका लक्षणहरू, मुख्य लक्षण काम ज्वरो आउनु हो। ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ। ज्वरो आउँदा प्राय जाडो लाग्ने, काप छुट्ने र पसिना आउने हुन्छ। टाउको दुख्ने, थकान, कमजोरी महसुस हुने, वाकवाकी लाग्ने, बान्ता हुने। गम्भीर तथा जटिल औलो भएमा हात जोड्नेहरू दुख्ने, बेहोस हुने, सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्।
3: औलोबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाइबाट बस्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो।
5: लामखुट्टेको टोकाइबाट कसरी बच्ने? झोलको प्रयोग गर्ने, कीटनाशक युक्त झोल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने। घरको झ्यालढोकामा जाली लगाउने। औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने। बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने।
6: जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
5: डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी, प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू: डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ: असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने। धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोस हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाइबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
7: ए लौ न लौ लौ, चट्याङ पर्न आँट सबैजना यता आउ त यता, यो ठुलो रुखको फेदमा बसौ।
8: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
9: हो र?
8: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
9: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
8: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
9: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
8: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: स्टप टाइफस रोगका लक्षणहरू: धेरै ज्वरो आउनु, कान ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु आँखा रातो हुनु, जाडा पखाला लाग्नु, माइटलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्कर्ब टाइफस रोग लाग्नबाट बच्ने उपायहरू: खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म घाँस बारी वा चौरमा नबस्ने, बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सित हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
11: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
12: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो अवस्था देखेर हामी धेरै चिन्तित छौ, के कुराको चित्त बुझिन छोरी?
13: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
12: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
13: बाबा, हाम्रै पश्चिम चितवनको साधनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि छोरी।
12: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि निरज फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
14: सम्पर्क नम्बर 9845082997,
15: 9850109997।
16: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
17: नेपाली तिथि नीति तथा पञ्चाङ्गको जानकारी,
16: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
17: तपाईको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
16: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
17: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
16: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
5: नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू: धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, क्यान्सर, मुटु रोग, दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग, मधुमेह हुने सम्भावना बढाउने प्रमुख कारक तत्व चुरोट, बिडी, गुटका, खैनी, ई सिगरेट, हुक्का जस्ता सुर्तीजन्य पदार्थको सेवन नै हो। अरूले गरेको धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ। धूम्रपान गर्ने व्यक्तिलाई हृदयघातको लगभग 3 गुणा बढी हुन्छ।
18: मदिराको सेवन नगर्ने, रक्सी, बियर, वाइन, जाँड जस्ता मदिराको सेवन गर्दा हृदयघात, कलेजो सम्बन्धी रोग, पेट वा आन्द्रामा घाउ हुने, क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन्। मदिराको सेवनले घरेलु हिंसा, अपराध र दुर्घटनालाई बढाउँछ। शारीरिक रूपमा सक्रिय रहने, योग गर्ने, हिँडुल गर्ने, दौड़ने, साइकल चलाउने, पौडी खेल्ने आदि पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने, शरीरको तौल बढी भए घटाउने, स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने,
19: नुन र चिनीको प्रयोग कम गर्ने, नुनिलो, गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर, मुटु रोग र मधुमेह हुने जोखिमलाई बढाउँछ। खानामा नुनको प्रयोग कम गर्ने, दिनको 5 ग्राम भन्दा कम खाने, गुलियो पेय पदार्थ, मिठाई, चकलेट
18: खाने, हिँडुल गर्ने, दौड़ने, साइकल चलाउने, पौडी खेल्ने आदि पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने, शरीरको तौल बढी भए घटाउने, स्वस्थ तौल कायम गरी तन्दुरुस्त

0: शुद्ध र सफा पानी पिउने, एक दिनमा कम्तीमा 2 लिटर पानी पिउने, सन्तुलित खाना खाने, क्यान्सर, मुटु रोग, मधुमेह र दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न, दाल, गेडागुडी, दूध, दही, माछा, बोसो नभएको मासु, अण्डा, हरियो साग सब्जी र फलफूल सन्तुलित मात्रामा खाने, मौसमी ताजा फलफूल र साग सब्जी दैनिक प्रशस्त 4-5 पटक खाने, खानासँग नुन नहालेको सलाद नियमित खाने, मानसिक तनावको व्यवस्थापन गर्ने, ध्यान तथा योग गर्ने, रिसलाई नियन्त्रण गर्ने, परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने, घर तथा कार्यालयमा तनावमुक्त वातावरण सिर्जना गर्ने, घुमफिर र रमाइलो गर्ने, उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने, उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिनीको मात्रा बढेको, मधुमेह भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिल्लोपना बढेको, उच्च कोलेस्ट्रोल भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, मोटोपना घटाई स्वस्थ तौल, उचाइ अनुसारको तौल कायम गर्ने, आत्महत्या रोकथामका लागि निशुल्क हेल्पलाइन नम्बर 116 मा 24 घण्टा सेवा उपलब्ध छ। बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निदेशालय हेटौडा र स्वास्थ्य कार्यालय चितवन।
1: रेडियो स्टाइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट स्टाइनो।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो पालो 89.1 मेगाहर्ट्ज।
1: तरेली संगीत कुञ्ज प्रस्तुत गर्दछ।

0: रेडियो साइनो 89.8 MHz तपाईँ हाम्रो अटुट साइनो
1: सरेली संगीत कुञ्ज प्रस्तुत गर्दछ।

0: भाग्य भयो जानुपर्छ मैले
1: आफू होइन हाँसी जनता बिदा दिनुहोस् अहिले अयोध्याको दुःख विपद भाइ भरतको हात सीता अनि लक्ष्मण मात्रै

छेको माला जस्तै सम्झिदेऊ तलाई अबिर केसरी हाल्न

0: रामचन्द्र भगवानको
1: जय,
0: श्री जानक मैयाको
1: जय,
0: सम्पूर्ण मानव चोलाको
1: जय
0: हो, श्री राधे राधे।
2: रेडियो साइन 89.8 मेगाहर्ज साहिनो समय सूचक अहिले साँझको 7 बज्यो 8:17।

0: जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
1: आमा एक गिलास दही खाऊ न, साह्रै गर्मी हो।
2: आमा मलाई दुध है।
1: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
3: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
1: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
3: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
4: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।
5: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने बेहोरा जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइरहनु नपर्ने विवरण अनुरोध छ। जिल्ला प्रशासन

0: I Islet on the Nuncha Radio Silo 89.8 Megahertz.
1: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनीबाट साझा खबर।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: घोषणा गर्न देखिएको कानूनी अवरोध हटाउँदै 12 वर्षबाट घटाएर 45 दिन कायम गर्न मन्त्री परिषदको सिफारिस।
2: भन्दा अघि 12 वर्ष बेपत्ता भएका व्यक्तिहरूलाई बल्ल मृत घोषणा गर्ने प्रावधान थियो भने त्यसलाई अलिकति छुटाइएको छ। 12 वर्ष भएको उसमा त्यसलाई लगभग 45 दिनको हाराहारीमा ल्याउने।
1: निर्वाचन प्रहरीको पोसाक खरिद बारेमा संसदीय उपसमितिले दशैंपछि छलफल गर्ने। 19 बुद्धि कार्यविधि र कार्य अवधि सर्वसम्मतिले पारित। राजनीतिक आग्रह पूर्वाग्रह भन्दा माथि उठेर निष्पक्ष छानबिन गर्न सांसदहरूको माग।
3: खरिद प्रक्रियामा के भयो, कस्तो प्रक्रियामा भयो भनेर र त्यो चाहिँ हाम्रो सार्वजनिक खरिद ऐनसँग सम्बन्धित छ कि छैन, त्यो प्रक्रिया मानेको छ कि छैन, हरेक विषय अब हामी त्यसमा अध्ययन गरेर एउटा प्रतिवेदन सार्वजनिक गर्छौं।
1: चाडपर्व लक्षित विशेष सुरक्षा योजना आजबाट लागू। पहिरोले अवरूद्ध जुम्ला भुलभुले सड़क पुनः सञ्चालनमा। गण्डकी र सुदूरपश्चिमका एक दुई स्थानमा भारी वर्षा हुने। 5 प्रदेशमा चेतावनी जारी।
4: गण्डकी लुम्बिनी कर्णाली सुदूरपश्चिम त्यसै गरी बागमती कोशी प्रदेशको क्षेत्रहरूमा पनि एक दुई ठाउँमा चाहिँ भारी पानी पर्ने सम्भावना पनि देखिन्छ आजको लागि।
1: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत अभ्यास खेलमा नेपाल विजयी। ओमान ए 2 विकेटले पराजय।
5: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: न्यायाधीश नियुक्ति फेरि पनि विवादित बनेको छ। सर्वोच्च अदालतमा रिक्त पद छिटोपूर्ति गरिनु जरूरी छ, तर हतारमा गरिएको नियुक्तिले संस्थाको विश्वास गुमाउन सक्छ। अब सिफारिश संसदीय सुनवाई समितिमा जानेछ। समितिले फरक मतका विधालाई गम्भीरताका साथ लिएर प्रश्न सोधे, सार्वजनिक जानकारी गराएर वा सुधार गरेर संसदीय सुनवाईको गरिमा बढ़ाउनु पर्दछ। न्यायपालिकाको स्वतन्त्रता जोगाउन चयन प्रक्रियामा निष्पक्ष र पारदर्शिता देखिनु आवश्यक छ। खबर सन्तोषी रावलबाट।
6: सरकारले बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्न देखिएको कानूनी अवरोध हटाउनु भएको छ। मन्त्री परिषदको आज बसेको बैठकले विपद सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने, अध्यादेश मार्फत बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्ने, विद्यमान व्यवस्थामा संशोधन गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले यसअघि 12 वर्षसम्म बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्न सकिने व्यवस्था रहेकोमा विपदका घटनालाई समेत ध्यानमा राख्दै उक्त अवधि घटाएर 45 दिन कायम गर्ने व्यवस्था गर्न लागि बताउनुभयो।
2: विपद सम्बन्धी केही नेपालमा उनलाई संशोधन गर्ने अध्यादेश, यसमा विपद सम्बन्धी चाहिँ त्यो भोटेको सीको बाढ़ीलाई मध्यनजर गर्दै यसभन्दा अघि 12 वर्ष बेपत्ता भएका व्यक्तिहरूलाई बल्ल मृत घोषणा गर्ने प्रावधान थियो भने त्यसलाई अलिकति छुटाइएको छ। 12 वर्ष भएको उसमा त्यसलाई लगभग 45 दिनको हाराहारीमा ल्याउने लगायतका अध्यादेशहरू जारी गर्न सम्माननीय राष्ट्रपति समक्ष सिफारिश गर्ने छ। अर्को सहसचिव श्री नवीन राज सिंहलाई नेपाल इन्जिनियरिङ सेवा समीकरण तत्वको राष्ट्रपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने, नेपाल प्रशासन सेवा समीकरण तत्वको राष्ट्रपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा सहसचिव श्री चक्रबहादुर गुरालाई बढुवा गर्ने र नेपाल लेखा परीक्षण सेवा समीकरण तत्व राष्ट्रपत्रांकित विशिष्ट श्रेणीको उपमहालय लेखा परीक्षक पद्म नायब महालेखा परीक्षक श्री चन्द्रकान्त भण्डारीले बढुवा गर्ने निर्णयहरू आज भएका छन्। राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिश भएका 153 जना पीड़ितहरूलाई क्षतिपूर्ति उपलब्ध गराउने स्वीकृति प्रदान गर्ने, परराष्ट्र मन्त्रालयबाट पश्चिम सरकारलाई काठमाडौँमा कन्सुलेट जेनरल स्थापना गर्न सहमति दिने।
6: त्यस्तै मन्त्री परिषदले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश र वन सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गर्न पनि राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको छ। बैठकले राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिश भएका 153 जना पीड़ितलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति दिने निर्णय समेत गरेको छ। निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको पोसाक खरिद सम्बन्धी अध्ययन उपसमितिले 19 बुद्धि कार्यविधि र कार्य अवधि सर्वसम्मतिले पारित गरेको छ। आज सिंहदरबारमा बसेको उपसमितिको पहिलो बैठकले उक्त कार्यविधि सर्वसम्मत रूपमा पारित गर्दै सबै सदस्यहरूले हस्ताक्षर गर्नुभएको हो। समितिका उपसभापति मनिष चाहले समिति समयभित्र सीमित समयभित्र प्राप्त कागजातहरूको अध्ययनलाई प्रभावकारी रूपमा अघि बढ़ाउने मुख्य चुनौती रहेको बताउनुभयो।
7: मसौदा जुन प्रस्तुत गरिएको थियो त्यो मसौदामा सामान्य हेरफेर गरिकन हामी सबैजनाको सर्वसहमतिमा पास भयो र सबैजनाले हस्ताक्षर पनि गरिसक्यौं। त्यस पश्चात हामीले जुन हामीलाई प्राप्त प्रमाणहरू छ, प्राप्त प्रतिवेदनहरू विभिन्न निकायहरूले गृह मन्त्रालय मार्फत जुन उपसमितिलाई सार्वजनिक लेखा समितिलाई उपलब्ध गराएको छ त्यसको अध्ययन कसरी गर्ने र कुन प्रक्रियामा अगाडि बढ्ने भन्ने कुरा हामीले तय गर्यौं र आगामी बैठक आउँदै गरेको दशैं पश्चात गर्ने निर्णय गर्यौं।
6: उपसमितिको बैठक आज पहिलो पटक बसेको र अब आगामी बैठक बसेपछि मात्र बस्नेछ। विभिन्न निकायबाट प्राप्त कागजात तथा प्रमाण पत्रहरूको अध्ययन गर्ने प्रक्रिया समेत बैठकले तय गरेको छ। यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुशबू अलीले निर्वाचन प्रहरीको पोशाक खरिद प्रक्रियाबारे राजनीतिक आग्रह पूर्वाग्रह भन्दा माथि उठेर निष्पक्ष रूपमा अध्ययन गरिने बताउनु भएको छ। निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको पोशाक खरिद सम्बन्धी अध्ययन उपसमितिको बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै ओलीले भन्नुभयो,
8: टीओआर तयार पारेको छ, त्यो टीओआर अन्तर्गत अध्ययन गरिन्छ। अब त्यसमा आएका कुराहरू, अब त्यसमा विभिन्न पक्षमा खरिद प्रक्रियामा के भयो, कस्तो प्रक्रियामा भयो भनेर, र त्यो चाहिँ हाम्रो सार्वजनिक खरिद ऐनसँग सम्बन्धित छ कि छैन, त्यो प्रक्रिया मानेको छ, त्यसमा हरेक विषय अब हामी त्यसमा अध्ययन गरेर एउटा प्रतिवेदन सार्वजनिक गर्छौँ। हाम्रो क्षेत्राधिकार तपाईँको कारवाही गर्ने पनि राख्दैन, त्यसले गर्दा हामीले भनेको आफ्नो प्रतिवेदनमा सिफारिस गर्ने हो।
6: नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले संसदीय समिति भ्रष्टाचार प्रति शून्य सहनशीलताको नीतिमा स्पष्ट रहेको बताउनुभयो।
9: विधि प्रक्रिया बमोजिम अगाडि बढ्नुपर्छ र दोस्रो कुरा कानूनको मार्फतमा, संविधानको मार्फतमा रहेर गर्नु, तपाईँहरू त्यहाँ विषयमा हामी स्पष्ट छौँ। त्यसैले उजुरी पर्ने कुरा, आरोप लाउने कुरा जसका विषयमा पनि हुन सक्छ, त्यो अन्तिम हुन सक्दैन, त्यसका विषयमा अध्ययन गर्ने र लेखा समितिको एउटा साझा निष्कर्ष, साझा भोइस बनाउनका निमित्त यो अध्ययनको समितिले काम गर्नेछ र
6: नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भोलि बिहान 10 बजेदेखि मतदान हुने भएको छ। महाधिवेशनमा सहभागी 7255 प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्नेछन्। केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काले भोलि बिहान 7 बजेदेखि मतदान गर्ने कार्यक्रम यसअघि सार्वजनिक भएको बताउनु भएको छ। मतदानका लागि काठमाडौँका 3 स्थानमा 7 मतदान केन्द्र तोकिएको छ। प्रतिनिधिहरूको सहजताका लागि प्रदेश र प्रतिनिधित्वको आधारमा छुट्टा छुट्टी मतदान केन्द्रको व्यवस्था गरिएको हो। निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुला मञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ। राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिहरूले मतदान गर्ने व्यवस्था गरिएको छ। स्थानीय तहमा ज्येष्ठ नागरिकको हेरचाह, स्वास्थ्य, सामाजिक सहभागिता र सम्मानजनक जीवनलाई प्रवर्धन गर्ने उद्देश्यका साथ सरकारले स्थानीय तहमा ज्येष्ठ नागरिक विवाह सेवा केन्द्र सञ्चालन स्थापना सम्बन्धी कार्यविधि 2083 तयार गरेको छ। महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले यो कार्यविधि तयार पारेको हो। नयाँ कार्यविधि अनुसार स्थानीय तहमा सञ्चालन हुने विवाह सेवा केन्द्रले घरमा एक्लोपन महसुस गरिरहेका वा हेरचाह आवश्यक भएका ज्येष्ठ नागरिकलाई दिनको समयमा भेटघाट, सामाजिक घुलमिल, मनोरञ्जन, स्वास्थ्य सेवा तथा परामर्शको अवसर उपलब्ध गराउनेछ। कार्यविधिले ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सीप र अनुभव नयाँ पुस्तामा हस्तान्तरण गर्ने विषयलाई विशेष प्राथमिकता दिएको छ। हामीले ज्येष्ठ नागरिक विज्ञ डाक्टर होमनाथ चालिसेलाई नेपालमा ज्येष्ठ नागरिकको एक्लोपनको अवस्था र समाधानको उपायका विषयमा सोधेका छौं।
10: अन्तर्क्रिया नगरिदिने, केही कुराहरूलाई शेयर गर्ने मान्छे नभइदिने, सुनिदिने मान्छे नहुने र त्यो कारणले गर्दा उहाँमा आउने एक प्रकारको समस्या हो त्यो। त्यो चाहिँ पछिल्लो समय बढ़िरहेछ। नेवारीमा कुरा गर्नुहुन्छ अनि बच्चा बच्चीले बुझ्न त बुझ्ने रहेछ अलिअलि, तर कम्युनिकेशन गर्न नेवारीमा नसक्ने, अनि यसले पनि फेरि अर्को रहेछ होमवर्कको कुरा, रमाइलो है आत्मीय उसमा पनि सन्तानको बिचमा पनि. अर्को महत्वपूर्ण पाटो भनेको विद्यालयले यति धेरै होमवर्क दिएको हुन्छ कि अब त्यो अशिक्षित हजुरबा हजुरआमाहरूले त्यो बच्चा चाहिँ होमवर्कमा सहयोग गरिदिन पनि सक्नुहुन्न. अनि फर्केर आइसकेपछि फेरि तिमी बाबुआमासँग बसेर होमवर्क गर्नुपर्ने, हजुरबा हजुरआमासँग त उहाँहरू नजिक हुने अवसर पनि नपाउने, अनि यस्तो किसिमको अवस्था पनि रहेछ. यी
6: दशैं तिहार तथा छठ पर्वलाई लक्षित गर्दै आजदेखि विशेष सुरक्षा योजना लागू भएको छ. प्रहरीका अनुसार सर्वसाधारणको सुरक्षा, औद्योगिक प्रतिष्ठान र सड़क सुरक्षालाई प्राथमिकतामा राखेर यो योजना शुरू गरिएको हो. केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्रेका अनुसार यसपटक विगतभन्दा केही अघिदेखि नै सुरक्षा योजना लागू भएको छ. यस योजना अन्तर्गत देशभरि 50,000 भन्दा धेरै प्रहरी खटाइएका छन्. मुख्य बजार चोक तथा भीड़भाड़ हुने क्षेत्रमा सीसीटीवी र ड्रोन मार्फत निगरानी बढ़ाइएको छ. देशभर 400 भन्दा धेरै ठाउँमा सहायता कक्ष स्थापना गरी 1100 भन्दा धेरै प्रहरी परिचालन गरिएको छ. अविरल वर्षाका कारण अवरूद्ध जुम्ला बजार उर्तु खाली बुलबुल सड़क पुनः सञ्चालनमा आएको छ. सड़कमा खसेका पहिरो तथा ढुङ्गा माटो पन्छाएपछि सड़क सुचारू भएको सड़क डिभिजन कार्यालय जुम्लाले जनाएको छ. हिम डुस्की पहिरो लगायत विभिन्न स्थानमा खसेका पहिरो हटाउन सड़क डिभिजन कार्यालयले ठूला उपकरण सहित प्राविधिक टोली परिचालन गरेको थियो. कार्यालयका अनुसार असोज 20 गतेदेखि सड़क पूर्ण रूपमा सञ्चालनमा आएको जनाएको छ. दशैं पर्व नजिकै गर्दा सड़क सञ्चालनमा आएपछि स्थानीयवासीसँग यात्रुहरूलाई सहज भएको छ. यसका विभिन्न विभागमा अहिले पनि वर्षा भइरहेको छ. मौसमविद रोजन लामिछानेले पछिल्लो समय चितवन, काठमाडौँ, नवलपुर, तनहुँ र गोर्खा आसपासका क्षेत्रमा पानी परिरहेको बताउनुभयो. सुदूरपश्चिम लुम्बिनी र कर्णाली प्रदेश अन्तर्गतका सुर्खेत, बर्दिया, बैतडी, डोटी, डनीबुडा र कैलाली आसपासमा मध्यम वर्षा भएको छ. पछिल्लो 24 घण्टामा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भइरहेको विभागले जनाएको छ. गण्डकी सुदूरपश्चिमका एक दुई स्थानमा भने भारी वर्षा भएको छ. भोलि आजको तुलनामा पानी पर्ने सम्भावना कम रहेको मौसमविद लामिछानेले बताउनुभयो.
4: गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम त्यसै गरी बागमती, कोशी प्रदेशको क्षेत्रहरूमा पनि एक दुई ठाउँमा चाहिँ भारी पानी पर्ने सम्भावना पनि देखिन्छ आजको लागि. र रातिको वर्षाको कुरा गर्नुपर्दाखेरि चाहिँ राति पनि यो कर्णाली सुदूरपश्चिम प्रदेशको क्षेत्रहरूमा चाहिँ हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको छ भने पूर्वी पहाड़ी विभागहरूको पनि एक दुई ठाउँमा चाहिँ पानी पर्ने सम्भावना देखिन्छ. दिउँसोको साँझको समयभन्दा रातिको समयमा चाहिँ त्यति धेरै पानी पर्ने अवस्था त्यतै देखिन्छ. तापनि भोलि र पछिको मौसमको कुरा गर्नुपर्दा पनि आजको तुलनामा भोलिकै हदसम्म चाहिँ पानी अलिक कम पर्ने देखिन्छ भने पश्चिमी भूभागहरू पूर्वी भूभागहरूमा चाहिँ पानी पर्न सक्ने सम्भावना यथावतै रहेको छ.
6: विभागले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पहिले रंको चेतावनी जारी गरेको छ. साझा खबरमा अब खेल खबर. आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गतको श्रृंखलाका लागि ओमानमा रहेको नेपाली क्रिकेट टोली ओमान ई विरूद्ध पहिलो अभ्यास खेलमा विजयी भएको छ. ओमान क्रिकेट एकाडेमी तर्फ दुईमा बुधबार भएको खेलमा नेपालले ओमानलाई दुई विकेटले पराजित गरेको हो. ओमानले 161 रनको लक्ष्य दिएपछि नेपाली टोलीले लक्ष्य बढ़ाएर 240 रन पछ्याउने गरी खेल्ने निर्णय गरेको थियो. 240 रनको लक्ष्य नेपालले 10 बल बाँकी छँदा 8 विकेटको क्षतिमा भेटायो. ईशान पाण्डेले सर्वाधिक 72 रन बनाए. ओमानमा आगामी सातादेखि नेपाल, ओमान र क्यानाडा सम्मिलित लीग दुई अन्तर्गतको ओडीआई श्रृंखला शुरू हुँदैछ.
1: सन्तोषी रावल रसुवा भुटेकोसी बाढ़ी प्रभावित पालिकाहरूमा भिटामिन ए र जुकाको औषधि खुवाइँदै
11: तोकिएका केन्द्रमै खुवाउनको लागि म विशेष अनुरोध गर्न चाहन्छु. हामी असोज महिनाभित्र नै फाइसक्नु पर्ने हुन्छ. असोज महिनाभन्दा पछि चाहिँ देशव्यापी रूपमा सूक्ष्म पोषक तत्व सर्वेक्षण गर्दैछौं.
1: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली लगायतका सामग्री बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
12: शीतल जहाँ गएर पसलमा केही खाएर आइहाल, अलिक फेरि ढिलो होला नि.
13: नानीलाई सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने. आमाले भन्नुभएको पसलको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु। ओहो, तिमी त घरको खाने भएछौ नि।
14: के को सरसल्लाह हो दुईजनाको?
13: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेर चिल्लो पिरो चिजहरू स्वास्थ्यको लागि हानिकारक हुन्छन् भनेर।
14: सही भन्यौ शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
13: ए हो र राम सर, म पनि अब बजार या बनी बना खान छोड्न सक्छु होला र?
14: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
15: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ।
14: ओल्ड
15: भिजन इन्टरनेशनल नेपाल र अकोराज सीआईएन।
16: एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्यास फिर्ता एनसेल एपिएम गर्नुहोस्।
17: सर्टहरू लागु हुनेछन्। एनसेल नेपालकै लागि।
18: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सन्तोष गन्धर्वबाट।
19: तपाई नुवाकोट, धादिङ, गोर्खा र तनहुँ जिल्लामा हुनुहुन्छ भने आफ्नो नानी बाबुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन नछुटाउनुहोस् है। आजबाट यी जिल्लाका रसुवा, भटेकोशी, बारी प्रभावित पालिकामा भिटामिन ए र जुकाको औषधि खुवाउन थालिएको छ। नेपाल सरकारको पोषण शाखा प्रमुख लीला विक्रम थापा।
20: गोर्खा, तनहुँ, नुवाकोट र धादिङमा चाहिँ यही असोज 22 र 23 गते भित्र जुकाको औषधि र जुन भिटामिन ए खुवाउने कार्यक्रमहरू हामीले त्यहाँ सबै कुरो पुर्याइसकेका छौँ र अहिले खुवाइरहेको अवस्था पनि छ। रसुवा जिल्लामा योभन्दा अगाडि नै खुवाइसकिएको र अघिल्ला वर्षहरूमा जस्तै वडा कार्यालय होइन, स्वास्थ्य संस्था, स्कूल र स्थानीय तहमा जुन पाइप पनि आफ्नो नजिकको स्वास्थ्य स्वयं सेवकको घर, चौतारी, यी ठाउँहरूमा गएर आफ्ना बाल बालिकालाई लिएर गएर तोकिएका केन्द्रमै खुवाउनको लागि म विशेष अनुरोध गर्न चाहन्छु। हामी असोज महिनाभित्र नै खुवाइसक्नु पर्ने हुन्छ। असोज महिनाभन्दा पछि चाहिँ देशव्यापी रूपमा सूक्ष्म पोषक तत्व सर्वेक्षण गर्दैछौँ। मङ्सिर महिनाबाटको सर्वेक्षण हुने भएको हुनाले त्योभन्दा अगाडि र पछाडि चाहिँ केही समय खुवाउन मिल्दैन। सकेसम्म छिटोभन्दा छिटो खुवाउनको लागि पनि अनुरोध गर्न चाहन्छु।
19: तपाईँले आफू बसेको नजिकै रहेका स्वास्थ्य चौकी, महिला स्वास्थ्य स्वयं सेविकालाई भेटेर नानी बाबुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन सक्नुहुन्छ। 6 देखि 59 महिनासम्मकालाई भिटामिन ए र 12 देखि 59 महिनासम्मका नानी बाबुलाई जुकाको औषधि खुवाउनुपर्छ। तपाईँले पानी तताएर खानुहुन्छ कि उमालेर? डाक्टरहरूले 3 मिनटसम्म उम्लेको पानी पिउन सुझाव दिएका छन्।
21: पानी उमाल्छौँ जुन त्यो मिल्छ नि, घटघट हुन थाल्छ नि त पानी त, गुडुगुडुगुडुगुडु गर्न थाल्छ नि। त्यो बोइलिङ सुरु भएपछि पनि कम्तीमा पनि 1-3 मिनट त्यसलाई उम्लिरहनु जुन त्यो घटघट हुन दिउँ। त्यो भयो भने चाहिँ यो चाहिँ किटाणु जीवाणु जुन चाहिँ पानीमा रहेका हुन्छन् त्यो चाहिँ मरेर जान्छन्। धेरै मात्रा आउँछ, मान्छे कतिको त मर्छन् त्यो भएर जान्छ। पानी चाहिँ तपाईँ जति नै दुःखमा हुनुभयो पनि पानी चाहिँ उमालेर खानु पर्यो। नानी बाबुहरूको लागि चाहिँ उमालेको पानीमा चाहिँ जुन पनि रोल बोल्नु हुन्छ 3 मिनटसम्म उम्लिरहनु पर्यो। त्यो उम्लिसकेपछि चाहिँ हजुर छुप्पै राख्नु पर्यो, त्यसलाई फेरि फोहोर पार्नु भएन। छुप्पै राखेपछि चलाउनु भयो, अब खतम फ्रिजमै राख्नु भयो भने केही फरक परेन उमालेको पानी।
19: राम्रोसँग उमालेको पानी चिसो बनाएर पिउँदा हुन्छ, तर तपाईँको पानीलाई राम्रोसँग छोपेर चाहिँ राख्नुपर्छ। डाक्टर अर्चना नेपाल। तपाईँ नुवाकोट र धादिङ जिल्लाको सिमाना कोल्पुखोला पुल भएर यात्रा गर्दै हुनुहुन्छ। अहिले यो पुलको डेक अर्थात गाड़ी गुड्ने भाग मिलाउने काम भइरहेको छ। तपाईँका लागि यो पुल बिहान 7 देखि साँझ 7 बजेसम्म प्रत्येक 1 घण्टा रोकिने र प्रत्येक 1 घण्टा खुला रहन्छ। कम्तीमा 7 दिनभित्र काम सकिने गल्छी दसुवा गरी सड़क आयोजनले जनाएको छ। तपाईलाई पनि बाढ़ी तथा विपद बारे आफ्नो कुरा भन्न मन छ भने सीआईएन को फेसबुक पेजको कमेन्ट बक्स र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिनीजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौँला। तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। विपदपछिको राहत तथा उद्धार र पुनर्स्थापनामा समुदायको महत्व।
0: न्यूयोर्क कमिटिको गुठी छ, तामाङ समुदायको आफ्नै खालको छ, क्षेत्र समुदायको पनि आफ्नो आफ्नो विभिन्न खालको समूहहरू बनाएर राखेको छ, उनीहरू पञ्चायत जमा गरेका छन्। पहिला पहिला भकारी भन्थे यहाँलाई भन्छ होइन, हाम्रो गाउँघरमा धानहरू हुँदा मकैहरू हुँदा भकारीमा लगाएर राख्ने केही परिवर्तन दिने एउटै हो नि प्रिपेयरनेस भनेको।
19: विपदमा सामुदायिक प्रयत्न फलदायी हुनु, विज्ञको सुझाव लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
3: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छ,
22: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
3: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाइदिने विषयमा आइन्छ।
22: अभिभावकसँग खुला संवाद नहुने, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुने, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकिलिरहेको छ।
3: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
22: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, विहत यौनिका शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
3: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र उल्लासी, सामुदायिक रेडियो उदयपुर, सीआईएम।
23: महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV। अब क्लासिक टेकमा आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
18: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि देशहरू इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने देशहरू इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने देशहरू इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
19: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। विपदको समयमा समुदायको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। स्थानीय स्तरमा जोखिमको पहिचान, पूर्व तयारी, पूर्व सूचनाको आदान प्रदान, उद्धार तथा राहतमा सहयोग गरेर समुदायले विपदको प्रभाव कम गर्न सक्छ। विपदपछि घाइतेको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण, खाद्य तथा आवश्यक सामग्री व्यवस्थापन र प्रभावित परिवारलाई सहयोग गर्नु पनि समुदायको जिम्मेवारी हो। हामीले लामो समयसम्म विपदपछिको उद्धारमा काम गर्दै आउनुभएका राष्ट्रिय विपद व्यवस्थापन सञ्जालका अध्यक्ष सूर्यबहादुर थापासँग यसै विषयमा कुराकानी गरेका छौं।
0: सपोर्ट गरेर अहिलेसम्म पनि कन्टिन्यू उहाँले सहयोग गरिराख्नु भएको छ। सरकारी निकायहरूसँग सम्बन्धी सहकार्य गरेर भने सरकारी बिलको निर्देशन अनुसार सरकारले ल्याएको नीति अनुसार चाहिँ त्यसमा सहभागी भएर काम गरिरहनु भएको छ। त्यसले गरी गैर सरकारी संस्थाहरूको एउटा चाहिँ तत्काल यस्तो खालको सहयोग गर्ने कुरामा महत्वपूर्ण भूमिका हुन्छ। र अर्कोतिर तपाईँको कहिलेकाहीँ सरकारलाई सचेत गराउने कुराहरू होइन, नीतिगत रूपमा चाहिँ तपाईँको परिवर्तन गराउनु पर्ने कुराहरूमा अथवा भएको नीति नियमको प्रभावकारी कार्यान्वयन गर्ने कुराहरूमा सरकारलाई सही सूचना प्रवाह गर्ने कुराहरूमा गैर सरकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहन्छ र त्यो भूमिका गैर सरकारी क्षेत्रमा गरिराख्नु भएको छ।
19: हजुर, यहाँले जुन घटेको सिको बाढी आयो, बाढी आउने बित्तिकै गैर सरकारी संस्थाहरू जानुभयो, परिचालित हुनुभयो, सहयोगमा जुट्नुभयो भन्ने कुराहरू गर्नुभयो, त्यो एकदमै राम्रो पछि भयो। अर्को एउटा चाहिँ अलिकति कमजोर हुँदै गएको भनेको समुदाय सम्बन्धा ठूलो कुरा हो, त्यो गैर सरकारी संस्थाहरू, सरकार अथवा उद्धारकर्ताहरू त पछि घटना भइसकेपछि पुग्ने हो नि त,
1: हाम्रो त्यो समुदाय जो यस्ता विपदमा सचेत गराउनेदेखि लिएर उद्धार गर्नेदेखि अरूलाई बचाउनेदेखि कुरामा जति सशक्त हुनुपर्ने समुदाय चाहिँ अलिकति कमजोर भएर गएको हो कि अब जहाँ घटना हुन्छ दुई तीनवटा घटना यस अगाडि काम गर्दाखेरि परनिर्भरता बढी देखियो होइन र पहिला हामी बच्चा हुँदाखेरि जस्तो हरेक टोलमा हरेक ठाउँमा विपद प्रति कार्यको लागि अथवा कुनै घटना हुँदाखेरि स्टेचरदेखि लालटिनदेखि लिएर ती सबै कुराहरू आफ्नो समुदायमा हुन्थ्यो. नेवार समुदायमा चाहिँ गुठी मार्फत अझ पनि ती कुराहरू अलिक बलियो छ. अरू समुदाय चाहिँ तितर बितर भएर हो कि त्यो समुदायलाई कसरी बलियो बनाउनु.

0: स्थानीयकरणको फोकस गर्ने हिसाबले नै स्थापना भएको हो र अहिले पनि हाम्रा अधिकांश कार्यक्रमहरू भनेको संविधानसँग रहेको कार्यक्रमहरू र संविधानका सदस्यहरू पनि तपाईँ हेर्नुहोस् अहिले हामीसँग यो डिमान्ड छ 105 भन्दा बढी लोकल संस्थाहरू छ। हाम्रो उद्देश्य भनेको स्थानीय संस्थाहरूलाई बलियो बनाउने, स्थानीय संस्थाहरूको क्षमता वृद्धि गर्ने, तिनीहरूलाई विभिन्न निकायहरूसँग दात्मिक निकायहरू आइएनजीओ सरकारी निकायहरूसँग कुनै एउटा सहकार्य समन्वय गर्ने र त्यसलाई सहजीकरण गर्ने काम हो र हामीले जोड़ दिएको पनि के त भन्दाखेरि तपाईँको स्थानीय समुदायलाई बलियो बनाउनुपर्छ। समुदायले नै सूचना प्रवाह गर्नुपर्ने हुन्छ। पहिलो रेस्पोन्डर भनेको हिजो अस्ति हामी सुरक्षा निकाय भन्थ्यौं, वास्तवमा सही रेस्पोन्डर फर्स्ट रेस्पोन्डर भनेको कम्युनिटीको मान्छेहरू होइन। अघिल्लो सँगैको घरमा आग लागि लाग्दा तत्काल दाग्रीको पानी बाल्टिनको पानी लिएर जाने मान्छे त छेउको घरको छिमेकी हुन्छ नि त होइन। त्यस कारण चाहिँ त्यहाँ कुनै पनि घटना घट्यो भने पहिला रेस्पोन्स गर्ने मान्छे स्थानीय समुदाय नै हुन्छ। त्यस कारण चाहिँ अहिले चाहिँ तपाईँको यो स्थानीय समुदायको क्षमता वृद्धि गर्ने कुराहरू, समुदायलाई सूचना प्रवाह गर्ने कुराहरू, समुदायलाई सशक्त बनाउने कुराहरू, यही आवाज हामीले उठाउँदै आइरहेका छौँ। त्यो क्षेत्रमा लगानी गर है, हामी सरकारले पनि के भनिरहेका छौँ, दात्री निकायहरू संस्था र अन्तर्राष्ट्रिय संस्था पनि तपाईँहरूको लगानी चाहिँ स्थानीय समुदायमा हुनु पर्यो, स्थानीय संस्थालाई बलियो बनाउने। त्यहाँ भनौँ न हाम्रा महिला संघहरू छन्, युवा क्लबहरू छन्, सामुदायिक संस्थाहरू छन्, त्यो भने एउटा संगठित पनि छ त्यहाँ होइन, संगठित समूहहरू पनि छ भने तिनीहरू मार्फत चाहिँ परिचालन गर्ने, तिनीहरूको क्षमता अभिवृद्धि गर्ने र समुदायमा भएका स्रोत र साधन ज्ञानहरू के छ त्यसलाई लिपिबद्ध गर्ने, अभिलेखीकरण गर्ने र त्यसको म्याक्सिमम प्रयोग कसरी गर्न सकिन्छ र त्यसको लागि त्यही भएर स्थानीय सरकारहरूले पनि एउटा सम्बन्ध अहिले कन्स्टिट्युसन के गरेको देखिन्छ भने नि त्यो स्थानीय सरकार सबै प्रदेशले त्यो टोलोको संस्थाहरू सामुदायिक संस्थाहरूलाई सपोर्ट गरेको देखिँदैन र विपद यो जोखिम न्यूनीकरणको तयारी पूर्व तयारीको कुरा हाम्रो लगानी गरेको देखिँदैन। तपाईँको विपदपछिको घटनामा चाहिँ तपाईँको तत्काल सहयोगहरू गर्ने त्यसको खालको बजेट पनि आउने, सबैको चासो पनि जाग्ने, तर त्योभन्दा अगाडि चाहिँ खर्च बेकारमा हुन्छ कि अहिले गरेको खर्च बेकार भित्र लगानी गरेर विपद हुने, कहिले हो आग लागि हुने, कहिले हो भूचाल आउने, कहिले हो यस्तो बाढी आउने, कहिले हो भनेर अलिक ध्यान नदिएको देखिन्छ। तर यो विभिन्न घटनाक्रमले के देखायो भने हामीले पूर्व तयारीको जोखिम न्यूनीकरणमा लगानी गर्नुपर्छ। तपाईँ भनेको जस्तै स्थानीय समुदायमै हामी पुग्ने वातावरण कसरी बनाउनुपर्छ, तिनीहरूको क्षमता वृद्धि कसरी गर्ने, तिनीहरूको सूचनामा पहुँच कसरी गर्ने, तिनीहरूको चाहिँ विभिन्न निकायहरूसँग समन्वय र सहकार्य गर्न सक्ने वातावरण कसरी बनाउने, तिनीहरूलाई सुहाउने खालको चाहिँ नीतिहरू कसरी हामीले निर्माण गर्ने, के कुरा चाहिँ जरुरी छ भन्ने कुराको चाहिँ एकदमै त्यो हुनु जरुरी छ, त्यो कुराको ग्याप देखिएको छ। त्यस कारण तपाईँले प्रश्न पनि उठाउनुभयो र डिमान्डको उद्देश्य पनि मेन नै लोकलाइजेसन हो होइन, विपद जोखिम न्यूनीकरणको लागि चाहिँ र यो कम्युनिटीले चाहिँ लिड गर्नुपर्छ है, यस्तो कुराहरू कम्युनिटीले लिड गर्नुपर्छ, कम्युनिटी अर्गनाइजेसनले लिड गर्नुपर्छ होइन, त्यस्तो भन्ने कुरालाई हामीले फोकस गरिराखेका छौँ र अरू राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरूले पनि समुदायसँगको स्रोतहरू म्याक्सिमम चाहिँ तल कसरी पुर्याउन सकिन्छ, समुदायसँग कसरी तल समुदायका संस्थाहरू अथवा सामाजिक संस्थाहरू भनेको चाहिँ प्रोजेक्ट चलाउने संस्थाहरू मात्रै होइन है, तिनीहरू समुदायसँगै मिलेर काम त्यहाँको समस्याको बारेमा थाहा छ, त्यहाँको भूगोलको बारेमा थाहा छ, त्यहाँको संस्कृतिको बारेमा थाहा छ भनेपछि तिनीहरू त पावरफुल छन् नि त। त्यस कारण तिनीहरूलाई नै सहकार्य, तिनीहरूलाई नै डिसिजन मेकिङ प्रोसेस नै उनीहरूको भूमिका हुनु पर्यो कि, एउटा प्रोजेक्ट यस्तो घटना घट्यो लिएर गयो प्रोजेक्ट चलाउने मात्रै होइन कि, त्यसको प्लानिङदेखि इम्प्लिमेन्टेसनदेखि तपाईँको मोनिटरिङको प्रोसेससँग चाहिँ लोकल अर्गनाइजेसनको इन्गेजमेन्ट कसरी बढाउन सकिन्छ, त्यो भनेको सस्टेनेबल पनि हो। यो डाटाबाट आउने पैसा भनेको कहिले आउँछ कहिले आउँदैन ठेगान छैन, नआउनु पनि
1: जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीको झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्, म निर्भरका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
2: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना,
3: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याग भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तो जरिवाना मिलाना हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
2: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 056-490-959 98550-60359 98550-60359। स्ट्रोक टाइफस रोगका लक्षणहरू धेरै ज्वरो आउनु, कान ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइतले चोकेको ठाउँमा रातो दावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्ट्रोक टाइफस रोग लाग्नबाट बस्ने उपायहरू: खेतबारीमा काम गर्दा, वन जङ्गल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म घाँस बारी वा चौरमा नबस्ने, बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा भुर्यानी बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै बढ्ने, सधार भई बिरामी चिकित्सित हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाडेका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
4: मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
5: चट्याङ परे जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
4: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले निस्कनमा सचेत रहनुपर्छ।
6: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
7: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
6: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
7: बाबा, हाम्रै पश्चिम चितवनको शान्तनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि छोरी।
6: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटोसुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदानगर टाउन, चितवन।
7: सम्पर्क नम्बर 98450-82997-98550-10997।
8: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पाठ एप्लिकेशन,
9: नेपाली तिथि नीति तथा पञ्चाङ्गको जानकारी,
8: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
9: तपाईको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
8: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
9: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
8: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
10: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ? विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर बीच चनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 9850524454 9855204454 इमेल lok.logic2@gmail.com
11: हामी कहाँ फायर एन्ड सेक्युरिटी अर्गान सिस्टम इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर कम्प्लिट आइटी सोल्युसन।
12: होइन है दिदी, कतै हिँड्नुभयो? यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
10: मेरो मोबाइल देखेर जहिले डिस्काउन्ट यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा।
12: ए दिदी, त्यसै म तपाईँलाई डिस्काउन्छु त। ललिता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नै पुरानो मोबाइल लिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, इयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
10: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रो चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस भरतपुर बीच चनौली चौतारा आडैमा। प्रोप्राइटर कृष्ण न्यौपाने, मोबाइल 9845509486। अफिस आउन जान साह्रै गाह्रो भयो। एउटा साधन लिन्छु भनेको विश्वासिलो र भरपर्दो ठाउँ कहाँ होला?
13: मैले त त्यहीँबाट लिनेको, अहिलेसम्म राम्रै चलिरहेछ।
10: ए हो र, म पनि त्यही जानु पर्यो। भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो, एउटै ठाउँमा आउने भयो।
14: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपथ मूल्यमा पार्ट्सहरू र पुराना मोटरसाइकलहरू किनबेच पनि गरिन्छ।
10: राइटर अमित परसाई, भद्रपुर रिकन्डिसन एन्ड वर्कसप, भरतपुर 18 चनौलीबाट भीमनगर जाने बाटो, मोबाइल 9855082751।
15: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पाठ एप्लिकेशन,
16: नेपाली तिथि नीति तथा पञ्चाङ्गको जानकारी,
15: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
16: तपाईको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
15: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
16: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
15: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय, हाम्रो गौरव।
17: रेडियो साइनो 89.8 मेगाहर्ज, तपाईँ हाम्रो अतुट साइनो।

Thank you.

ऐसे ना जाओ।

रेडियो साइनो 89.8 MHz तपाईँ हाम्रो अटुट साइनो।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.1 मेगाहर्ट्ज।
1: जब तपाई कुनै चिसो वा तातो चीज खानुहुन्छ तपाईको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
2: आमा एक गिलास दही खाऊ न, साह्रै गर्मी हो।
0: आमा मलाई दुध है।
2: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
3: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
2: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
3: भरतपुर 10 सिसाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
4: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।
5: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
6: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना निनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्।
5: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550603059 र 98550603059।
7: रेडियो साइन 89.8 मेगाहर्ट्ज।
8: यतिखेर बेलुकाको 9:15 बजेको छ। अब यहाँले सुन्न सक्नुहुनेछ बीबीसी नेपाली सेवाको समाचार।

0: चीनका प्रहरीले विस्फोटन नभएको एउटा रूसी बलिस्टिक क्षेपास्त्र निष्क्रिय गराएका छन्। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त आक्रमण आज 74 वर्ष पुग्दै गरेका भ्लादिमिर पुटिनलाई रूसी सेनाले दिएको जन्मदिनको उपहार भएको टिप्पणी गरेका छन्। इजरायल र विश्वभरका मानिसहरूले हमास नेतृत्वका लड़ाकूहरूले अक्टोबर 7 गरेको हमलाको तेस्रो वर्षगांठ पारेर विभिन्न कार्यक्रमहरू आयोजना गरिरहेका छन्। सो हमलामा झण्डै 1200 मारिएका थिए भने 2500 भन्दा बढ़ीलाई बन्दक बनाइएको थियो। त्यसको जवाफमा इजरायलले गाजामा सैन्य कार्यवाही थालेको थियो र त्यसमा 75,000 पालेस्टिनीहरू मारिएका हमासका अधिकारीहरूले जनाएका छन्। इजरायलमा स्मृति सभाहरू मौन धारण गरेर शुरू भएका थिए। शोक सन्तप्त परिवार र साथीहरूले आफ्ना प्रियजनको सम्झना गरिरहँदा कतिपयले हमलाको स्वतन्त्र जाँचको माग गर्दै आएका छन्। शल्यक्रिया र औषधिको प्रयोग विरूद्ध चेतावनी दिँदै विश्व स्वास्थ्य संगठनले पहिलो पटक बालबालिकामा बढ़िरहेको मोटोपनको दरसँग जुझ्ने उपायबारे एउटा मापदण्ड सार्वजनिक गरेको छ। बीबीसीकी ओलान्डा टिम भन्छन्, विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले हाल विश्वभर 11,70,00,000 बालबालिका र युवा युवतीमा मोटोपन रहेको र हालैका दशकमा यो संख्यामा भारी वृद्धि भएको उल्लेख गरेको छ। वयस्कहरूले मोटोपन घटाउने औषधिको प्रयोगलाई व्यापक बनाएका बेला डब्ल्यूएचओले युवा उमेरका व्यक्तिहरूलाई त्यसो नगर्ने चेतावनी दिएको छ। उसले त्यसमा जुझ्ने रणनीति बनाउँदा स्वस्थ आहार, शारीरिक गतिविधि र व्यवहार परिवर्तनमा ध्यान दिनुपर्छ भनेको छ बीबीसी संवाददाताको भनाई। बीबीसीका स्वास्थ्य संवाददाता भन्छन्, अधिकांश औषधिहरू 10 वर्ष भन्दा बढ़ी उमेरका बाल बालिकालाई मात्र दिन मिल्ने गरी लाइसेन्स दिइन्छ, तर चिकित्सकहरूले त्यस विपरीत पनि औषधि प्रयोगको सिफारिश गर्छन् र औषधि कम्पनीहरूले 6 वर्षका कलिला बाल बालिकामा पनि त्यसको परीक्षण गरेको पाइएको छ। रसायन शास्त्रतर्फको यस वर्षको नोबेल पुरस्कार फ्रान्सका हेनरी कागान र जापानका कान्सु सुआईलाई संयुक्त रूपमा दिइएको छ। ती वैज्ञानिकहरूले कसरी रासायनिक प्रतिक्रियाले कुनै मोलिक्यूलका दुईवटा उस्तै स्वरूप तयार गर्छन् भन्ने देखाएका छन्। नोबेल कमिटिले यो खोज औषधि उत्पादनका लागि महत्वपूर्ण रहेको भन्दै कुनै मोलिक्यूलको एउटा स्वरूपले रोगको निदान गर्न सक्ने तर उस्तै अर्को स्वरूपले त्यसो गर्न नसक्ने उल्लेख गरेको छ। र इण्डोनेसियाको एउटा अदालतले दर्जनौ भारतीय नागरिकहरूलाई पर्यटकीय क्षेत्र बालीमा अनलाइन जुवामा संलग्न रहेको आरोपमा जेल सजाय सुनाएको छ। उक्त समूहका व्यक्ति अघिल्लो वर्षदेखि जुवा घरहरूमा काम गर्दै आएका थिए। यो बीबीसी नेपाली सेवा हो।
1: रसुवा बारीमा हराइरहेकाहरूलाई लक्षित गर्दै सरकारले 12 वर्षदेखि बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्न सकिने प्रचलित कानूनी व्यवस्थालाई संशोधन गर्ने प्रक्रिया थालेको छ। सरकारले आज विपद सम्बन्धी केही ऐन संशोधन सहित 3 अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। कानूनी जटिलताका कारण भोटेकोशी त्रिशुली बारीमा परि बेपत्ता भएकाका परिवारले समस्या भोग्दै आएका थिए। उक्त बारीमा परेका 1455 जनाको शव फेला परे पनि 5285 जना अझै बेपत्ता छन्। एक रिपोर्ट। आज बसेको मन्त्री परिषद बैठकले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश र विपद सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले बताए। उनका अनुसार भोटेकोशी बाढ़ीको पृष्ठभूमिमा सरकारले बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्न सकिने कानूनी प्रावधान संशोधन गरी अवधि छोट्याउन खोजेको हो।
2: यसभन्दा अघि 12 वर्ष बेपत्ता भएका व्यक्तिहरूलाई मृत घोषणा गर्ने होइन, त्यसलाई अलिकति खुटाइएको छ लगायतका उल्लेखनीय रूपमा नै खुटाउने कुरा छ। 12 वर्ष भएको छ, त्यसलाई लगभग 45 दिनको आधारमा ल्याउने।
1: कानूनी जटिलताका कारण राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्ता व्यक्तिका सम्बन्धमा आवश्यक निर्णय लिन सकिरहेको थिएन। नयाँ कानून बनेपछि बेपत्ता व्यक्ति सम्बन्धी प्रक्रिया सहज हुने अपेक्षा गरिएको प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बीबीसीसँग बताए।
3: मृत्यु भइसकेका व्यक्तिको डेथ सर्टिफिकेट दिनको लागि र मृत्यु सरह घोषणा भएको व्यक्तिलाई पनि डेथ सर्टिफिकेट दिनको लागि उनी इन्सुरेन्सको क्लेम गर्नुपर्ने होला, विदेश नागरिकहरूमा पनि उनीहरूको पाउने इन्सुरेन्स आदि इत्यादि कुरा होला। यी सबै कुरालाई चाहिँ यसले सजिलो बनाउँछ र नेपाल सरकारले तोकेको जुन मापदण्ड अनुसार पाउने सहायता त्यो पनि पाउँछ र त्यसको लागि यसले बाटो खोल्छ भन्ने हो।
1: लामो समयसम्म आफन्तको अवस्थाबारे कुनै जानकारी नपाएका कतिपय परिवारले प्रतीकात्मक शव बनाएर अन्तिम संस्कार गरिरहेका छन्। रसुवा र नुवाकोटका कतिपय बाढ़ी प्रभावित परिवारले आफ्नो परम्परा अनुसार बेपत्ता आफन्तजनको काजक्रिया गरिरहेको दृश्य हिजो आज पनि देखिराखिएको नुवाकोट स्थित बीबीसी संवाददाता शक्तिमाया तामाङ बताउँछिन्। उनका अनुसार लामो समय बितिसक्दा पनि बेपत्ताको अवस्था पत्ता नलागेपछि आश मारेर अन्तिम संस्कार गर्नु परेको परिवारजनको भनाइ छ। एक रिपोर्ट।
4: उनीहरूले आफ्नो हराएका आफन्त अब फर्केर आउँदैन भनेर मृतकका नाममा गरिने संस्कार अनुसार घेवा गर्न थालेका छन् भने कतिपय भने गर्ने तयारीमा रहेको बताउँछन्। होल्डिङ सेन्टरमा बस्दै आएकी योगिता तामाङले बाढ़ीमा सासू आमा सहित परिवारको चारजना गुमाइन्। योगिताका अनुसार अब फर्किन्छ भन्ने आशा नहुँदा संस्कार अनुसार अन्तिम कार्य गर्न थालेको हो। रसुवाका मुर्क्याल तामाङले श्रीमती आमा बुवा सहित परिवारको एघार जनाको घेवा आज सकाएको बताए। बाढ़ीमा हराएकाहरूलाई काठमाडौँका विभिन्न अस्पताल चितवन र पोखरासम्म गएर खोजे तापनि केही जानकारी नपाएपछि संस्कार अनुसार घेवा सकाएको लोसेन तामाङले बताए। उनको अनुसार बाढ़ीमा हराएका श्रीमती तीन छोरी बहिनी जय लगायत परिवारको घेवा सकाएको हो।
5: आशा चलिरहेका आज बिरामी छ होला काम उपचार होला भनेर मैले ठाउँ ठाउँमा डाक्टरहरूसँग कन्ट्याक्ट गरेर फोन गरेँ। फोन गरेर मेरो कन्ट्याक्ट नम्बर दिएर मेरो नाम दिएर अनि त्यो खोज्दाखेरि नभएर हामी लास्टमा भेट्यौँ। अब उनीहरूलाई अब केही खानेकुरा पठाउनु पर्ला भनेर लामाहरूसँग सल्लाह गरेर बम्बईमा गएर हामी छेउनीहरू गर्नु कहिले कस्तो गर्नु सकेन मेन थापेर त्यति
4: आफूहरूको संस्कार अनुसार मृत्यु भएको 49 दिनमा तीन दिन लगाएर घेवा गर्दै आएकोमा यसपटक भने विपत्तिको कारण तिथि हेर्दै एकै दिन धेरै जनाको संस्कार अनुसार घेवा गरेर विदावारी गरेको परिवारले बताएका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
1: तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। गत साताबाट हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। अब अर्को विषय। आसन्न ठूला चाड़पर्वलाई लक्षित गर्दै प्रहरीले आजदेखि देशभर विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ। योजनामा सर्वसाधारणको सुरक्षा, औद्योगिक प्रतिष्ठानको सुरक्षा तथा सड़क सुरक्षा लगायतका विषयलाई प्राथमिकतामा राखिएको छ। यसै सन्दर्भमा हामीले केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेलाई टेलिफोन सम्पर्क गरी शुरूमा यस वर्षको विशेष सुरक्षा योजनामा विगतको तुलनामा के कस्ता नयाँ तथा फरक विषय समेटिएका छन् भनेर सोधेका छन्।
6: विगत भन्दा फरक भनेको हामीले विशेषतः यो प्रविधिमा आधारित सुरक्षा निगरानी, खास गरी सीसीटीभीबाट प्रमुख बजार, चोक, नाका तथा भीडभाड क्षेत्रको निगरानी बढ़ाएको अवस्थाहरू छ। ड्रोनको प्रयोग हामीले बढ़ाएको अवस्थाहरू छ र एरियल सर्भेलेन्स हामी गर्दैछौं। त्यसै गरी परिवहन क्यामेरा हामी मेक्सिमम प्रहरी कर्मचारीहरूमा हामी उपलब्ध गराउँछौ। सार्वजनिक स्थानमा तालिम प्राप्त कुकुरबाट पनि डग स्नाइपिङको सर्चको कामहरू गर्छौं। प्रहरी संचार प्रणाली मार्फत रियल टाइम सूचना आदान प्रदान हुन्छ। सूचनामा आधारित हामी चेकिङ प्रणाली शुरू गरेको अवस्थाहरू छ। जस्तै कुनै सवारी साधन ओभर स्पिडिङमा छ वा ट्राफिक नियम उल्लङ्घन गरेर अगाडि बढ्दैछ भने त्यहाँ दिएको सूचना अघिल्लो स्टेशनले बस चालकलाई नियन्त्रण लिएर त्यहाँ चेक जाँचको कार्य हुन्छ। त्यसमा अर्को हामीले गर्न खोजेको काम भनेको लाइसेन्स लापसी मापसी चेक हामीले बढाएको अवस्थाहरू छ। त्यो पनि हामी सवारी साधन छुट्ने ठाउँमै गर्छौँ। प्रविधिमा आधारित अर्को डिजिटल ठगीलाई विशेष निगरानी गरेका छौँ। त्यसरी हामी अगाडि बढ्छौँ।
1: विशेष सुरक्षा योजना अन्तर्गत देशभरि कति संख्यामा सुरक्षाकर्मी परिचालन गरिनेछ र ड्रोनको पनि उल्लेख गर्नुभयो, के कति त्यसको प्रयोग हुनेछ?
6: देशभरि गरेर हामीले करिब करिब 13,000+ ठाउँमा हामी ड्युटी राख्छौँ। त्योमा चाहिँ हाम्रो 50,000+ प्रहरी कर्मचारीहरू खटिनुहुन्छ। हामीले प्रत्येक जिल्ला हामीसँग उपलब्ध भए अनुसार प्रदेश काठमाडौँ विशेषताहरूमा प्रयोग गर्छौँ। चोरी तथा लुटपाट हुन सक्ने सम्भावनालाई, युवाकाश तथा अवैध सत्यवादीका कुराहरू, लागू औषध नियन्त्रणको कुरा, अवैध मदिरा नियन्त्रण, कालो बजारको कृत्रिम हवामान विशेष ध्यान केन्द्रित हुनेछ। बोर्डर एरियामा हुन सक्ने सीमा नाकामा हुन सक्ने अपराधहरू, यसमा तस्करीका कुराहरूमा पनि हामी विशेष निगरानी गर्छौँ, विशेष ध्यान दिन्छौँ र विशेष प्रहरी परिचालन गरेर नियन्त्रण गर्छौँ।
1: अब अन्त्यमा खास गरेर लामो यात्रा गर्ने बेला हो, मान्छेहरू घर छोडेर लामो यात्रामा पनि निस्केका हुन्छन्। आम मानिसहरूलाई के सुझाव छ यहाँहरूको?
3: यसपालिको सुरक्षा दिनको विषय ध्यान केन्द्रित भनेको अपराधको नियन्त्रण र घटित अपराधको सफल अनुसन्धान र दुर्घटनाको न्यूनीकरण र जनधनको क्षतिमा न्यूनीकरण ल्याउने एकदम कमी ल्याउने भनेर विशेष हाम्रो यसमा पहल छ र यस्तो खालको कुनै किसिमको कसैले ओभरी सुधार सवारी साधन चलाएको छ, मापसु गरी सवारी साधन चलाएको छ वा ट्राफिक नियम उल्लङ्घन गरेको छ भने आम नागरिकले नजिकको प्रहरी कार्यालयमा अर्थात् 1006 फोन गर्न अनि म सबैमा विशेष अनुरोध पनि गर्छु। सँगसँगै खाली रहेका घरहरू खाली राखेर जुन जानुहुन्छ कुनै शङ्कास्पद अपराधिक गतिविधि देखिएमा तत्काल प्रहरीलाई खबर गर्ने भनाइ छ। इफ यु सी समथिङ से समथिङ, केही देख्नुहुन्छ भने त्यसलाई आफूमा सीमित नराख्नुहोस्, नजिकको प्रहरी कार्यालयमा को फोन नम्बरमा त्यसमा फोन गरेर त्यो सानो सूचना समयमै दिनुभयो भने ठूलो घटनाबाट जोगाउन सकिने बुझेर सबैमा विशेष अनुरोध मात्रै गर्न चाहन्छु। नागरिक सहकार्यलाई मुख्य आधार बनाएर हामीले यसपालि सुरक्षा योजना बनाएर लागू गरेको अवस्था छ, ढुक्क भएर चाडपर्व मनाउनुहोस्।
1: हुनुहुन्थ्यो केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्रे, साथी गनी अन्सारीसँग कुरा गर्दै। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्र मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। सन् 2023 अक्टोबर 7 हमासको नेतृत्वमा भएको आक्रमणको तेस्रो वर्षगांठ पारेर इजरायलीहरूले विभिन्न कार्यक्रमहरू गरिरहेका छन्। झण्डै 1200 मारिएको र 251 बन्धक बनाइएको एउटा हमलापछि गाजामा इजरायलले गरेको आक्रमणमा झण्डै 75,000 जनाले ज्यान गुमाएका हमासका अधिकारीहरूले बताएका छन्। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट फनिन्द्र दाहालबाट।
0: सन् 2023 स्थानीय समय अनुसार बिहान 6:29 आक्रमण शुरू भएको थियो र इजरायलीहरूले त्यही समयमा 1 मौन धारण गरेर स्मृति कार्यक्रमहरू आयोजना गरिरहेका छन्। तेल अभिभमा मानिसहरूले सड़कमा कार रोकेर मौन धारण गरेका थिए। उक्त दिन नोभा म्युजिक फेस्टिभलको आयोजना भएको स्थानमा 378 जनाको हत्या गरिएको थियो र 44 जनालाई बन्धक बनाइएको थियो। त्यहाँको स्मृति सभामा सहभागी एकजना पीड़ितकी आमाले सुहमला दुस्वप्न जस्तो र कल्पनै गर्न नसकिने प्रकृतिको भएको बताइन्। अक्टोबर 7 हमलाको जवाफमा इजरायलले गाजामा सैन्य कार्यवाही थालेको थियो र त्यसमा 74,200 मारिएको हमासले सञ्चालन गरिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मलाई विश्वास लागिरहेको छैन कि इजरायलले कुनै कारण बिना यो विनाश गर्यो। उनीहरूले गाजालाई बस्न सम्भव नभएको ठाउँ बनाइदिएका छन्, एकजना प्यालेस्टिनीले बीबीसीसँग भने। गाजामा राष्ट्रपति डोनाल्ड ट्रम्पको 20 विदेश शान्ति योजना अन्तर्गत युद्ध विराम भएको 1 पुग्न लागेको छ तर त्यस यता पनि 1400 भन्दा बढ़ी मानिसहरूले इजरायली आक्रमणका कारण ज्यान गुमाएको हमास नेतृत्वको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
1: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेपछि त्रिशुली बाढ़ी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भन्नु बिदा दिनुहोस्।

0: समय सूचक अहिले रातिको 9 बज्यो 9 PM।
1: अर्को हामीले गर्न खोजेको काम भनेको लाइसेन्स लापसी मापसी चेक हामीले पढाएको अवस्थाहरू छ, त्यो पनि हामी सवारी साधन छुट्ने ठाउँमै गर्छौँ। प्रविधिमा आधारित अर्को डिजिटल ठगीलाई विशेष निगरानी गरेका छौँ। त्यसैले
2: जसले सही सूचना सम्प्रेषण गरिरहेछ त्यस्तो व्यक्तिहरूले सेयर गरेको फोटो भिडियोहरूलाई मात्रै हामीले विश्वास गरौँ
3: र विपदमा परेकाहरूका निम्ति अन्य जीवन उपयोगी सामग्रीहरू। भोटेकोशी त्रिशुली बाढीले प्रभावित क्षेत्रमा खेतीपाती भएका धेरै स्थान अहिले बगर भएको छ। बालुवा ढुङ्गा र लेदो थुप्रिएकाले त्यहाँ तत्कालै विगतको झैं अन्नबाली लगाउन नसकिने विज्ञहरू बताउँछन्। बाढीले कृषि क्षेत्रमा पुर्याएको क्षतिको वास्तविक तथ्याङ्क संकलन गर्ने काम भइरहेको कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। यसै सन्दर्भमा कृषकका लागि सरकारले राहतका कस्ता योजना बनाएको छ र बगर बनेका स्थानमा तत्कालै कस्ता अन्नबाली लगाउन सकिन्छ भनेर हामीले कृषि विभागका उपमहानिर्देशक विनोद कुमार भट्टराईलाई सोधेका छौं।
4: हामीले काम गरिरहेछौ हैन, यो बाली नालीहरू, यो धान खेती, ट्राउटहरूको अनि अर्को माछाहरूको, अब यसले गर्दाखेरि तुरन्तै नै असर परेको छ। सप्लाई चेनहरू पनि बिग्रिया छ, खेती हुन्छ कि हुँदैन, अब थप उहाँहरूलाई चाहिँ अब के हुन सक्छ भन्ने चाहिँ अलिकति अनिर्णय छ। अब त्यसले गर्दाखेरि यसको ड्यामेज र लसको पार्ट चाहिँ हामी निकाल्दैछौँ।
5: अब बगरै बनेकासम्म पनि कस्तो खालको अन्नबाली लगाउन सकिन्छ अथवा तत्कालै किसानले के गर्न सक्छन्, तपाईँहरूको योजना के छ?
4: खेतहरू अथवा बगरहरूलाई चाहिँ रिक्लेमिनेसनहरू गरेर चाहिँ त्यसलाई युटिलाइज गर्न सकिने पाटो के छ त्यो पनि हेर्नुपर्नेछ। अर्को चाहिँ अब त्यो अवस्थामा फर्काउने नमिल्ने पनि हुन सक्छ, तुरन्त खेती गर्न नसकिने अवस्था छ कतिपय भने, कतिपय अलिअलि रिक्लेमेसन गरेर अब 6 महिनामा अथवा चाहिँ 1 वर्षमा अथवा चाहिँ 3 वर्षमा कसरी त्यो गर्न सकिन्छ भन्ने कुराहरू हामी टिमले काम गरिरहेछौँ।
5: कस्तो खालको योजना बनाउँदै हुनुहुन्छ कृषकहरूलाई? कसैको खेती बगाएको छ र कसैको चाहिँ खेत चाहिँ छ बगर बनेको अवस्था छ, होइन, के कस्तो राहत दिने योजना बनाउनु भएको छ?
4: नेपाल सरकारले आफ्नो स्व साधन क्षमता अनि त्यसपछि कुनै दात्री निकाय अथवा कहीँबाट चाहिँ चाहिँ अब राहतको पक्कै पनि उपलब्ध हुन्छ।
5: हजुर, अब जस्तै खेती योग्य जमिनलाई तत्कालै त्यही अवस्थामा फर्काउन नसके पनि बगरमा चाहिँ कस्तो खालको उत्पादन बढी हुन्छ, किनभने त्यहाँका प्रभावित बासिन्दालाई काममा फर्काउन पनि आवश्यक भइसक्यो।
4: अलिअलि गरेर हुनेलाई चाहिँ अब 6 महिनाभित्र गर्न सकिने अवस्था होला। त्यसमा चाहिँ अब ठ्याक्कै बगर खेतीमा पनि गर्ने प्र्याक्टिसहरू छन्, जस्तै अब यो कुनै फलफुलको तरबुजा खरबुजाहरू हुन्छन् अथवा बगर खेतीको विभिन्न छन्, अब यो पर्वरहरू होइन तुरन्त गर्न सकिने, अब तरकारीका अनि त्यसपछि अथवा मकैहरू हुन सक्छन्, अब त्यसलाई चाहिँ सम्भाव्यताको आधारमा स्थानीय निकायहरूसँग पनि समन्वय गरेर हामीले त्यो योजना त्यो प्रदेशको कृषि विकास कार्यालयहरू पशुपन्छी कार्यालयहरूसँग समन्वय गरेर त्यसको योजना चाहिँ हामी बनाउँछौँ।
5: स्थानीय उत्पादनमा क्षति भएको अवस्थामा ती क्षेत्रमा खाद्यान्नको उपलब्धता चाहिँ कसरी सहज बनाउन सकिन्छ?
4: अब उहाँहरूलाई चाहिँ नगद नै राहत अथवा क्षतिपूर्तिको रूपमा, अनि उहाँहरूले के गर्न खोज्नुहुन्छ, के गर्न चाहनु भएको छ, जस्तै पशुपन्छी पालन गर्नलाई त खेत पनि धेरै आवश्यक नहुन सक्छ होइन, इमिडिएट गर्न सकिने क्रियाकलापहरूमा जुटाउनको लागि अलि पछाडि एसेसमेन्ट भइरहेछ। अब कुनै खेती गर्न चाहनुभयो भने त्यसको लागि अब बिउ बिजनको उपलब्धता सम्बन्धी सरकारले काम गर्ने हो, स्थानीय तहहरू पनि हुनुहुन्छ, पशुपन्छीको छ भने कुनै जातहरू पालनको लागि अथवा चाहिँ बजारीकरणको लागि चाहिँ पछि उत्पादन भइसकेपछिको लागि चाहिँ सरकारले सोच्ने होला, र चाहिँ तुरन्त काम गर्नको लागि चाहिँ अब केही राहत क्यास नै गर्नुपर्छ जस्तो लाग्छ।
3: उनी थिए कृषि विभागका उपमहानिर्देशक विनोद कुमार भट्टराई, साथी प्रतीक्षा खनालसँग कुरा गर्दै।
5: बाढ़ीपछि सामाजिक सञ्जालमा विभिन्न किसिमका फोटो, भिडियो र सूचना भाइरल भइरहेका छन्। झट्ट हेर्दा वास्तविक जस्ता लाग्ने कतिपय त्यस्ता सूचना एआई सिर्जित समेत छन्, जसले मानिसलाई भ्रामक सूचना सम्प्रेषण गरिरहेको छ। विपदका बेला भाइरल हुने मिथ्या सूचनाबाट कसरी बस्ने, सही सूचना कसरी र कहाँबाट लिने भनेर साथी सागर बुढातोकीले तथ्य जाँचकी दीपक अधिकारीलाई सोधेका छन्।
2: एउटा विपद लगत्तै सूचनाको चाहिँ एकदमै अभाव हुन्छ, त्यति बेला चाहिँ एकदम एकुरेट सूचनाहरू आउँदैन, किनभने सबै मान्छेहरूलाई के भएको हो कसो भएको हो होइन, जस्तो यो घटेपछि बाढीकै कुरा गर्दाखेरि होइन, यो बाढी कहाँबाट आयो, तिब्बतबाट आयो कि नेपालबाट आयो कि होइन, र त्यो कति बेला आयो, त्यसले कस्तो खालको त्यसको चाहिँ साइज कस्तो थियो कत्रो थियो भन्ने कुराहरूको बारेमा धेरै हामीलाई जानकारी सुरुमा थिएन है। त्यो त्यसरी चाहिँ मान्छेले फोटो भिडियोहरू सेयर गर्न थाल्छन्, जसले गर्दा चाहिँ इन्फर्मेसन ओभरलोड भनिन्छ होइन, धेरै इन्फर्मेसनहरू आउँछ फोटो भिडियोहरू। अहिले पनि हामीले भोटेपछि बाढीको अहिले पनि कतिपय भिडियोहरू आइरहेको छ है, आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरेर जुन हामीले भिडियोहरू बनाउँछौँ त्यसले गर्दा चाहिँ दुई किसिमको यसले चुनौती दिएको छ। एउटा चाहिँ जुन रियल भिडियोलाई पनि हामीले एआई जेनेरेटर हो कि भनेर शंका गर्ने स्थिति आयो है। जस्तो उदाहरणको लागि भोटेपछि बाढी लगत्तै जुन जुन त्यो बोर्डर चेकपोस्टमा चाइनाको जुन सीसीटीभीले क्याप्चर गरेको त्यो भिडियोलाई कतिपय मान्छेहरूले त्यो एआईले बनाएको भनेर शंका गरे, पोस्टहरू गरे है। र अहिले हालसालै मनाङमा गएको पहिरो पनि एकदम ठूलो पहिरो गएको छ, त्यसलाई पनि मान्छेहरूले शंका गरिरहेछन् है। र हालैका घटनाहरूको फेरि हामीले तथ्यजाँच गर्न पनि गाह्रो हुन्छ, किनभने त्यसलाई हामीले अध्ययन गर्दा अनुसन्धान गर्दाखेरि होइन पुरानो कुनै भिडियोसँग तुलना गरेर अर्को ठाउँको भिडियोसँग तुलना गरेर यो यहाँ अहिलेको होइन भन्न सकिन्छ, र हिजो आजै भएको घटनाहरूको भिडियोलाई चाहिँ हामीले एकदमै फरक तरिकाले एनालिसिस गर्नुपर्छ।
6: अब यो विपदको बेलामा चाहिँ मानिसहरू चाहिँ सूचना लिन चाहिँ विशेष गरी सामाजिक सञ्जालकै भर पर्छन्, फेसबुक युट्युब टिकटक लगायत सामाजिक सञ्जालको भर पर्छन्। यस्तो बेलामा चाहिँ त्यो सामाजिक सञ्जालबाट चाहिँ फैलिने सूचनाहरू सत्य हो वा होइन भनेर कसरी थाहा पाउने?
2: कुनै पनि सूचना भिडियो फोटो देख्ने बित्तिकै त्यसलाई क्लिक गर्ने सेयर गर्ने गरी नहालौँ होइन, त्यसको बारेमा यो व्यक्तिले सेयर गरेको छ कि कुनै संस्थाले छ अथवा आफ्नो साथीभाइ आफन्तहरूले गरेको छ, साथीभाइ आफन्तहरूले गरेको गलतै हुन्छ भन्दिनँ म, तर जहिले पनि हामीले विश्वसनीय सञ्चार माध्यम र जसले सूचना सही सूचना सम्प्रेषण गरिरहेछ त्यस्तो व्यक्तिहरूले सेयर गरेको फोटो भिडियोहरूलाई मात्रै हामीले विश्वास गरौँ, र फोटो भिडियो देख्ने बित्तिकै हामीले सेयर गरिन हालौँ, त्यसको बारेमा आफै पनि अलिकति पत्ता लगाउने कोसिस गरौँ। त्यो भनेको चाहिँ के भन्दा त्यो भिडियोबाट बाहिर गएर अर्को कुनै वेबसाइटमा अलिकति सर्च गर्ने होइन, र कुनै विश्वसनीय मिडियाले त्यो बारेमा समाचार प्रकाशित गरेको छ कि छैन बुझ्ने अनि मात्रै सेयर गर्ने। जस्तो हरेक जिल्लामा चाहिँ त्यहाँको चाहिँ होइन नगरपालिका प्रहरीको चाहिँ फेसबुक पेजहरू छ होइन, विश्वसनीय संस्था र सरकारी संयन्त्रहरूबाट आएको र अलिकति विश्वसनीय स्रोतहरू होइन समाचार संस्थाहरूबाट आएको सूचनालाई हामी विश्वास गरौँ, किनभने यो पीडितहरूको हकमा अलिक बढी हामी संवेदनशील हुनु जरुरी छ। उहाँहरूले चाहिँ घरहरू गुमाउनु भएको छ, आफ्नो चाहिँ थातलो गुमेको छ होइन, एकदमै त्यो अहिले पनि भएको वातावरण छ, त्यसमा चाहिँ हामीले एकदमै सचेत हुनुपर्छ।
6: उहाँहरूले चाहिँ कस्ता किसिमका सूचनालाई चाहिँ विश्वास नगर्ने अथवा कस्ता किसिमका माध्यमबाट आएका सूचनालाई चाहिँ विश्वास नगर्ने?
2: भाइरल सामग्रीमाथि चाहिँ अलिक बढी शंका गर्नुपर्छ, किनभने त्यसै पनि धेरै मान्छेहरूले सेयर गरेको र भावना जगाउने खालको सामग्री भएकोले गर्दा त्यो भाइरल भाव हो होइन, भाइरल सामग्रीलाई चाहिँ हामीले एकदमै ध्यान दिउँ होइन। दोस्रो कुरा भनेको चाहिँ अघि मैले भने जस्तो त्यो सामग्रीको स्रोत के हो होइन, कसले किन सेयर गरिरहेछ होइन, त्यसले त्यहाँ फोटोमा के देखाइरहेछ।
6: सामान्यतया मानिसहरूले चाहिँ यो फोटो अथवा भिडियो चाहिँ सत्य होइन एआईले बनाएको हो भनेर चाहिँ झट्टै हेर्दा पनि थाहा पाउन सकिने केही उपायहरू छन् कि?
2: जस्तो एआईले जेनेरेट गरेको खास गरी यो ग्राफिक्सहरू होइन, फोटोहरू, त्यसले युज गर्ने कलरहरू होइन, र त्यहाँ चाहिँ मान्छेहरूको चाहिँ भावभङ्गिमाहरू होइन, अलिकति गहिरेर हेर अलिकति समय लाग्यो भने केही केही हामीले सङ्केतहरू देख्न सक्छौँ, तर एआई नै हो कि होइन भनेर पत्ता लगाउनलाई चाहिँ हामीले टुलहरू र मान्छेले होइन त्यसको चाहिँ गतिविधिहरू त्यसको चाहिँ के कुराहरू त्यहाँ मिलेको जस्तो देखिँदैन, त्यो सबै एनालिसिस गरेर मात्रै हामी निष्कर्षमा पुग्न सक्छौँ।
6: मिथ्या सूचनाले चाहिँ अलिकति राहत तथा पुनस्थापना असर गर्छ भनिन्छ, उहाँहरूलाई चाहिँ सही समयमा सही सूचना पुर्याउन चाहिँ के गर्ने?
2: जहिले पनि हामीले आधिकारिक सूचनालाई हामीले ध्यान दिनुपर्छ, किनभने त्यहाँबाट बाढी आउँछ कि आउँदैन, पानी पर्छ कि पर्दैन भन्ने बारेदेखि लिएर अरू विभिन्न सूचनाहरू आइरहन्छ अघि। तर मेरो विचारमा एउटा राज्यले नै यो खालको सूचनाहरू डिसिमिनेट गर्नलाई एउटा सेन्ट्रलाइज सिस्टम चाहिँ एउटा उयो गर्नुपर्छ भन्ने लाग्छ। अर्को नेपाल प्रहरी पनि एकदमै महत्वपूर्ण हो।
5: उनी थिए तथ्य जाँचकी दीपक अधिकारी, साथी सागर बुढाथोजीसँग कुरा गर्दै।
3: तपाईँ बीबीसी नेपालीद्वारा उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालो सुनिरहनु भएको छ। यो कार्यक्रम तपाईँ रेडियो नेपाल तथा 50 भन्दा बढी सामुदायिक रेडियो स्टेशनहरू मार्फत हप्तामा 5 दिन सोमबारदेखि शुक्रबारसम्म ठिक यसै बेला सुन्न सक्नुहुन्छ। साथै यी जीवनोपयोगी सामग्रीहरू तपाईँ बीबीसी नेपाली सेवाको वेबसाइटमा गएर पनि हेर्न सक्नुहुन्छ।
5: अब पहिरोबाट जोगिने उपाय बारे एक जानकारी।
7: बर्खामा घर वरपरको पर्खाल ढलानहरू तथा भूमिमा चिरा पर्ने, रूखहरू ढल्न थाल्ने वा भूमिबाट असामान्य आवाज आउने संकेतहरूलाई गम्भीरतापूर्वक लिनुपर्छ। समुदाय स्तरमा समन्वय, पूर्व सूचना प्रणाली र नियमित पूर्व अभ्यासहरूले आपतकालीन अवस्थामा सुरक्षा सुनिश्चित गर्छ।
5: पूर्व तयारी जरूरी छ। पहाड़ी वा हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसहरूले मौसम सम्बन्धी आधिकारिक सूचनामा ध्यान पुर्याइरहनुपर्छ।
7: आफ्नो घर, कार्यालय वा विद्यालय नजिक पहिरो आउन सक्ने स्थानहरूको पहिचान गर्नु आवश्यक छ। कुनै ठाउँ जाँदा सुरक्षित हुन्छ भनेर पहिले नै तय गरियो भने आपत परिहालेको खण्डमा अलमल हुँदैन।
5: झट्ट जानुपर्दाका लागि आपतकालीन झोला तयारी गर्नुपर्छ, जसमा खाद्यान्न, पिउने पानी, प्राथमिक उपचार सामग्री, कपड़ा, टर्च, ब्याट्री, महत्वपूर्ण कागजातहरू र संचार उपकरणहरू समावेश हुनुपर्छ।
7: पहिरो आउन लागेको वा आइरहेको छ भने तत्काल र शान्तिपूर्ण तरिकाले कार्य गर्नु आवश्यक हुन्छ।
5: जीवनलाई सम्पत्ति भन्दा पहिलो प्राथमिकता दिनुहोस् र सम्झनुहोस् कि एक पहिरोपछि अर्को पहिरो पनि हुन सक्छ।
7: अधिकारीहरूले सुरक्षित भनेपछि मात्र आफ्नो घर फर्किनुपर्छ।
5: घर फर्किँदा घरको संरचना राम्ररी जाँच गर्नुपर्छ। समुदाय स्तरमा क्षतिको यथोचित मूल्यांकन गर्नुपर्छ। सुरक्षित स्थानमा पुननिर्माण गर्नुपर्छ र भविष्यमा अझ राम्रो तयारीका लागि जनचेतना अभिवृद्धि गर्नुपर्छ।
3: अब प्रस्तुत छ मानसिक स्वास्थ्यसँग सम्बन्धित विविध विषयमा बीबीसीको ग्लोबल जर्नलिजमले तयार पारेको एक सामग्री। आज हामी गहिरो आघात पश्चात मनभित्र उब्जने भावना कसरी बुझ्ने भन्ने विषयबारे विजय गजमेरबाट सुनौ।
2: एकछिन रोकिनुहोस्, वरपर हेर्नुहोस्, लामो सास फेर्नुहोस्, आफैलाई सोध्नुहोस्, आज म कस्तो महसुस गरिरहेको छु। कुनै दिन हामी शान्त, सकारात्मक र आशावादी महसुस गर्न सक्छौ। आफ्ना प्रियजनहरूसँग बिताएका दिन हामीलाई आकाश उज्यालो भए जस्तो लाग्छ। हामी त्यस्तै दिनका लागि बाँच्छौ, तर केही दिन त्यति उज्यालो हुँदैनन्। हामीले आफ्ना वरपरि आकाश खसे जस्तो लाग्ने दिन पनि महसुस गरेका छौ। डर, रिस, असहायपन, दुःख, पीड़ा, यस्ता भावनाले हाम्रो शरीर र मस्तिष्क दुखाउन सक्छ, पेट दुख्न सक्छ, थकान, अनिद्रा र हामीलाई दुःख लाग्न सक्छ। अनि कहिलेकाहीँ केही महसुस गर्दैनौ, पूरै भाव शून्य। डरले भरिएको संसारमा युवा हुनु सजिलो छैन। त्यहाँ हामीले देख्ने, सुन्ने र महसुस गर्ने कुराहरू स्वीकार गर्न गाह्रो हुन्छ। तपाईँलाई आफू अरू मानिसका लागि बलियो वा साहसी हुनुपर्छ जस्तो लाग्न सक्छ। आफूलाई किन यस्तो महसुस भइरहेछ वा अरूभन्दा फरक प्रतिक्रिया दिइरहनु भएको छ भनेर बुझ्न गाह्रो हुन सक्छ। यस्ता कठिन समयमा सहयोग गर्न र आफूलाई कसरी राम्रो महसुस गर्ने भन्ने बताउन हामी यहाँ छौं। पहिलो, सम्झनुहोस् कि यी सबै भावना सामान्य हो। यस्तो महसुस गर्नेमा तपाईँ एक्लो हुनुहुन्न र तपाईँ सधैँ यस्तो महसुस गरिरहनु हुने छैन।

गर्नु र आफूलाई महसुस भएको कुरा अरूसँग भन्नु उपयुक्त हुन्छ। कसैसँग कुरा गर्नुहोस्, साथी, अभिभावक, विश्वासिलो वयस्क, शिक्षक वा

0: कामना गर्न अनि आशा र विश्वासमा केन्द्रित हुन सकिन्छ। खोज्ने हो भने यी कुरा सधैँ पाउन सकिन्छ। त्यसका लागि आफूलाई सहयोग गर्नेहरू खोज्नुहोस्, खेलिरहेका बालबालिका हेर्नुहोस्। आफूलाई शान्त बनाउने जेसुकै कुरा हुन सक्छन्, पढ्ने, चित्र बनाउने, खेल्ने, प्रार्थना गर्ने। कहिलेकाहीँ आफ्नै मनमा शान्ति खोज्नु असम्भव जस्तो लाग्न सक्छ, तर पाउनुहुनेछ। सधैँले सूर्य फेरि उदाउनेछ।
1: आजका लागि बीबीसी हातेमालो कार्यक्रम यति नै। यसमा प्रस्तुत विविध जीवन उपयोगी सामग्री बीबीसी नेपालीको वेबसाइट तथा सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। हाम्रा कार्यक्रमबारे हामीलाई हाम्रो इमेल ठेगाना nepali.letters@bbc.co.uk वा facebook.com/bbcnews नेपालीमा सल्लाह सुझाव दिन सक्नुहुन्छ। हामी फेरि भोलि उपस्थित हुनेछौं। नमस्कार।

सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ों नेपालीको माझमा यो हो सामुदायिक सूचना।

0: ได้นูนจ้าแหลดีสาย
1: เอทีนั้นเอสเมกะฮาร์

0: जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
1: आमा एक गिलास दही खाम न, साह्रै गर्मी हो।
2: आमा मलाई दुध है।
1: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
3: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
1: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
3: भरतपुर 10 सिंचाइ रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
4: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलसोक।
5: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
6: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्।
5: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550603059 र 98550603059।
7: स्कब टाइफस रोगका लक्षणहरू: धेरै ज्वरो आउनु, कान ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइटलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्कब टाइफस रोग लाग्नबाट बच्ने उपायहरू: खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म घाँस बारी वा चौरमा नबस्ने, बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सा हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
8: हेर्नु न नानीको बाबा, कोठामा छोरी पुरै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिनु नि?
9: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौँ, के कुराको चित्त बुझिन छोरी?
8: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
9: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
8: बाबा, हाम्रै पश्चिम चितवनको साधनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि सनी।
9: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि निरज फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
8: सम्पर्क नम्बर 98750-82997, 98550-10997।
10: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो पाइलट 89.8 मेगाहर्ट्ज।

0: तुरन्त गुट अन्त्य भएको घोषणा संसद अधिवेशन रोकेर अध्यादेशको बाटोमा दुई तिहाईको सरकार जबरा विरूद्ध मुद्दा चलाउने तयारी उत्पादन र निर्यातका आधारमा उद्योगलाई अनुदान दिइने र आर्थिक स्वतन्त्रता सूचकमा नेपालको अवस्था झन खस्कियो लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको दशैं आगमनसँगै मादल बनाउन व्यस्त शीर्षकको शुभ समाचार
1: घुराही उपमहानगरपालिका सत्र पर्सुकाका 71 वर्षीय मादल कारीगर चित्रबहादुर बादीलाई यति बेला मादल बनाउन भ्याई नभ्याई छ। दशैं नजिकिएसँगै थारू गाउँमा संख्या पैया नाच शुरू भएपछि उहाँलाई मादलको माग पूरा गर्न चटारो परेको हो। 12 वर्षको उमेरबाट मादल बनाउँदै आएका बादीले मादल बनाउने सिप बाजे र बुबाबाट सिक्नु भएको हो। उहाँले भन्नुभयो, पहिला बाजेले मादल बनाउनुहुन्थ्यो, त्यसपछि बुबाले पनि बनाउनुभयो, उहाँहरूबाट सिकेर मैले पनि बनाउन थाले। पहिले थारू समुदायमा दशैं माघी लगायतका चाडपर्वमा नाचगानका लागि मादलको माग धेरै हुने गरेको उहाँको अनुभव छ। गाउँमा हुने सांस्कृतिक नाचका लागि आवश्यक पर्ने मादल बनाउन वर्षभरि नै काम आउने भए पनि दशैंको समयमा भने माग धेरै बढ्ने उहाँले बताउनुभयो।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: हेल्थसँग कहिले गरिदिन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड गुड लाइफ डाइजेस्टिभ बिस्किट।
1: ए भतिज, यो चाडपर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु, कति खानु हो?
2: त्यसैले त राजा च्याउने खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् काइदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
3: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
2: हामीले राजा च्याउ त्यसै भनेको हो र।
4: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।

दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र तिन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेजसँग भनेदेखि वाउ।

अवसर साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।

0: पर्वमा सुजीका साना घर आर्थिक उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेगौली सेराईको यात्राको मौका पनि। सुजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। कांग्रेसको 15 महाधिवेशन नयाँ नेतृत्व चयनका लागि आज मतदान, शक्तिशाली पदमा रोचक भिडन्त शीर्षकमा खबर छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्य समिति चयनका लागि आज बिहान 10 बजेदेखि मतदान हुने भएको छ। महाधिवेशनमा सहभागी 7255 प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्ने भएका छन्। कांग्रेस सभापति पदमा श्यामकृष्ण खड्की र गगन कुमार थापाको उम्मेद्वारी छ। सभापतिमै उम्मेद्वारी दिएका अर्का उम्मेद्वार किशोर सिंह राठौरले भने उम्मेद्वार फिर्ता लिइसकेका छन्। खड्गीले पनि उम्मेद्वारी फिर्ताको सहमति गरेको भन्दै चर्चा भएको थियो। यसै विषयमा सोद्धा उनले भनेका छन्, मलाई वार्तामा बसो भनेर प्रस्ताव आएको हो तर मैले मानिन, मेरो उम्मेद्वारी कायमै छ, कायमै रहन्छ उनले भनेका छन्। केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले बिहिबार बिहान 7 बजेदेखि मतदान गर्ने कार्यक्रम यसअघि सार्वजनिक गरिएको भए पनि वर्षा र केही प्राविधिक कारणले 3 घण्टा ढिला गरी शुरू गर्न लागि जानकारी दिएका छन्। त्यस्तै प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिहरूका लागि मतदान केन्द्र तोकिएको छ। सम्बन्धित प्रदेश तथा समूहका प्रतिनिधिले तोकिएको मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ। निर्वाचन समितिका संयोजक खड्काका अनुसार मतदान बिहान 10 बजेबाट शुरू हुनेछ। मतदानका क्रममा प्रतिनिधिको परिचय तथा मतदाता नामावली रुजु गरेपछि मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ।
3: गोर्खापत्रले गुट अन्त्य गर्ने कंग्रेसको संकल्प शीर्षकमा खबर छापेको छ। नेपाली कंग्रेसको 15 महाधिवेशनले पार्टीभित्रको गुटगत राजनीति अन्त्य गर्दै संगठन पुनर्संरचना, नयाँ पुस्ताको सहभागिता र नागरिकलाई राजनीतिक उपलब्धिको प्रत्यक्ष प्रतिफल दिने दिशामा अगाडि बढ़ने संकल्प गरेको छ। महाधिवेशनको बन्द सत्र समापन समारोहलाई सम्बोधन गर्दै सभापति गगन कुमार थापाले विगतमा रहेका गुट, उपगुट र विभिन्न समूह अब समाप्त भएको घोषणा गर्नुभयो। उहाँले अब कंग्रेसलाई एक बनाएर अगाडि बढ़ाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, विगतमा अनेक नेताका नाममा गुट उपगुट थिए, ती सबै गुट आजकै दिनदेखि सकिए। कुनै समूह नभई पार्टी अब एक ढिक्का भएर अगाडि बढ़नेछ। सभापति थापाले कंग्रेसलाई आन्तरिक समूह व्यवस्थापनमा सीमित नराखी नीति विचार र मुलुकका प्रमुख सवालमा समाज र जनताबीच बहस गर्ने पार्टीका रूपमा विकास गरिने बताउनुभयो। कंग्रेस एउटा परिवार जस्तै भएको उल्लेख गर्दै उहाँले पार्टीमा सबैको हैसियत बराबर हुने र जिम्मेवारी मात्र फरक हुने स्पष्ट पार्नुभयो।
2: अधिवेशन रोकेर अध्यादेश शीर्षकमा खबर छ। प्रतिनिधि सभामा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी एक्लैको दुई तिहाई बहुमत छ, तर सरकार भने शासन गर्न अध्यादेशको सहारा लिइरहेको छ। यसलाई कतिपयले सरकारलाई सत्तारूढ़ दल राष्ट्रपाकै विश्वास नरहेको रूपमा अर्थ्याउने गरेका छन्। सरकारले पनि महत्वपूर्ण विधि बदल्न अध्यादेशको सहारा लिने प्रवृत्तिलाई दोहोर्याएको छ। हालै संघीय संसदको अधिवेशन अन्त्य भएको छ। केही दिन पछाडि नै सरकारले 3 अध्यादेश जारी गरेको छ। बुधबार बसेको बैठकले अध्यादेश जारी गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गर्ने समेत निर्णय गरेको थियो। नयाँ अध्यादेशहरूमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश लगायतका रहेका छन्। त्यस्तै पहिले जारी भएका अध्यादेशहरूमा सम्पत्ति शुद्धिकरण, मनी लाउण्डरिङ निवारण, तेस्रो संशोधन, संवैधानिक परिषद काम कर्तव्य अधिकार कार्यविधि पहिलो संशोधन अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, सार्वजनिक खरिद अध्यादेश 2083, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश लगायतका रहेका थिए। अघिल्लो पटक 8 अध्यादेश ल्याएकोमा भएको विरोध व्यवस्था गर्दै सरकारले यसपटक पनि संसदको अधिवेशन अन्त्य गरेर 3 अध्यादेश ल्याएको हो।
3: जबरा विरूद्ध मुद्दा चलाउने तयारी शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। सरकारले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा विरूद्ध सम्पत्ति शुद्धिकरण तथा अकूत सम्पत्तिको कसुरमा मुद्दा चलाउने तयारी गरेको छ। यही असोज 10 गते मध्यरातमा प्रहरीले घरबाटै नियन्त्रणमा लिएका उनलाई भोलिपल्ट दिउँसो छाडेको थियो। प्रहरीले छाडे लगत्तै जबरामाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान तीव्र बनाएको छ। सम्पत्ति शुद्धिकरण कसुरमा उनीमाथि मुद्दा लगाउने तयारी सरकारको छ। जेएनजी समूहबाट असुरक्षा भएको बताउँदै प्रहरीले उनलाई घरबाटै नियन्त्रणमा लिएर उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु पुर्याएको थियो। भोलिपल्ट दिउँसो जबरालाई परिवारका सदस्यको जिम्मामा छाडिएको थियो। जबरा विरूद्ध फौजदारी मुद्दा चलाउन प्रहरीले कुनै कसुर फेला नपारेपछि सम्पत्ति शुद्धिकरण अथवा अकूत सम्पत्तिमा कार्यवाहीका लागि अनुसन्धान भइरहेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार सम्पत्ति शुद्धिकरण कसुरमा पूर्व पक्ष थुनामा रहेका व्यवसायी दीपक भट्टको मुद्दा मिलाउन जबरा सक्रिय रहेको पाइएपछि उनी माथि निगरानी र अनुसन्धान बढ़ाइएको हो।
2: घाटामा डुबेको निगम नयाँ जहाज लीजको तयारीमा शीर्षकमा अन्नपूर्ण पोस्टमा खबर छ। आफूसँग भएका जहाज समेत पूर्ण क्षमतामा सञ्चालन गर्न नसकेको नेपाल वायु सेवा निगमले फेरि लीजमा जहाज थप्ने प्रक्रिया अघि बढ़ाउने तयारी गरेको छ। निगमका पाँच चिनिया जहाज वर्षौंदेखि व्यावसायिक उडानमा छैनन्। एउटा ट्विन अटर लामो समयदेखि ग्राउण्डेड छ भने अन्तर्राष्ट्रिय उडानका चार मध्ये एउटा वाइट बडी इटालीमा मरमतका क्रममा लामो समयदेखि उतै छ। निगमका अनुसार अवस्था अनुसार अन्तर्राष्ट्रिय उडानमा अहिले तीनवटा जहाज मात्रै सञ्चालनमा छन्। तर्फ भने चारवटा जहाज उड़िरहेकोमा एक जहाज बिग्रेर बसेको नेपाल वायु सेवा निगमका प्राविधिक प्रवक्ता देवेन्द्र पुनले बताएका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़गराज पौडेलले निगम व्यवस्थापनलाई लीज मोडेलबाट जहाज थप्न र नयाँ अन्तर्राष्ट्रिय गन्तव्य विस्तार गर्न निर्देशन दिएका छन्। सिंहदरबारमा गत सोमबार बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा मन्त्री पौडेलले भनेका थिए तत्काल नयाँ जहाज खरिद गर्न सम्भव नभएकाले लीजमा जहाज थप्न र नयाँ अन्तर्राष्ट्रिय गन्तव्य उडान विस्तार गर्न निगम व्यवस्थापनलाई निर्देशन दिएका छौ। तर निगमसँग भएका जहाजको व्यवस्थापन मरमत र व्यवसायिक उपयोग नै प्रभावकारी बनाउन नसकेको अवस्थामा थप जहाज लीजमा ल्याउन सरकारी निर्देशनले निगममाथि थप आर्थिक भार सृजना गर्ने जोखिम देखाएको छ। शुरूमा करिब 21 दिनको मरमत प्याकेज अनुसार सेप्टेम्बर 1 सम्ममा जहाज नेपाल फर्किने तालिका रहे पनि अतिरिक्त प्राविधिक समस्याका कारण करिब 1 महिना बढ़ी समय लागेको समेत बताइएको छ। निगमको एक दिन उडान नहुँदा करोड़ौं घाटा हुने गरेको छ। फर्दर फाइन्डिङ आएपछि इन्जिन सम्बन्धी काम गर्नुपर्ने भएकाले आवश्यक पार्ट्सको खरिद र ढुवानी प्रक्रिया समेत लम्बिएको निगमको भनाइ छ।
3: अब निजी क्षेत्रबाट पनि विमानस्थल शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। हवाई क्षेत्रलाई थप व्यवस्थित बनाउन सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानको दोहोरो भूमिका समाप्त गर्दै नियमनकारी र सेवा प्रदायक निकाय छुट्याउन प्रतिनिधि सभा दुई भिन्न भिन्नै विधेयक दर्ता गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संसद सचिवालयमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण विधेयक दर्ता गराएको हो। पर्यटन मन्त्री खड्गराज पौडेलले यी विधेयक दर्ता गराएका हुन्। यी विधेयक संसदबाट पारित भए हालको प्राधिकरण खारेज भई दुई स्वायत्त निकाय नियमनकारी भूमिकाका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र सेवा प्रभावका लागि नेपाल हवाई सेवा प्राधिकरण स्थापना हुनेछन्।
2: आर्थिक स्वतन्त्रता सूचकांकमा नेपालको स्थान खस्कियो। विश्वका 165 देशमध्ये 90 स्थानमा शीर्षकमा खबर छ। आर्थिक स्वतन्त्रताको विश्वव्यापी सूचकांकमा नेपाल एक स्थान तल झरेको छ। समृद्धि फाउण्डेशन र क्यानाडा स्थित फ्रेजर इन्स्टिच्यूटले सार्वजनिक गरेको विश्व आर्थिक स्वतन्त्रता 2026 वार्षिक प्रतिवेदन अनुसार नेपाल 165 देशमध्ये 90 स्थानमा पुगेको हो। गत वर्ष नेपाल 89 स्थानमा थियो। यस वर्ष नेपालले 10 मध्ये 6.59 अंक प्राप्त गरेको छ। वर्ष नेपालको अंक 6.58 थियो। अंकमा सामान्य सुधार भए पनि अन्य देशको तुलनामा नेपाल एक स्थान तल झरेको हो।
3: निर्यातमा नगद अनुदान दिने कार्यक्रमबाट पछि हटेको सरकारले उत्पादनमूलक उद्योगलाई उत्पादन अभिवृद्धिका आधारमा अनुदान दिने तयारी गरेको छ। उत्पादन वृद्धिलाई मुख्य आधार बनाउनुको कारण देशमा उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सृजना, आयात प्रतिस्थापन र निर्यात अभिवृद्धि गर्ने लक्ष्य रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरू बताउँछन्। नयाँ नीति कार्यान्वयनका लागि कार्यविधिको मस्यौदा